सूचकांक अनुसार यस वर्षको पहिलो छ महिनामा इन्जोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट काउन्सिल इन्टरनेशनल सीएसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,17,90,000 यात्रु सहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रु सहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्द्वले पनि इन्जो विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वका कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उडान केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै यूरोप पुग्न इन्जोन हुँदै यात्रा गर्न थालेका छन्। सन् 2024 र 2025 को पूर्व पूर्ण वर्षीय वरीयतामा दोस्रो स्थानमा रहेको यूएईको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। खेल समाचार प्रणाली प्रदेशमा आयोजना हुने 10औं राष्ट्रिय खेलकुदको मिति फेरि सारिएको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक रोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 गतेदेखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10औं खेल संस्करणको प्रतियोगिता आयोजना गर्छ प्रतियोगिताको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंसिर 2 गतेदेखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सारिएको छ। पछिल्लो पटक राखेपको 123औं बैठकले गएको बैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो। यिनैको प्रसंग हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। रोपा पहिरोमा मृत्यु हुनेको संख्या 10 पुग्यो। 3 अछै बेपत्ता। 5 महिनाको विदेश बसाएपछि शेरबहादुर देउवा स्वदेश फिर्ता। कांग्रेसको वैधानिक सभापति देवाने रहेको छ संघको भनाई। आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याएको अर्थमन्त्री वागलेको दावी। पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अदालतको अनुमति। बहाली पूजा गरेर हिजोदेखि प्रसिद्ध ढोरबाई मन्दिरमा नियमित पूजा शुरू। महिलालाई आत्मनिर्भर बनाउन रोडफेटीमा 3 महिनेको लैजा भन्ने तालिम। दक्षिण कोरियाको इन्जोन विश्वकै व्यस्त विमानस्थल बन्यो। 10औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।

0: खबर सामलाइन्जेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-68827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट,
16: लाइट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दिलगढा त नहुँ
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0265709704 मोबाइल नम्बर 9896761268
16: 9856268।
19: प्रसन्न होमवर्क देखाउ त
20: टिचर।
19: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
20: टिचर। मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
23: तर महँगो होला नि
22: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
24: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
24: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0365414411 मोबाइल 9856229038 र 9808222938।
26: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
27: वाओ कस्तो राम्रो गहना, कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
26: पुराना गरगहना सँग नयाँ साथ फेर,
27: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
26: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856062099।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: Wherever you are. Wherever you are. Wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस फिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी फिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01590-61-89 मोबाइल 97072540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क

0: अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा 5 र प्युठान जिल्लाका खोलाहरूमा 5 जनाको शव फेला पारिएको छ। पहिरोले 9 घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्च कुमार बाकुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले 3 अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोष उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी, प्युठानको लुङ्गरी नदी, कास्कीको मार्दी खोला, लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान बहावको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिङमा गाड़ीको आवाज जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
1: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दुबीमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको 2 पेजको अपीलमा भने सभापति लेखिएको छैन। शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउवा नजिकका नेता प्रकाश शरण महत, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई छ। देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ित घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न नसक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदै सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको

0: समूहसँग 5 बुँदे सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082 वैशाख 24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनाधार सम्बन्धी दफा 107 खारेज गरेको थियो। त्यस विरूद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधायन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभावबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: एचएल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकारबीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत
9: गर्यौं। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भजनी नगरपालिका 1 चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आदामल गोड्ने बेला जन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझ केही दिन मनसुनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड़ छ। थप जानकारी सहित साथी मदन पौड्याल।
10: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ। यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
11: एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भएको इक्वेटर साइडको त्यहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्षमा सात वर्षमा एकछिन हुन्छ भने समुद्र भित्रैबाट चाहिँ तातो भएर आउने हो। जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अडियनकै विशेष हो। यो
10: त्यसो त यस वर्ष मनसुनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ़ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो। तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसुनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसुनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसुनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ।
11: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन। अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दाखेरि एलो यसको छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्न भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ, तर पनि इफेक्ट यसको हुन्छ नि। त्यसकारण अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि।
10: विश्व मौसम संगठन डब्ल्यूएमओले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसुनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
11: एलनिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। तर अघि भने चाहिँ अब यसपालिको एलनिनो छ भन्ना भने पनि हामीले धेरै पानी परे पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलनिनो पर्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
10: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
0: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकको काम राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्तासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
13: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो तीन शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ डब्ल्यूएफएमई को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्यांकनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्यांकन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्यांकन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्यांकनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्यांकन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्यांकनका लागि कक्षा सहभागिता लिखित तथा मौखिक कार्य परियोजना कार्य प्रयोगत्मक कार्य व्यवहार अवलोकन विद्यार्थी कार्यको प्रदर्शन घटना वृत्त अभिलेख स्व र सहपाठी मूल्यांकन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 बजे गएको 7.4 म्याग्निच्यूडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन घर विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोड़िएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिगबेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निर्वसन डिगबेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाई छ। डिगबेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेका छन्। 33 वर्ष डिगबेलाले श्रीलंकाबाट 54 टेस्ट, 55 एकदिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
5: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्वीर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
4: एमाले पालिका र ओडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
5: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
4: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बक्यौता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
4: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
5: उद्योग दर्तादेखि सञ्चालन पछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
4: सरकारले 15 वर्ष सन् 2040 लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
5: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबाट बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
4: काया कैरनमा अब पालो उखानको
5: वर्षाको भेल आयो गयो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
4: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदी सम्झौता।
5: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
5: र श्रीलंकन क्रिकेटर डिगबेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने। एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाड़ीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनुभयो। सम्पर्क कार्यालय पुगेर मलाई राजाले त सकेनन्, अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दै गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको नोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह। मोबाइल 98461 16878, 98235 52763।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल।
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
4: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191-74888 र 98448-4800।
0: बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नर्कै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर शोरूम।
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर शोरूम दुलगढा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765 मोबाइल नम्बर 9876062068
8: 9856062068।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्युमिनियम अब युपिभीसीको साथमा।
13: एल्युमिनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411, मोबाइल 9855229038 र 9808229038।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथेर,
16: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602609।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर सुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9811969902।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638111।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाइ भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 9856620630।
22: विगत लामो समयदेखि तपाईँहरूको मन छुन सफल न्यू होम डेको एन्ड डेकोरेसन।
1: शुक्ला गण्डकी एफएम 97.6।
24: सम्मत नभएका कुनै पनि सभा र सम्मेलनमा हाम्रा साथीहरू गएर अनि त्यसलाई अनुमोदन गर्छन् भन्ने मलाई विश्वास छैन।
25: अनि अब एक ढिक्का हुने आधारहरू त हुनु पर्ला नि त, एउटा पक्ष त अलिकति लचिलो बनिदिनु पर्ला नि त होइन?
24: हामी पुरापुरी लचिलो छौँ, हामी चाहिँ उहाँसँग संवाद पनि गर्छौँ। पार्टीलाई एक ढिक्का बनाएर लाने कुरामा उहाँहरूका प्रस्तावहरू आउनु पर्यो। वार्ता गर्न गयो भने उहाँहरू के भन्नुहुन्छ भने उहाँहरूको प्रस्ताव चाहियो, माग्नेहरूको प्रस्ताव हुन्छ कि दिनेहरूको प्रस्ताव हुन्छ, संस्थापनको प्रस्ताव हुन्छ कि अरू यो चाहियो यो चाहियो भन्नेको गएर संस्थापनको चाहिँ नै हुन्छ। पहिले तपाईँ सोधिदिनुहोस् न, पार्टी एकताका आधारहरू के के हुन्, के के
25: प्रकाश महजीले त के भन्नुभएको छ भने अब 14 महाधिवेशनकै नेतृत्वले 15 महाधिवेशन गर्छ, त्यो ढङ्गले अगाडि बढौं, त्यो एकदम उत्तम उपाय पनि हो, विकल्प पनि हो। अब धेरै के अरे यो विवाद लम्ब्याएर काम छैन भनेर भर्खरै दिनुभएको एउटा मध्यमा
24: होइन होइन, उहाँ त बिचरा, उहाँको क्षमता, उहाँहरूको त्यो पुस्ताको क्षमता पनि छैन। उहाँ शेरबहादुर देउबाको हड्डी घोटेर खान खोज्दै हुनुहुन्छ, भएको प्रतिष्ठा पनि सिद्ध्याइदिन खोज्दै हुनुहुन्छ। मलाई लाग्छ शेरबहादुर देउबा, मलाई लाग्छ आजको सम्मेलनमा नजानु पर्ने हो। यदि म शेरबहादुर देउबा भएको भए म चाहिँ हिजो सम्पर्क कार्यालय पनि जाने थिइनँ र आजको त्यो भेला पनि जाने थिइनँ। मैले चाहिँ नि उहाँहरूले गर्ने भेलामा चाहिँ नि म जाने थिइनँ। अब उहाँ जानुहुन्छ कि जानुहुन्न, मैले चिनेको शेरबहादुर देउबा, उहाँबाट म पनि हुर्किएकै मान्छे हौ, मैले चिनेको पुरानो शेरबहादुर देउबा भने जानुहुने थिएन। अब अहिले प्रकाश, डाक्टर प्रकाश महतहरू, उहाँले के भन्नुभयो मैले त सुनिनँ, तर 14 महाधिवेशनकै कार्य आउँछ भन्ने कुरा चाहिँ उहाँ चाहिँ त्योभन्दा लज्जाको कुरा केही पनि छैन, किनभने उहाँ स्वयं श्रद्धेय सभापति गगन थापाको सिग्नेचरमा चुनाव लड्नुभएको, नुवाकोटमा टिकट मागेर जानुभएको होइन, अनि गगन थापा सभापति होइन, लड्ने बेलामा आफ्नो टिकट लिएर जाने चाहिँ सभापति हुने अनि अधिवेशन आएपछि गगन थापा सभापति होइन अर्कै छौ भनेर भन्ने कुरा कति नैतिक कति राजनीतिक कति वैधानिक कुरा हो मलाई बताउनुहोस् त हेर्नुहोस् हामी मात्रै छैनौ समाजमा समाजको चेतना केवल हाम्रो मात्रै छैन त्यो त बाउ पुस्ता हो मलाई लाग्छ उहाँहरू त अझ बोलेको पनि बिर्सिनुहुन्छ कि कसो समाज छ चेतना छ नयाँ पुस्ता आएको छ होइन यस्तो चाहिँ नि साइन्स एन्ड टेक्नोलोजी यति धेरै हाईटेक छ प्रविधि यस्तो छ सोसल मिडियाहरू तपाईँहरू जस्तो मिडियाकर्मीहरू यति सशक्त हुनुहुन्छ यिनीहरूले प्रत्येक दिन बोलेको प्रत्येक दिन गरेको कामको रेकर्ड राख्छन् त्यो रेकर्ड राख्छन् भन्ने कुरा पनि उहाँहरूलाई अनुभूति छैन कि कसो थाहा त छ अनुभूति हुनु पर्यो क्या किनभने लाजै मर्ने गरी बोल्ने लाजै हुने गरी बोल्ने अदालतको फैसलाभन्दा अगाडि अदालतको फैसला अदालतलाई पनि प्रभावित गर्ने किसिमले धम्च्याउने किसिमले बोल्ने त्यस्तो संस्कृतिको मान्छे काङ्ग्रेस पार्टीको लोकतान्त्रिक पार्टीको कार्यकर्ता र नेता हुन्छ हामी कम्युनिस्ट पार्टी पनि होइनौँ हामी फासिस्ट अहिलेको चाहिँ नि पार्टीहरू जस्तो पनि होइनौँ हामी त विधि थिति र अदालत या समाजप्रति उत्तरदायी जिम्मेवार तिनीहरूको बहसमा केन्द्रित हुने पार्टीका सदस्य हुने हामी हरदम आफ्ना नैतिक मूल्य र आचरणहरूसँग सबभन्दा बढी भर पर्छौँ त्यसो उनीहरूले त्यस्तो पार्टीको कार्यकर्ता बिपी कोइरालाले यसका निम्ति जेल नेल यातना हाम्रा कयौं नेताहरू हजारौं नेताहरू स्वयं त पुस्ता पनि शेरबहादुर दाईको पुस्ता डाक्टर प्रकाश महतको पुस्ता पनि लोकतान्त्रिक आन्दोलनमा जेल नेल गएको पुस्ता हो भने के जेल नेल जानु मात्रै त्यो पुस्ताको कर्तव्य त्यो संस्कृतिक त्यो सांस्कृतिक जीवन र त्यो वैचारिक पक्ष पनि त्यो जेल नेलबाट आउँछ त्यसो हुनाले यसो भन्दाखेरि चाहिँ नि कम्तीमा लाज मानेदेखि राम्रो हुन्छ
25: हस् सुभाष पोखरेलजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
24: हस् सम्झनुभयो तपाईँ र तपाईँको एफएम परिवारलाई धन्यवाद
25: थ्याङ्क यू भेरी मच उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका युवा नेता सुभाष पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामै छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन
2: खरो विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: डिश होम इंटरनेट
5: यतिकै हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व एसएसपी एवं कञ्चनपुरको भीमदत्ता नगरपालिकाको उखुबारीमा भएको निर्मला पन्त हत्या प्रकरणका बेला तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्टलाई हामी फेरि एकपटक नेपाली बसमा जोड्दैछौ। यहाँलाई स्वागत छ, नमस्कार, गुड मर्निङ।
6: धन्यवाद खेमजी, यहाँ लगाएर यहाँको रेडियो नेपाली रेडियो नेटवर्क नेपाली बस कार्यक्रमलाई पनि।
5: एउटा कुरा के छ भने नि, फेरि अब यो मुद्दासँग जोडिएका केही पात्रहरू छन्, विशेष गरी अब कञ्चनपुरकै पत्रकार खेम भण्डारीजी रिहा भइसके पछाडि फेरि यसमा एउटा ट्विस्ट ल्याइदिनु भयो होइन। होटेल ओपेराले राष्ट्रिय समाचार पत्रमा चाहिँ एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको भेटाए मैले। त्यहाँ चाहिँ अब उसले आफ्नो के भनिएको छ भने, ओपेरा होटेलको प्रतिष्ठा र व्यावसायिक ख्यातिमा पुग्न गएको आघातलाई मध्यनजर गर्दै आवश्यक कानूनी उपचारका निमित्त कानूनले नै प्रदत्त गरेको अधिकार उपयोग गर्न सक्ने अवस्था हरमेशा यस संस्थाको रहेको सम्बन्धित सबैमा जानकारी गराउँछौ भनेर उसले अन्तमा त्यो भन्यो र त्यसपछि आफ्नो अभिव्यक्ति सच्याई यस संस्थालाई 15 दिनभित्र सूचित गराउन समेत पत्रकार श्री खेम भण्डारीलाई अनुरोध गर्न चाहन्छौ भनेर एउटा विज्ञप्ति निकाल्यो। तर उहाँले आइसके पछाडि एउटा अर्को के ट्विस्ट पनि गर्नुभएको छ। तर ओपेरा होटेलको 83 साउन 28 गतेको नयाँ विज्ञप्ति, निर्मला पन्त प्रकरणमा जेलबाट छुटेर आएपछि भण्डारीले होटेल ओपेराका सन्दर्भमा गरेको प्रचार र ओपेराले निकालेको प्रेस विज्ञप्तिको विषय र भण्डारीलाई आफ्नो भ्रामक र गैर जिम्मेवार अभिव्यक्ति सच्याउन 15 दिनको अल्टिमेटम दिएको कुरालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? उहाँले दिन खोजेको ट्विस्ट चाहिँ के हो?
6: अब हेर्नुहोस् केमजी, अब यसमा सकभर म मिडियामा चाहिँ यो आउने चाहिँ आउने मान्छे होइन, म
5: मिडियामा
6: ठिक छ, तपाईँले अब अनुरोध गर्नुभयो र म आएँ। यसरी मलाई चाहिँ यो जवाब प्रतिजवाब चाहिँ गरिराख्न चाहिँ मलाई चाहिँ राम्रो लाग्दैन। र अब यसमा चाहिँ के छ भने, म प्रश्न आज चाहिँ तपाईँको यो कार्यक्रममा लोकप्रिय कार्यक्रम मार्फत म प्रश्न गर्न चाहन्छु।
5: हामी 10-12 मिनट मात्रै फेरिमा कुरा गर्छौ, स्पष्ट पोइन्टमा।
6: अब यसमा चाहिँ एउटा कुरा के छ भने, कञ्चनपुरमा चाहिँ यो भीमदत्ता नगरपालिकामा एउटा अबोध बालिकाको ज्यान गएको छ। त्यो अबोध बालिकाको त्यो प्रकरणलाई चाहिँ कसैले न्यूज बनाए, कसैले भ्युज बढाए, कसैले डलर कमाए, कसैले राजनीतिकरण गरेर भोट बढाए, कसैले अनुसन्धानमा ट्विस्ट गरेर आफन्त बचाए र सबैले आफ्नो स्वार्थ पूरा गरेर अनुसन्धानलाई कुहिरोको काग बनाए र पीड़ितलाई अझ पनि टाइम टाइममा टर्चर दिएर अझ पीड़ित बनाउने काम गरेका छन्, पहिलो कुरो। त्यसैले म यो धेरै यसबारेमा चाहिँ धेरै बोल्न चाहने चाहिँ होइन। अब तपाईँले भनिसकेपछि एउटा कुरा के छ भने, खेम भण्डारीजीको यो चाहिँ गम्भीर मानसिक समस्या हो। किन भन्दाखेरि यो एउटा चाहिँ यो सिद्धान्तको प्रतिपादक पनि यिनै हुन् हो। यो चाहिँ जुन यो यो ओपेरा होटल अर्को चाहिँ घटनामा यस्तो उस्तो भनेर यो चाहिँ ट्विस्ट गर्न यिनै नै हुन्, त्यही भएर यिनको बारेमा म अब धेरै बोल्न चाहँदैन, यो चाहिँ धेरै कुरा गर्न चाहँदैन। तर अब यसमा चाहिँ एउटा स्पष्ट कुरो के हो भने, म चारवटा कुरा राख्छु, सर्टकटमा चारवटा कुरा राख्छु। र यो चाहिँ कपोल कल्पित भ्रामक मनगणन्ते र अफवाहपूर्ण कुरा हो खेम भण्डारीजीको, पहिलो कुरो। अनि त्यसपछि चाहिँ त्यसमा चाहिँ के छ भने, जुन ओपेराको विज्ञप्ति आएको छ त्यो एकदम ठिक हो। किन भन्दाखेरि उसले आफ्नो प्रतिष्ठाको लागि ऊ चाहिँ भनौँ न त्यो अल्टिमेटम दिनु स्वाभाविक पनि हो। मैले तपाईँले भनेपछि, मैले त देखेको छैन, तपाईँले भनेपछि मैले थाहा पाएँ त्यो ओपेराको विज्ञप्तिको सम्बन्धमा। अब यसमा चाहिँ पहिलो कुरो के छ भने, घटनास्थल र ओपेरा होटलको के सम्बन्ध छ? पहिलो कुरो त्यो सम्बन्ध देखाउनु परेन भने चाहिँ, घटनास्थल कता छ, ओपेरा होटल कता छ पहिले हो। दोस्रो कुरो, घटनास्थलमा र त्यो घटनास्थल र फोटोसुटको कुनै सम्बन्ध छ? त्यो उसमा चाहिँ फोटोसुटको केही पनि छैन। तेस्रो, अब त्यसैमा चाहिँ अर्को कुरो के छ भने, तपाईँको घटनास्थल र सीसी क्यामेराको कुरो एउटा, अझ त यो सीसी क्यामेराको कुरो पनि म तपाईँलाई प्रष्ट पारिदिउँ। होटेल ओपेराको कम्पाउण्ड वरिपरि, कम्पाउण्डभित्र र कम्पाउण्ड वरिपरि चाहिँ 17 सीसी क्यामेराहरू छन् र त्यो 17 सीसी क्यामेरामा कुनै पनि सीसी क्यामेरा चाहिँ बिग्रेको छैन। क्लियर त्यो अनुसन्धानको रिपोर्ट हो, तपाईँहरू प्रष्ट हुनुहोस्। र दोस्रो कुरो के छ भने त्यहाँ चाहिँ हार्ड डिस्क जुन बिगार्यो अर्को गर्यो यताउता बिगारेको ऊ गरेको भने हार्ड डिस्कमा एउटा त्यो पनि तपाईँ स्पष्ट हुनुहोस् कि हार्ड डिस्कको चाहिँ 17 दिन मात्रै ब्याकअप रहने अवस्था थियो, बाँकी अटो डिलिट हुन्थ्यो। र त्यो किन चाहियो भन्न खोजे नि, पहिलो कुरो त कुनै कुराको घटनाको चाहिँ सम्बन्ध सरोकार कनेक्सन र जस्टिफिकेसन हुनु परेको थियो नि त्यसमा चाहिँ, त्यसले त्यो चाहिँ सरासर सम्बन्ध नै नभएको सरकार नै नभएको कनेक्सन नै नभएको कुनै कुरामा चाहिँ कसैको व्यक्तिगत रिसिभी सान्नको लागि बनाएको चाहिँ
5: होइन। भण्डारीजीले त त्यति मात्र भन्नुभएको छैन, उहाँले त दिउँसोका कुरा पनि गर्नुभएको छ, कता दोधारा चाँदनीका कुरा गर्नुभएको छ, धनगढ़ी विमानस्थलदेखि लिएर होइन त्यो बाटोका कुराहरू त्यो बेलाको चाहिँ के भएको थियो भनेर फेरि नयाँ ल्याउनु भयो क्या तरङ्ग।
6: त्यो नयाँ होइन, हेर्नुहोस् केमजी, यो चाहिँ 2080 त्यो असार 9 गतेको तपाईँको तिनको मानस खण्ड हेर्नुहोस् त, त्यसैमा यिनले सजाय पाएर 37 दिन जेल बसेर 1,00,000 रुपियाँ क्षतिपूर्ति र 12,500 त्यो चाहिँ जरिवाना तिरेर आउनु भएको हो। यो चाहिँ यिनको पुरानो कामले नयाँ यिनले चाहिँ हरेक कुरामा बुट्टा भरेर ट्विस्ट गर्दै आउनु भएको कुरो हो। यो हास्यास्पद, यो सरासर गलत र सरासर छुट कुरो हो। यो चाहिँ कुनै पनि यसमा चाहिँ सत्यता छैन त्यसमा। अब तिनले भन्नु पर्दैन यदि यो फ्लाइटबाट काठमाडौँबाट धनगढी कतिवटा फ्लाइट चल्छन्, दुईटा एउटा बुद्धको एउटा श्रीको चाहिँ दुईटा एयरलाइन्सहरू छन्, त्यो टिकट पेस गर्नु परेन यिनले। सबभन्दा पहिले अनुसन्धान गर्दाखेरि अब चाहिँ भनौ न, अब सरकारले पनि के छ भने अनुसन्धान गरिरहेकै छ र यो टिकट पेस गर्न लाउनु पर्छ, कहाँबाट कसरी को गए भनेर चाहिँ त्यहाँ चाहिँ गएको भनेर भनेको थियो नि त, हास्यास्पद कुरा गरेका थियो, कुन उसबाट गए त कुन फ्लाइटबाट।
5: अहिलेको छानबिन समितिका संयोजक कृष्ण पङ्गेनीले चाहिँ अब खेम भण्डारीजीसँग एकचोटि कोर्डिनेसन गर्नु पर्यो होइन, त्यसो भए
6: होइन कोर्डिनेसन गर्नुभन्दा पनि यिनले
5: माग्नु पर्यो कि तथ्य प्रमाणहरू उहाँसँग छ भने लिनु पर्यो अनुसन्धानको दायरामा ल्याउनु पर्यो,
6: अनुसन्धानमा यिनैलाई ल्याउनु पर्यो पहिलो कुरो त हो, त्यो कुन ठाउँबाट गए कसको गए के गए भनेर चाहिँ त्यो ल्याउनु पर्यो पहिलो कुरो। यो सरासर हास्यास्पद यिनले चाहिँ के छ भने त्यो मात्र होइन कि घटना भएकै दिनदेखि चाहिँ त्यो चाहिँ ट्विस्ट गर्दै आउनु भएको हो नि त, यो चाहिँ एकपछि अर्को अर्कोपछि अर्को नयाँ नयाँ ट्विस्ट भन्दै त्यो पुराना कुराहरू ल्याउँदै नयाँ ट्विस्ट भन्दै पुरानो कुराहरू ल्याउँदै गर्नु भएको हो नि त यिनले चाहिँ हो। अब त्यो जोडिसके यिनले चाहिँ पटक पटक त्यो चाहिँ जोडिसकेपछि त्यसपछि अब त्यो यिनले चाहिँ हेर्नुहोस् न, अब तपाईँको 16 गते सायद 2075 भाद्र 16 गते एकै दिन राति चाहिँ 10:30 चाहिँ यिनले राति चाहिँ 7 वटा स्ट्याटस एकैचोटि लेखेका छन् हो, त्यो चाहिँ बर्थडे फोटो कार्यक्रम फोटोसुट यताउता
5: उहाँसँग केही न केही हुन सक्छ क्या, उहाँसँग केही न केही हुन सक्छ दिल्लीराज विष्टजी त्यतिकै त भन्ने मान्छे त होइन,
6: ल्याएर चाहिँ गर्नु पर्यो नि त। यो 8 वर्षमा किन कुर्नु पर्ने, त्यति बेला त आइजीपीको खल्तीमा त नामावली हामीले पेश गरेका छौँ भने यिनीहरूले दिएको होइन र भने दिल्ली ल्याउनु परेन भने हो, त्यो सबै अनुसन्धानको रिपोर्ट हामीसँग पनि छ र यो कति कुरा बोल्न नहुने भएको हुनाले तपाईँलाई चाहिँ मैले भनेन, यो कुराहरू चाहिँ सबै कुरो चाहिँ त्यो त्यो होटल ओपेरादेखि लिएर सम्पूर्ण उनले भनेका कुनै कुरा बाँकी छैन, सबैको अनुसन्धान पूर्ण भइसकेको छ, त्यसको रिपोर्टको पूर्ण जानकार म छु।
5: उच्च स्तरीय छानबिन समितिको कुरा पनि भण्डारीजीले समय समयमा उच्चारण गरिरहनुहुन्छ होइन, उच्च स्तरीय छानबिन समितिको विषयलाई पनि उहाँले पटक पटक कोटाइरहनुहुन्छ नि त किन।
6: अब त्यो भनिहालेँ नि मैले, त्यो उनको चाहिँ त्यो चाहिँ मानसिक समस्या हो,
5: त्यो समस्या त प्रमाणित भएको छैन, त्यतिकै आरोप नलगाऊ हामी होइन।
6: होइन, एउटा कुरा के हो भने जथाभावी बोल्दिने भने कसैले चाहिँ कुनै कुरा बोल्दैमा त्यो कुरालाई चाहिँ तपाईँ अब त्यो भ्युज न्युज बढाउन पनि त्यो हेर्नुहोस् त, अहिले चाहिँ त्यो अस्ति तिनले बोलेका कुराहरू चाहिँ कुन कसले चाहिँ त्यो उसमा चाहिँ युट्युबहरूमा प्रसारण गरेका छन् हेर्नुहोस् त, यो भ्युज न्युजको लागि र डलर कमाउनुको लागि बाहेक अरू कुनै कुरा पनि होइन, यो कुरो चाहिँ तपाईँ स्पष्ट हुनुहोस्
5: भनेपछि यसमा चाहिँ उहाँले बोलेका सबै प्रमाणका कुराहरू अब ट्विस्टका कुराहरू मसँग छ, विशेष खुलासा गर्छु भन्नुभएको थियो नि त उहाँले होइन।
6: हो, तिनले त त्यो पनि भन्नुभएको छ, अर्को तिनले त्यो त्यो भनेका कुराहरू त प्रहरीमा दिन सक्नुहुन्न, प्रहरीमा त्यो 8 वर्षमा के पुरेर बस्नु भएको छ र उहाँले चाहिँ के हेरेर बस्नु भएको छ त, त्यही हुनाले कसैको पनि चरित्र हत्या यो चाहिँ गम्भीर मानवाधिकारको उल्लङ्घन हो, यिनैले गर्दाखेरि चाहिँ के भन्छन् त्यो चाहिँ बच्चाहरूको चाहिँ अनावश्यक रूपमा डिएनए गरिएको छ हो, अनि चाहिँ हुँदै नभएका र सरोकारै नभएका बच्चाहरूलाई चाहिँ अनुसन्धानमा चाहिँ ल्याउनु पर्छ भनेर भन्ने यिनै। एउटा कुरा के स्पष्ट गर्नुहोस् भने एसपीको छोरा मेयरको भतिजा त कुनै पनि चाहिँ यिनीहरू अनुसन्धानकोमा आएका होइनन् यिनीहरू हो, खेम भण्डारीले बलजफ्ती तानेको मात्रै हो, प्रहरीले एक दिन पनि बोलाएको चाहिँ होइन, हामीले

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। रोल्पाको थबाङ गाउँपालिका 5 उबा कोटलबारा गाउँमा बुधबार रातिको पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहेको रोल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन्। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बुटोलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 वटा घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च गरी 13 वटा संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपाएको संख्या र अरू क्षतिको गणना नै हुन नसकेको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार पूर्वी रोल्पाको सुनिचौरदेखि गुवा हुँदै थवाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बन्दा लेदोसैको पहिरो खसेको हो। नेपाली कांग्रेसको संस्थापन इतर पछिको राष्ट्रिय भेला आजदेखि शुरू हुँदैछ। सोही बेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा हुने भएको हो। शुक्रबार बिहान 11:30 बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले बताउनुभयो। भेला साउन 31 गतेसम्म जारी रहनेछ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशंक कोइराला हुनुहुन्छ। सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ। कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाललाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवाललाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कोर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पछि सम्मिलित राजनैतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किनुभएका देउवाका लागि चुनदेवी स्थित असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ।

अनुसन्धान थालेको थियो। देउवाले चुन देवीमा भाषण गर्दै राज्यले लगाएका आरोपहरूको प्रतिवाद गर्नुभयो। यसअघि दुई असारमा देउवा दम्पतिले दुई महिनाभित्र आफै उपस्थित भएर अनुसन्धानमा सघाउने भनी लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस विषयमा अब देउवाले के गर्नुहुन्छ त भन्ने पनि चासो छ। उहाँका स्वकीय सचिव भानु देउवाले यसबारेमा छलफल नभएको बताउनुभयो। अर्को चासो पार्टी विवादमा पूर्व सभापति देउवाको निर्णायक भूमिका हुन्छ कि हुँदैन भन्ने छ। बिहिबार चुन देवीमा करिब एक घण्टा रहने क्रममा देउवाले पार्टीभित्र भएका घटनाक्रमको जानकारी लिनुभएको थियो। चुन देवी स्थित सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेमप्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको दुई पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। सरकार र आन्दोलनरत लघुवित्त पीड़ितबीच सात बुझे सहमति भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। सरकार र लघुवित्त पीड़ितबीच भएको सहमति अनुसार लघुवित्तका समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनर्स्थापनका लागि पुनर्स्थापन कार्यक्रम सञ्चालन तथा कर्जा मिना सहितको उपाय अध्ययन गर्ने, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निक्षेप तथा कर्जा सुरक्षा कोष वा जीवन बीमा मार्फत सुरक्षित गर्ने व्यवस्था मिलाउने, लघुवित्त सम्बन्धी गुनासोका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन गर्ने, लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गराउने, कडाईका साथ अनुगमन गर्ने, ऋण असुलीका नाममा घरबाट सामान उठाउने वा जबरजस्ती पक्राउ गर्ने जस्ता कार्य रोक्दै कानून बमोजिम कार्यवाही गर्ने तथा राजधानी केन्द्रित लघुवित्त पीड़ित आन्दोलन कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। एक महिनादेखि देशभरि खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुँदा सर्वसाधारण सड़क पेटीमा रित्तो सिलिण्डरको लाइनमा उभिएका उभिए छन्। तर ग्यास आपूर्ति व्यवस्थापन मिलाउन पूर्ण रूपमा असफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो नालायकी पनि लुकाउन अहिले सस्तो स्टाण्ड र गलत प्रचारबाजीमा उत्रिएको छ। कहिले उद्योग मन्त्री गौरी कुमार यादव आफै उपभोक्ताको फोन उठाएर ग्यास पाउनुहुन्छ भन्दै आश्वासन पार्नुहुन्छ त कहिले मन्त्रालय मार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता समस्या विभागले गरेको नियमित अनुगमनलाई पाँच तारी होटलमा छापा मारेको र ठूलै अपरेशन गरे झैं बहादुरीको प्रचार गर्नुहुन्छ। हिजो मात्र मन्त्रीको सचिवालयले वाणिज्य विभागले लाजिपाट स्थित पाँच तारे होटल रेडिसनमा छापा मार्दै 184 वटा ग्यास सिलिण्डर लुकाएर राखेको भन्दै मीडियाबाजी गर्यो। उपभोक्ताले ग्यास नपाएको बेला होटलले ठूलो परिमाणमा ग्यास मौजा राखेको भन्दै कार्यवाहीको तयारी भइरहेको मन्त्रालयले दावी समेत गरेको छ। तर सरकारले यो दावी कति हास्यास्पद र तर्कहीन छ भने विभाग आफैले मुचुल्कामा भनेको छ। होटलको चुलोमा एकैपटक 70 वटा सिलिण्डर प्रयोग भइरहेको पाइयो। एउटा अन्तर्राष्ट्रिय चेन होटल जसले दैनिक 100 पाहुनालाई सेवा दिनुपर्छ र जसको भान्सामा एकैपटक 70 वटा ग्यास सिलिण्डर जोडिन्छन्, त्यहाँ 184 वटा सिलिण्डर मौजात भेटिनु कसरी अनधिकृत भण्डारण वा कालोबजारी हुन सक्छ? गणितीय हिसाबले हेर्ने भने पनि 70 वटा सिलिण्डर एकैपटक खपत हुने ठाउँमा 184 वटा सिलिण्डर हुनु भनेको मुस्किले दुईदेखि तीन दिनको ब्याकअप मात्रै हो। बजारमा ग्यासको यति ठूलो हाहाकार हुँदा र सरकारले नियमित आपूर्तिको कुनै ग्यारेन्टी गर्न नसकेको अनिश्चित अवस्थामा एउटा व्यवसायले आफ्नो सेवा सुचारू राख्न दुई तीन दिनको ग्यास जोहो गर्नु अपराध हो कि बाध्यता? यति सामान्य यथार्थ बुझेर पनि विभागले रेडिसनमाथि देखाएको छापामार शैली विशुद्ध स्थान र आफ्नो कमजोरी लुकाउने हतियार बाहेक के होइन? अनुगमनमा खटिएको उद्योग मन्त्रालय मार्फतकै वाणिज्य विभागले भने होटलले कुनै ग्यास नलुकाएको र त्यो उनीहरूको नियमित प्रयोजनका सामान्य मौजात मात्रै भएको भन्दै मन्त्रीको दावीलाई गलत पुष्टि गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम ओहालीले नेपालकै आन्तरिक आमदानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा हिजो जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर ओहालीले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले राज्यको कमजोर आमदानी कारण ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउन पनि विगतको अवस्था अन्त्य गर्न करको दायरा फराकिलो बनाउने नीति लिएको स्पष्ट पार्नुभयो। जनताको विकास सम्बन्धी आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र दात्री निकायको ऋण समेत महँगो बन्दै गएको स्थितिमा मुलुक स्वयं धनी हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो। हामीले नियमित दायित्वको लागि पनि ऋण लिनुपर्ने अवस्था छ। राज्यको अत्यावश्यक दायित्व 1350 अर्ब रूपियाँ रहेकोमा सरकारको आमदानी 1250 अर्ब रूपियाँको हाराहारीमा मात्र छ, अर्थमन्त्री डाक्टर वार्लीले भन्नुभयो। यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौं। करको दायरा विस्तार गर्दा सर्वसाधारणमा पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। तनहुँको प्रसिद्ध ढोरबाबा मन्दिरमा नियमित पूजा शुरू भएको छ। साउन महिनाभर बलि दिन
बन्द भएकोमा

0: राधेकी बाली पूजा गरेर पूजा शुरू गरिएको हो। शुक्लाङ्गदेखि नगरपालिका नौ बाजस्थानमा रहेको ढोरबराई मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारको रूपमा लिइन्छ। मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्याधि निको हुने जनविश्वास छ। सो मन्दिर दुलेगौंडाबाट करिब 5 किलोमिटर टाढा छ। मन्दिरमा तमुका साथै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, चितौन, नवलप्रसी लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्। प्रत्येक आधा घण्टामा रहस्यमय ढंगले भूमिगत रूपमा चल्ने पानीको लहरीले ढोरबराई मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरू बताउँछन्। प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढ़ाएको छ। महिला उद्यमी संघ शुक्लाघण्टेकी नगर एकाई समितिको आयोजनामा 3 महिने गलैचा बुन्ने तालिम ढोरफिर्दीमा शुरू भएको छ। तालिमको सूर्य नेपाल प्रणालीका मानव संसाधन विभाग प्रमुख अन्जान दुवालीले उद्घाटन गर्नुभयो। सोसँग बोल्दै उहाँले सूर्य नेपाल प्रणालीले आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै सिप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो। पछिल्लो समय गलैचा बुनेर आमदानी गर्नेतर्फ धेरैको ध्यान कम गएको बेला अब व्यावसायिक रूपमा जानुपर्नेमा जोड़ दिनुभयो। महिला उद्यमी संघ तनौकी अध्यक्ष निर्मला मल्लले महिलाहरू आत्मनिर्भर बन्दै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। महिला उद्यमी संघ शुक्लाघण्टेकी नगर इकाई समिति अध्यक्ष सपना पराजुलीले यसअघि समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार रोजगारमा लागेको जानकारी दिनुभयो। कार्यक्रम शुक्लाघण्टेकी नगरपालिका नम्बर 8 का सदस्य मानबहादुर छेत्री, वार्ड 7 का सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरेल, समिति उपाध्यक्ष रजनी थापा, सचिव पार्वती पौडेल लगायतले बोल्नु भएको थियो। सूर्य नेपाल प्रणालीको आर्थिक सहयोगमा भएको तालिममा 20 जना महिला दिदी बहिनीको सहभागिता थियो। सहभागिता छ। तालिममा चन्द्रकला भट्टराई सहजीकरण गर्नुहुनेछ। भदौको पहिलो साता पोखराबाट खैरिङटार हुँदै ढोरबराई मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा र शुक्लाघण्टेकी साइकल सिटीको आयोजनामा भदौ 6 गते शनिबार सो यात्रा हुन लागेको हो। पोखराबाट आउने सहभागीलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्लाघण्टेकी साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलिमुडा खैरिङटार हुँदै ढोरबराई मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि वार्ड नम्बर 2 गाजीपानी स्थित मुक्तिनाथ शुक्लाघण्टेकी चिवनधाम परिसरमा पुगेर समापन गरिने त्रिलोचन लम्सालले जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जन गर्न मुस्ताङको घरबजङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। भदौको 30 र 31 गते सदरमुकाम जोमसोमा हुने सम्मेलनमा 753 वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने बताउनुभयो। अध्यक्ष लालचन्दले जलवायु परिवर्तन कारण मुस्ताङमा बाढ़ी पहिरो, कृषि पशुपालन तथा समग्र जिल्लाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति भोग्नु परेको बताउँदै देशभरका सबै स्थानीय तहको साझा धारणा बनाउने गरी सम्मेलन आयोजन गर्न लागि बताउनुभयो। सुसाङ काग बेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जोमसुङ कोर्ला सड़क आयोजनाले 28,87,00,000 सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। 2084 साल असार 24 गते सम्म सड़क उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसुङ कोर्ला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत 2 अर्ब रहेको छ। मेग्दीको रघुगंगा गाउँपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ। नागरिकले सेवा लिन टाढाका कारले धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा शुरू गरेको हो। करदाता सेवा शुरू गर्दा 1 जनालाई व्यावसायिक 5 र 1 जनालाई व्यक्तिगत 5 जारी गरिएको थियो। रघुगंगा 3 का माधव बहादुर भण्डारीलाई व्यक्तिगत 5 प्रदान गरिएको थियो। करदाता सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिन सक्नेछन्। त्यस्तै गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर बिजनेस प्यान जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्ता सम्बन्धी संशोधन दर्ता खारिज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने लगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन्। स्थानीय तहबाट सेवा दिन नसकिने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिश गर्ने व्यवस्था मिलाइएको छ। 32 महिना विदेशमा बसेर फर्किएका पाल्पाको रामपुर नगरपालिका 4 छतिवन डाँडाका मनबहादुर राणाको खोरमा यति बेला 60 बाख्रा छन्। एक वर्षभित्र कम्तीमा 100 बाख्रा पालन गर्ने योजना अनुसार नयाँ खोर समेत निर्माण गर्नु भएको छ। विदेशमा काम गर्नुभन्दा घरमै बसेर बाख्रा पालन गर्दा मनमा शान्ति मिलेको र आमदानी पनि राम्रै भएको छ उहाँले भन्नुभयो। परिवारसँग बसेर अहिले खुशी नै छु। राणाले गत वर्ष बाख्रा बेचेर 5 लाख बचत गर्नु भएको थियो। घरमै परिवारसँगै बसेर बाख्रा पालन गर्दा राम्रो आमदानी भएकाले कुनै विदेश जाने सोच समेत नआएको उहाँले बताउनुभयो। विदेशी भूमिमा पैसा भए पनि दुःख उस्तै हुने भएकाले घरमै बसेर बाख्रा पालन गर्दा खुशी मिलेको उहाँले बताउनुभयो। पूर्वखोला गाउँपालिका 5 वीरकोटका रोशन ठाडा मगर 2 विषयमा स्नातक सक्नु भएको छ। उहाँले अहिले गाउँमै बंगुर पालन व्यवसाय गर्दै आउनु भएको छ। 10 माउ बंगुरका लागि खोर निर्माण गरेर व्यवसाय शुरू गर्नुभएका ठाडाले त्यतिकै साइजको अर्को खोर पनि बनाउनु भएको छ। बंगुरको बच्चा उत्पादन गर्ने माउ पालेको छु। उहाँले भन्नुभयो, यही व्यवसायलाई राम्रो बनाउने योजना बनाएको छु। अहिलेसम्म उहाँले 25 लाख लगानी गरिसक्नु भएको छ। देशकै लामो फराकिलो र नयाँ नारायणघाट बुटोल सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनाको अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंगरोगन गर्ने, बिरूवा र दुबो रोप्ने, जेब्रा क्रसिङ बनाउने तथा गतिसीमा स्पीड लिमिटका बोर्ड राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी साधन गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितौं राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, साउदाई वन तथा घना जंगल रहेको क्षेत्रमा 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधन चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा राडर गन सवारी साधनको गति मापन गर्ने मार्फत सवारी साधनको गति नियमन गर्दै आएको छ। त्यस्तै बजार क्षेत्रमा अवस्था अनुसार अधिकतम 60, दाउनी क्षेत्रमा 40 र अन्य स्थानमा सड़कको अवस्था तथा सवारी साधनको चाप हेरेर अधिकतम 80 किलोमिटर प्रति घण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहनिरीक्षक कुशल बर्तोलाले बताउनुभयो। त्यसैगरी बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने स्थानमा प्रति घण्टा 60 किलोमिटरको गति सीमा निर्धारण गरिएको छ। जंगल क्षेत्र खुला भए पनि गति सीमा किन तोकिएको होला? प्रहरी निरीक्षक बर्तोलाको अनुसार जंगलमा वन्यजन्तुको आवाजात हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यान दिँदै गति सीमा निर्धारण गरिएको हो। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि राजनैतिक दललाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री शाहले बिहिबार साँझ पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश प्रमुख मियाले उहाँको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा 168 उपधार 2 बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलहरूको समर्थनमा सरकार गठनको दावी पेश गर्न आह्वान गर्नुभएको हो। अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समयअनुसार 7:30 बजे गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा बढ़ी घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ। खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक ओलेलाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी दिएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक ओलेले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। समूह चरणको 4 खेल खेलिसकेपछि डिक ओला लुम्बिनीसँग जोड़िनु भएको थियो। उहाँ आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक ओलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाउनु भएको थियो। एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थियो। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी लाभास र पोखरा निन्जास थपिएका थिए। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ल गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ। अरू टेलर सस्तो हो र भने?
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा
18: विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
18: मोबाइल 9856055770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
20: मोबाइल 9856043952 र 9806656।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98 568 33 98 4 61 56 58।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
20: सम्पर्क 0654142121, मोबाइल 9850635921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: हजुर दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतमा कार्यक्रम सुख बिहानी आधा दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना र लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल छ महिनाको 29 गते शुक्रबार अस्पताल 2036 अगस्त 14 तारिख सकेसम्म 1948 नेपालसम्म 1146 सूर्यदेखिन 5:34 भए पनि सूर्यास्त साँझ 6:45 हुनेछ। आज श्रावण शुक्ल पक्षको तृतीय तिथि कार्यक्रम दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:55 तपाईँले राष्ट्रियसँगै विभिन्न10:15 शुक्ला गण्डकी समाचार 10:12 हेलो शुक्ला गण्डकी 12:15 नेपाल खबर 12:15 1 बजेसम्म नेपाली संगीतहरू 1:30 लोकी संगीत 2:30 नै संगीतहरू 3:15 नेपाल खबर 3:15-4 बजेसम्म विभिन्न फिल्मी गीत संगीतहरू 4:15 आधुनिक गीत संगीत 5:15 शुक्ला गण्डकी समाचार 5:15-6 बजेसम्म कार्यक्रम लिटिल गार्डनका कुरा 6:30 नेपाल दर्पण 7:30 बासमती संगीतहरू 7:30 शुक्ला गण्डकी समाचार 7:30 8:00 विभिन्न गीत संगीतहरू 8:00-8:30 नेपाली भाषा कार्यक्रम 8:00-9:00 विदेशी नेपाली शिक्षाहरू पख 9:00-10:00 गीत संगीतहरू 10:00-10:30 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचारपछि आज त हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 7:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन्। यो थियो दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि यहाँ पनि रहेको छ तपाईँको राशिफलको राशिफल स्वागत गरौँ।

Me strasin na masu je chola lilu lilu. Damko me sona milda pachi parine ra aru ko buddhi kharcha aru ka lagi buddhi kharcha garne samay cha. Swasthya kamjor rahanale अध्ययनमा ध्यान दिन नसकिनेछ. समयको गतिलाई बचाउन प्रयास गर्नुपर्ने देखिएको छ भने सम्भावना देखिए पनि उपलब्धि हात पार्न धेरै श्रम गर्नुपर्नेछ. प्रतिचारिक नतिजाहरू कमजोर देखिने अवसर र व्यवधानका बीच कर्मयोगपति गर्नेछ. छातीको समस्याले स्वास्थ्य कमजोर रहने देखिएको छ. हतार पनि नहेरी अप्ठ्यारो पानी हुँदा सजग रहनुहोला. समयमा जुटा नसक्दा आफ्ना कामहरू किने रोगका लागि उपाय भइने छ. विश्वमा दिएको वचन अप्ठ्यारो पार्न सक्नेछ. आविष्को व्यवहार तथा सानो समझदारी ज्ञापन टाढिन सक्नेछन् भने रुखीका कामहरूमा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला. मिथुन राशिको मेहनती दिगो काम दिलाउने र नयाँ काम प्रारम्भ गर्ने समय छ. प्रतिस्पर्धीले हार खाने छन् र परिश्रम गरे पनि समय निकै फलदायक रहनेछ. शरीरलाई राम्रो साथ दिनेछन् भने रोजेका कामहरू बन्ने र नयाँ कामहरू सुरु गर्ने समय रहेकोले उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ. मेहनतले दिगो फाइदा दिलाउनेछ. गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ. भोलिको प्रभाव पर्नेछ भने चिराको कामहरू सम्पादन हुनेछ. आफ्नो क्षेत्रमा प्रवृत्ति समाउँदा आमदानीका स्रोतहरू बढाउन सकिनेछ. फाइदा हुने काममा सम्झौता गर्ने समय छ. व्यापारलाई पनि फाइदै हुनेछ र सहयोगीहरूले हिम्मत दिलाउनेछ. अध्ययनको लगभग बौद्धिक क्षेत्र पराग्रह बने र सुख समाचारले उत्साह जगाउनेछ. सिंहराशि रमाइलो दिन छ. रचनात्मक कामहरू प्रारम्भ गर्ने र सहयोगीहरूले राम्रो साथ दिनाले पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ. विसरिएका आफ्नो दलसँग भेटघाट हुने र मेहनत काममा सफलता दिलाउनेछ. दिगो फाइदा हुने काममा जल्पसम्ने मौका छ. कन्या राशि कन्या राशिमा मासलाई टोपेको सहर थापेको आकस्मिक खर्च बढ्ने र आमदानी कम हुनेछ. व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ. फाइदाको लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला. छिमेकमा समझदारी बनदेखि कालिसरका साथ काम लिनुहोला भने भविष्यमा केही वस्तु त्याग्नु पर्ने देखिन्छ. सोचेको नतिजा प्राप्त नहुन सक्छ. तुलराशिमा मान्छे र रिरो रिरो दाती दुधे आमदानी बढ्नाले उत्साह जाग्नेछ भने दैनिक आवश्यकता पूरा हुनेछन्. श्रमको उचित मूल्य पाइनेछ. दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छन्. व्यापारमा राम्रै फर्को मार्न सकिनेछ भने छोटो समयमै काममा राम्रो उपलब्धि हात पार्न सकिनेछ. वृश्चिक राशि विश्वासन मासो नयाँ कामले नाम र नाम दिलाउने कर्मयोगले कर्म क्षेत्रमा गरिएको साधन सिद्ध हुनेछ भने मेहनत सजिलै रक्षण गरेर प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ.

सक्छ। हेल्थकेयर काम गर्नेछन् भने व्यावसायिक काममा फाइदै राम्रै फर्क मार्न सकिनेछ। मेहनत गरेर जीवनशैलीमा परिवर्तन आउनेछ। राजकुमारमा जस्तो भने तपाईँले भाग्य फलमा विश्वास गर्नुहोला। तपाईँले आज सबै दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि अब आलो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल साउन महिनाको 29 गते शुक्रबार आज तपाईँ जस जन्मदिन परेको छ आज तपाईँ जस जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ तपाईँको स्वास्थ्य अधिकार साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो र मेरो व्यक्तिगत कारण तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ तपाईँले आज चालेको र तपाईँले चाहेको काम गर्दा होस् तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ यता पनि वैष्णवी त दाजुभाइ साथी सँगै आफ्नो जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँलाई हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना चिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ सुनेपछि 403 सुनेपछि 104 तपाईँले फोन गर्नुभयो भने तपाईँहरूले टिपाउनु भएको जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचनालाई हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छ जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् तपाईँले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज नमस्कार शुभ दिन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुनचाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट छोनेको
1: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रश्न होमवर्क देखाऊ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र

0: स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेशनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0564144484, मोबाइल 9856633384 र 9856667988।
1: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694543।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
8: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा।

0: 4711, मोबाइल 9855-22938 र 9808-22938।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855-33398 र 9845-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
2: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811-74888 र 9848-4800।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 9855-28587।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855-12474।
11: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
12: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार।
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
13: ओमकार।
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार।
12: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
13: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
12: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855602452।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
17: पूर्वानुमान गर्ने, अब के होला भनेर जानकारी दिने विषयलाई कहाँ कहाँसम्म चाहिँ छोएर, कहाँ कहाँसम्म पुगेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ, अथवा कहाँसम्मको चाहिँ प्रणाली हेर्नुपर्ने हुन्छ?
18: होइन, विषय चाहिँ गाह्रो छ यो, किन भन्दाखेरि हामी ग्राउन्डमा बसेर आकाशको कुरा गर्नुपर्छ है। अब हावा सम्बन्धी कुरा, मौसम सम्बन्धी कुरा गर्नुपर्ने पक्कै पनि गाह्रो विषय हो। तर के छ भने अहिले वैज्ञानिक युगमा विभिन्न उपकरणहरू, विभिन्न साधनहरू भइसकेका छ। अब हामी नेपालमा बसेर कि विभिन्न वर्ल्डकै हामीले चाहिँ मौसम हेर्न सक्छौँ, र हामीले मौसमी भविष्यवाणी गर्दाखेरि पनि हामीले सबै विश्वकै मौसमी गतिविधि हेरेर मात्रै हामी फोरकास्ट गर्न सक्छौँ। यसरी भनौँ, एलिनले कुरा गर्दाखेरि पनि प्रशान्त महासागरमा देखिने प्रक्रिया हो, तर यसले नेपाल जस्तो चाहिँ पहाडी एरियामा भएको देशलाई असर गर्छ। भनेदेखि त्यो एरिया हामी सबै अध्ययन गरौँ, नेपालमा मात्र अध्ययन गरेर मौसम भविष्यवाणी गर्न पाइएन। यस कारण चाहिँ त्यो बेला के भन्दाखेरि प्रशान्त महासागरको विभिन्न ठाउँको हेर्नु पर्यो, अनि यता हिन्द महासागरको दुईवटा हेर्नु पर्यो। साथै म भन्न के चाहन्छु भन्दाखेरि यो हिन्द महासागर र प्रशान्त महासागर बिचको कारणले गर्दाखेरि हामी दक्षिण एसियामा मौसमी गडबडी चाहिँ देखिरहेको छ।
17: दक्षिण एसियामा मौसमी गडबडी देखिँदो छ हजुर।
18: त्यसले गर्दा पानी पनि बढी पनि वा घटी पनि हुने, जुन जति पनि छ नि, यदि तपाईँको एलिनियो फेनोमेना, एलिनियो फेनोमेना भनेको चाहिँ प्रशान्त महासागर नभइदिएको साथी हुँदैन्थ्यो होला भनौँ न। एउटा मात्रै हाम्रो अब
17: त्यो भनेको समुद्र नभएको भए,
18: हिन्द महासागर मात्रै भइरहेको त्यो फेरि देखिँदैन होला। तर दुईवटा सागर छ, त्यसको साथै अरू विभिन्न कारणहरू छन्। त्यसले गर्दा यो ग्लोबल फेनोमेन हो। जस्तो तपाईँ युरोपमा कुरा गर्नु, अहिले यस्तो हिट टेम्परेचर बढेर थुप्रै मान्छेहरू मरिसकेका छ,
17: अत्याधिक
18: गरिएको हजुर, त्यो प्रक्रिया पनि छँदैछ। अब त्यो हामी चाहिँ अब त्योलाई, त्यो हिट वेभलाई चाहिँ अब यसोको नजोड्नु एलियन, किन भन्दाखेरि यसको इम्प्याक्ट पनि त्यहाँ छ। तर यहाँ दुईटै फेनोमेन छ, एउटा यो ग्लोबल फेनोमेन एलियनको कुराहरू आइरहेको छ, अर्को युरोपबाट जुन हिट छ नि त्यो पास्ने अर्कै सिस्टम हो त्यो, तर यसले पनि त्यसलाई असर चाहिँ गरे। त्यस कारण अहिले क्लाइमेट चेन्ज कुरा गर्छु, क्लाइमेट चेन्ज साथसाथै चाहिँ अरू पनि कुरा थपेर जसले गर्दा कि कम्प्लेक्स चाहिँ बनाइरहेछ है हामीले मौसम भविष्य गर्नेहरूलाई। गाह्रो छ, विषय चाहिँ गाह्रो छ
17: हो। तपाईँले गाह्रो छ भन्नुभयो, मैले पनि यहीँनिर चासो राखेँ मौसम पूर्वानुमानका लागि। हाम्रै यहाँको बादल, यहाँका चाहिँ हावाको गति हेरेर चाहिँ नपुग्ने किन होला भन्ने चासो किसानहरूलाई पनि लाग्न सक्छ नि। हाम्रो त यहीँ आफ्नै भूबनोट छ, हाम्रो आफ्नै बादल छ, आफ्नै हावा छ, तर यतिले मात्रै नपुग्ने
18: हजुर। होइन, यो अब के छ भन्दाखेरि अब बादल भने एक ठाउँबाट अर्को चाहिँ सरिरहेको हुन्छ, हावा एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ। अब हाम्रो नेपालकै साउथ एसियाकै कुरा गर्ने हो भने चाहिँ ठ्याक्कै दुईवटा सिस्टम छ कि तपाईँ। अब गर्मी याममा मनसुन सुरुले पूर्वबाट हावा चल्छ, मनसुन ल्याउँछ, पानी पर्छ, तर जाडो महिनामा पश्चिमबाट आउँछ। करिकै 6-7 महिना भने यस कारण चाहिँ सिस्टम पिटा अलग्गै छ। यस कारण हामीले के गर्छौँ भन्दाखेरि हाम्रो नेपालमा आउने बादल भनेको नेपालमै फर्मेसन हुने त होइन नि, कतिबाट त्यसले हावाले ल्याइरहेको हुन्छ, जस्तै अब प्रशान्त महासागरमा देखिने हावा बादल नेपालमा आइपुग्छ त्यसले उताबाट ल्याएर, बङ्गलादेशमा के भन्छ के अरे यो हिन्द महासागर देखिने फेर्यो भने इन्डियाको माथि चाहिँ हावा चाहिँ बादल भएन तर यसले चाहिँ नेपालमा पानी परेर हुन्छ अघि पनि भएन, त्यसले गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन ठाउँमा हिउँ पर्ने ठाउँमा मजाले वेदर चेन्ज भएको छ, त्यहाँ क्लाइमेट चेन्ज भएको छ, इन्ट्रेस्टिङ छ कि यो अध्ययनकी विषय अझैसम्म पनि
17: हाम्रै मनाङ मुस्ताङका कुराहरू गर्दाखेरि पनि पानी नपर्ने कमै पानी पर्ने सुक्खा हुने क्षेत्रमा पनि अहिले पानी पर्न थालेको किसानहरू भन्नुहुन्छ, त्यसका सकारात्मक नकारात्मक दुई थरी पाटा नै होला यो अध्ययनको विषय छ भनेर तपाईँले भन्नुभयो। एउटा शब्द मैले यहीँनिर जोडे, हामीले भनिरहन्छौ पश्चिमी वायुको प्रभाव, त्यसै गरी भन्छौ पूर्वी वायुको प्रभाव, यो भनेको जोडिने पनि यसैमा हो
18: होइन? यो अघि पनि मैले अलिकति भनिहालेँ है, पूर्वी वायु भनेको चाहिँ मनसुन टाइम गर्मी याममा देखिने फेनोमेन हो, पूर्वबाट हावा चल्ने पूर्वेली हावा भनिन्छ, अब जाडे याममा चाहिँ पश्चिमबाट आउँछ, जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन सब यो समुद्र भयो अनि भूसतह चाहिँ सूर्यको किरण गर्दाखेरि तातो हुने चिसो हुने कारणले गर्दाखेरि जाडे याममा चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसो हुने कारणले गर्दाखेरि युरोपियन ल्यान्डमास युरोपबाट चिसो हामी कहाँ भन्नु थाल्छ, त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ, पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ, तर अब गर्मी याममा त्यो सिस्टम चाहिँ हुँदैन, त्यो अब गर्मी याममा चाहिँ मनसुन हुन्छ पूर्वबाट आउँछ त्यही भएर पानी पर्दै पर्दै जान्छ, यो दुईवटा फरक सिस्टमहरू हो। तर एउटा के छ भन्दाखेरि अब हाम्रो साउथ एसियामा देखिने फेनोमेनलाई चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रक्रियाले इफेक्ट चाहिँ गरेर हुन्छ है, त्यसले गर्दाखेरि हामी चाहिँ फर्का चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ, र अहिले के पनि आएर यही वर्ष जुन हामी अब एलएनडीको कारणले गर्दाखेरि बढी गर्मी हुन्छ पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति मात्रै एउटा नवक रिपोर्ट के मैले पढ्न पाएँ भन्दाखेरि अब एलएनडीलाई फोरकास्ट गर्ने जुन प्यारामिटरहरू हुन्छ साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो, त्यो प्यारामिटरले चाहिँ एलएनडीको फोरकास्ट गर्न राम्रोसँग गर्न सकेन, त्यसले गर्दाखेरि चाहिँ साउथ एसिया पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्न सकेन, एकैतिर एलएनडो इन जनरल फेनोमेन एलएनडो आउँदाखेरि पानी कम पर्छ भन्ने फेनोमेन हो, तर ती प्यारामिटर काम नगरेपछि त बढी पानी पर्छ यो कुरा आइरहेछ है, वैज्ञानिक आफै पनि स्टडी गरेछ कि एलोमिटो एलोनियन स्टडी गर्ने जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला घामको होला पानीको विभिन्न प्यारामिटर स्टडी गर्छ त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ,
17: भनेको पूर्वानुमानका कुरा हो नि, ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौ नि विगतमा,
18: हजुर हो
17: पूर्वानुमान गर्न गाह्रो छ
18: हो
17: ठ्याक्कै नमिल्न सक्छ, तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ, त्यसले चाहिँ घाटा हुन्न नोक्सानी हुन्न भन्ने कुराहरू चाहिँ जोड्छौ। तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ, महाशाखा छ, बाढीको महाशाखा छ, मौसमको महाशाखा छ, समग्रमा चाहिँ विभाग छ, तिनी हेर्ने गर्छन्, कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ, तपाईँहरूले त रहेर पनि काम गर्नुभयो
18: त्यो त, अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले एक्काइस संस्था छ हाम्रै अब जलटा मौसम विज्ञान विभाग पनि त्यो कम अवस्थामा छैन, राम्रो छ, त्यहाँ जति पनि फोरकास्ट गरिन्छ जे पनि स्टडी त्यो त साइन्टिफिकै हो, विश्वको कुनै ठाउँमा तपाईँ जापान छौँ अमेरिका छ त्यहाँ जुन किसिमका जुन प्रविधिबाट यो मौसम पूर्वमान र मौसम अध्ययन गरिन्छ केही किसिमबाट गर्ने हो, प्रविधि फरक छैन उही हो, त एक दुईवटा कमजोरी त होला, तै पनि एउटा के भन्दा यसमा अनुभव धेरै चाहिन्छ है, किनभने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर हुन्छ, यो यस्तो हुन सक्छ है भन्ने अघि यहाँले भन्नुभएको चाहिँ हाम्रो नेपालको माथि चाहिँ बाटो छैन होइन, तर अरू ठाउँबाट आएको भन्ने पानी पर्छ कहीँ यी अध्ययन चाहिँ हुनु पर्यो, त्यो कुरा बेग्ने कुराहरू छन्, तर विषय रमाइलो छ गाह्रो पनि छ, म त के भन्छु
17: त्यो हिसाबले नै होला, विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ यो चाहिँ छ है भनेर पनि अहिले चर्चा हुन थालेको
18: हो, होइन धेरै चाहिँ अहिले धेरै त्यो पर्सेन्ट चाहिँ फर्क चाहिँ मिलिरहेछ है, अब यसै वर्षको बाहिरको कुराहरू मैले एज ए लेम्यान भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिमको फोरकास्ट सिजनल फोरकास्ट गयो त्यो अलिकति फेल ख्याल चाहिँ लाग्यो है, तर के भन्छ जेटिटी फोरकास्ट हेर्नु न जुन जलचरा मौसम विज्ञान विभागले जुन जेटिटी फोरकास्ट गरेर त्यो चाहिँ मिलिरहेछ है, किन भोलिले पानी पर्छ भन्ने कुरो मिलिरहेछ, यसका जेटिटी फोरकास्ट चाहिँ अहिले नौका तेल नौका चाहिँ भन्छ त्यो प्रविधि चाहिँ मिलिरहेछ, तर सिजनल फोरकास्ट चाहिँ चिन्तामा दिएको जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो,
17: त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ,
18: हजुर हो लामो अवधि पनि अरूकै चाहिँ जुन किसिमबाट हामी एक्सपेक्टेसन एलिनोको कुरा गरेका छौँ नि त्यो धेरै एलएनमा जोड दियो कि त्यसले एलएन आउँदै त्यो सुका सुका सुका भने त्यसले अलिक होसियार हुनुपर्ने हो, र नोभा जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलियनले स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेछ, किन भन्दाखेरि यसपालि फरक देखियो।
19: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
20: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
21: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
20: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
21: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
20: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
21: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
20: कार्यक्रम सड़क र सवारी।
22: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
23: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
22: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
23: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
22: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँसँग फेरि चासो, एलनिनो कसरी विकास हुन्छ, यसका विभिन्न कारणहरू के छन् त?
3: अब एलनिनो छोटोमा भनि एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भएको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी ताकिने हो। अब यहाँको प्रश्न अनुसार त्यो पानी ताकिने प्रक्रिया ताकिने प्रक्रिया हो जुन तपाईँको तल जमिनबाट भएर आउँछ, म तलैबाट भएर समुद्रमा होइन, त्यो आकाशको घामले मात्र गएर सूर्यको किरण मात्र भएर ताकिन्छ होइन, किनभने यो प्रक्रिया 2-5 वर्ष वा 7 वर्षमा एकचोटि हुन्छ भनेको छ। त्यस कारण त्यतिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो,
2: समुद्रभित्र पनि तातो हुने,
3: जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर आउँछ। त्यो पछि यो अध्ययनकै विशेष हो, यो यही कारणले मात्रै समुद्रको पानी तातो हुने भन्ने कुरा चाहिँ डिफाइन्ड भएको छैन, त्यो पनि एउटा फ्याक्टर छ, त्यो भइरहेछ। त्यसले गर्दाखेरि त के हुन्छ भन्दाखेरि त्यो भित्रबाट आउने च्याउहरू के च्याउ भन्छ नि ती पनि तपाईँको यो पूर्व तपाईँको पूर्वबाट पश्चिमतिर सर्ने ल्यान्डियन होले पश्चिमबाट पूर्व त्यहाँ के कुरो विभिन्न कारणले गर्दाखेरि यो ताकिने प्रक्रिया देखिरहेको हुन्छ। तर एउटै मात्रै फ्याक्टर चाहिँ होइन, त्यो अझै पनि अध्ययनै गर्नुपर्छ राम्रोसँग।
2: यो भयो एलनिनोको।
3: हजुर,
2: लालिनो पनि भनेर चर्चा छ।
3: हजुर,
2: यसलाई चाहिँ कसरी बुझ्ने?
3: त्यही फेनोमेन हो, ल्यान्ड एलनिनो ठ्याक्क उल्टो ल्यान्डियन हो होइन, जुन किसिमबाट समुद्र तातो हुन्छ त्यही किसिमबाट चिसो हुन्छ, त्यसलाई फेनोमेनलाई चिसो हुने प्रक्रिया भयो भने चाहिँ ल्यान्डियन भन्न पाइयो। तर किन हुन्छ भनेको त्यो पनि त्यही सिस्टम चाहिँ हो।
2: हाम्रोमा प्रभाव देखिएको छ त लालिनोको?
3: होइन, देखिएको छ, अब त्यो त तपाईँको एलिनो सकिएर एक दुई वर्ष ग्याप हो होइन, त्यो बेला चाहिँ ल्यान्डिङ धेरैचोटि ल्यान्डिङ प्रभाव देखिसकेको छ नि तपाईँ। ल्यान्डिनो हुने बेला तपाईँको पानी बढी पर्ने प्रक्रिया भइरहेको छ, 2-3 वर्ष अगाडि पनि भयो नि तपाईँ। ल्यान्डिनो इयरलाई हेर्ने हो भने हामी अड्डो गर्न पाउँछौँ। ल्यान्डिनो आएको वर्ष चाहिँ नेपालमा प्रशस्त पानी परेको छ, तर 1-to-1 रिलेसनसिप भन्न जाउँ अघि पनि भने, एलिनो आयो भने फोरा सुक्खा हुने पनि छैन, ल्यान्डिनो आयो भने धेरै मात्र पानी भेट्यो पनि छैन। नेपालको अब फिजिकल फिचर नेपालको पूर्वबाट पश्चिमतिर हेर्दाखेरि कतै बढी पानी पर्छ कतै कम, त्यो चाहिँ भइरहेको छ है।
2: यति सानो भूबनोट, यति सानो क्षेत्रमा पनि यस्तो धेरै यो चक्रहरू र गडबडीहरू देखिनुका कारणहरू चाहिँ के हुन सक्छन् त?
3: हामीलाई गाह्रो चाहिँ हो, देश चाहिँ सानो छ, फेरि त एल्टिट्युड र तपाईँको त्यो सिफ्टिङहरू धेरै फरक छ। माउन्ट एभरेस्टले तपाईँ तराई हेर्नु तपाईँको करिब करिब हिज भेरी क्लोज टु द सी होइन, त्यसले गर्दाखेरि धेरै गाह्रो हो कि तपाईँ फर्कास्ट सिङ्गापुर जस्तो देशमा चाहिँ फर्कास्ट गर्न गाह्रो छैन, एउटै खालको चाहिँ फर्क त्यो 6 महिना तपाईँको पार्टी क्लाउडी भन्ने सक्यो त्यही खास, किनभने त्यहाँ त्यस्तो भ्यारिएसन हुँदैन। नेपालमा एक त सानो देश, फेरि उता पनि समुद्र, उता समुद्र चाहिँ बे अफ बङ्गाल छ, उता अरेबियन सी छ, हिन्द महासागर, उता फेरि चाहिँ टिबेट प्लेट हिमाल छ होइन, त्यो त्यसले गर्दा हामीले कम्प्लेक्स बनाएको थियो। त्यसका हामी के भन्छौँ भन्दाखेरि विचारले पढाउने गरी पनि म भन्छु, मनसुन इज ए कम्प्लेक्स फेनोमेना, एउटै मात्रै फ्याक्टरले काम गर्दैन। हामीले अब प्रशान्त महासागर मात्रै हेरेन भएन, तपाईँको अब इन्डियन डाइपोल भन्छौँ, यो अरेबियन सीको चाहिँ समुद्रको तापमान तलमाथि हुनेदेखि लिएर बे अफ बङ्गालको समुद्र तापमान प्लस माइनस हुने, त्यसले पनि असर गरिरहेको हुन्छ। उता एलिनो छ नि, विभिन्न फ्याक्टरहरू छ, उता टिबेट प्लेट छ, चिसो हावा उताबाट आइरहेछ, यसका विभिन्न फ्याक्टर गर्दाखेरि हामी चाहिँ अझै पनि धेरै अध्ययन चाहिँ गर्नु पर्छ। हामी हाम्रो मात्र होइन, तपाईँको साउथ एसियामै यो एउटा अध्ययनको विषय भइरहेछ।
2: हो, तपाईँले भन्नुभयो मैले पढाउने बेला पनि यस्ता चासो जिज्ञासाहरू आउँछन् भनेर, विद्यार्थीहरूलाई नै बुझाउन गाह्रो छ यो विषय।
3: त्यही त विद्यार्थी अलिकति चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्ने, किन भन्दाखेरि एउटै मात्रै सिस्टम होइन होइन, थुप्रै कुराहरू छन् त्यहाँ, साइन्टिफिक अब वर्डहरू छन्, एक्युरेटेड ड्रप भन्छ, विभिन्न कारणले गर्दाखेरि हावा पनि चेन्ज चाहिँ भइरहेको हुन्छ।
2: अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई त बुझाउन यति गाह्रो छ भने, यो विषय किसानका लागि कति गाह्रो होला, त्यसो अनुसार काम गर्नेहरूका लागि कति गाह्रो होला?
3: यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो, किन भन्दाखेरि अब हामीले हाम्रो सफलता भनेकै के भन्दाखेरि, यदि कृषि क्षेत्रमा काम गर्ने मान्छेले यसको चाहिँ उपयोगिता र महत्व बुझाउन सक्यो र यस्तो हुन्छ है भनेर एक दिन अगाडि भन्न सक्यो भने त्यसले धेरै काम लाग्छ, धेरै चाहिँ यो तपाईँ जीवधनको जोगिने, तपाईँको अन्न बालीलाई जोगिने होइन। अब एक वर्ष अगाडि हेर्नु तपाईँको धान पाक्लाएको धान काटे बेला पानी सबै खेतले बगायो, त्यस्तो भयो। त्यसका यी कुरा बुझ्न सकेमा हामी धेरै चाहिँ धनराशि जोगाउन सक्छौँ कि त्यसले यो महत्त्व पनि विषय हो वर्ल्ड वाइड तपाईँको अहिले अब विश्वव्यापी रूपमै अहिले कुराहरू आइरहेछ अरे हुन त अचार श्रम लगाएर बारी पहिरोको कुरा गर्छौँ थुप्रै मान्छे मर्छ होइन त्यो अब त्यो हामीले चाहिँ राम्रो किसिमबाट अध्ययन र यसको चाहिँ भविष्यवाणी गर्न सक्यो भने यसले धेरै मान्छेको लाइफ जोगाउने तपाईँको अन्न बाली जोगाउने धेरै चाहिँ प्रफिट चाहिँ इन्डाइरेक्ट प्रफिट भनौँ वा डाइरेक्ट प्रफिट भने यसलाई जो चाहिँ लस हुनेबाट चाहिँ हामी बचाउन सक्नु जस्तो लाग्यो मलाई
2: भनेको सबै पक्षले चाहिँ यी कुराहरूलाई जोड दिनु पर्यो किसानले चासो राख्नु पर्यो निकायहरूले पूर्व तयारी गर्नु पर्यो भन्ने विषय रह्यो यहाँ
3: हजुर हजुर
2: यो सँगसँगै अब पूर्वानुमानकै कुरा गर्ने हो भने अब हामी भदौको चाहिँ सुरुवातीमा छौँ भदौ मध्य पछाडि वैशाखसम्मको चाहिँ एउटा चक्र आउँछ फेरि अर्को यो परिदृश्यलाई चाहिँ अब कसरी हेर्न सकिन्छ के पूर्वानुमान गर्न सकिन्छ होला केही लाग्छ तपाईँलाई
3: अब चाहिँ भडोदेखि अघि पनि अलिकति भन्यो भने तापक्रम चाहिँ बढ्ने र अलिकति सुख पनि आउने काम लाग्ने है जुन प्राकृतिक रूपमा चाहिँ आवश्यक पनि छ एउटा भडो आचुन पनि पानी पनि थाल्यो भने त्यसले भएको धान पनि बिग्रिने भएको अन्डोबाली पनि कुहिने त्यो चाहिँ हुन्छ त्यस कारण चाहिँ अहिले टेम्परेचर बढ्नुपर्छ अब अलिकति जानु पनि हुनु पर्यो अलिकति त्यो चाहिँ टेम्परेचर बढ्दै जान्छ भने तपाईँले वैशाखसम्म भन्नुभयो फागुन चाहिँ त्यो चाहिँ अब टेम्परेचर म्याक्सिमम बढिहाल्ला होला त्यो किसिमबाट जाला
2: मौसमी प्रणाली एलनिनो र यसका प्रभावबारे कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन् हामीले एलनिनो सुन्दैछौ लालिनो सुन्दैछौ यसका चाहिँ प्रभावहरू सुन्दैछौ जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ बुझ्नुपर्छ त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो विगतका उदाहरणहरू विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्ने हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ
3: छ 1950 जुन किसिमबाट बाढी पहिरो आयो पानी पर्यो त्यो चाहिँ रेकर्डै छ होइन त्यो धेरै चाहिँ मतलब नक्सानी भएको थियो हो त्यो बेला त्यस्तै किसिम सिस्टमबाट देखेर त्यसले गर्दाखेरि हामी अस्वाभाविक रूपमा अनएक्सपेक्टेड फेनोमेनहरू आयो पानी पर्यो बाढी पहिरो आयो ड्यामेजिङ चाहिँ भएको थियो र यस्तो यो 50 मात्रै होइन यो बराबर कतिवटा घटना चाहिँ हो जै एलिनो कुरा गरेको थियो तपाईँको अहिले हामी एलिनो छौँ भन्छौँ यसपालि सुपर एलिनो भन्ने कुरा पनि गरियो यस्तै सिस्टम तपाईँको 1982 पनि भएको थियो अहिलेसम्म सबैले खतरनाक होला 1982-83 हो है सबभन्दा ड्राइनेस त्यसपछि तपाईँ 2015-16 पनि त्यस्तै थियो यो फेनोमेन देखिरहेको हुन्छ अब मैले एलिनो कुरा गरेँ त्यस्तै ल्यान्डिङ त्यस्तै चाहिँ कुन कुन एरियामा त्यस्तो भएको छ त्यो चाहिँ हामी हेर्न सक्छौँ सो इम्प्याक्ट पनि हामी हेर्न सक्छौँ अहिले सबै कुराहरू क्लियर छ अहिले तपाईँको रेकर्डेड हो हरेक कुरा हेर्न सक्छौँ हामी त्यो भइरहेको छ अब यसपालि अलिकति अब एलिनोको इम्प्याक्ट कम देखियो भने अब के थाहा अब फेरि अहिले गर्मी चढ्दैछ बढ्दैछ फेरि पुरा सुक्खा ड्राउट भयो नि भएर फेरि समस्या पारिदिने हो कि
2: भनेर त्यो पूर्वानुमान पनि गर्न सकिन्छ फेरि
3: त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ
2: यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो सुनिरहनु पर्यो त्यसप्रति चनाखो चाहिँ भइरहनु पर्यो अब यो यी तपाईँले जुन चक्रहरू भन्नुभयो नि ती चक्रहरू हेर्ने हो भने अब कारणवश अब पोहोर चाहिँ मधेस क्षेत्र बढी सुक्खाग्रस्त भयो यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालनी गर्नुपर्ने अवस्था थियो पोहोर मात्रै हेर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रो समस्याहरू देखिने गरेका छन् यो के छ अध्ययनमा
3: होइन विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पोर्सा तपाईँ मध्य तराईमा सुक्खा भयो होइन मध्य तराईमा सुक्खा भएको कारणले गर्दाखेरि धेरै उतापट्टि ड्राइनेस भयो उता होइन समस्या भयो यसका यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा पनि अति नै जाडो हुने हामीले हिमालमा जाडो भन्छौँ नि त्यो भन्दा पनि तराईमा त जाडो म्याक्सिमम जाडो हुँदो रहेछ चिसो हुने र त्यहाँ कुहिरो लाग्ने फेरि गरेर तपाईँको म्याक्सिमम गर्यो भने जस्तै यो तराईको एउटा आफ्नै फिजिकल फिचर छ हाम्रो एउटा चाहिँ अवस्था छ त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो अब मौसमलाई पनि थप गरिदिए हाम्रो एक्सपेक्टेसन भन्दा पनि त फरक हुने काल
2: हामी आफै त भूपरिवेष्टित देश नेपालको चाहिँ छेउछाउमा समुद्र छैन अब प्रशान्त महासागरमा चाहिँ समुद्र तात्ने कुरा गर्नुहुन्छ तपाईँ चिसो हुने कुराहरू गर्नुहुन्छ होइन जुन हामीले भूपरिवेष्टित देश भनेर चाहिँ भनिरहेका छौँ यो कसरी चाहिँ यो प्रभाव पर्ने रहेछ त
3: होइन अब सिस्टमहरू पानी पर्ने सिस्टम वा मौसम चक्रहरू कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने होइन पानी पर्ने समुद्रबाट आउनु पर्यो नि होइन पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भनिन्छ तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ चाहिँ सानो भर्टेक हावा घुम्नु छ त्यही भर्टेक ठुलो भएर चाहिँ साइक्लोन बन्छ
2: साइक्लोन
3: त्यो साइक्लोन भएपछि अब त्यसले छोप्ने भइहाल्यो त्यसले त्यसकारण चाहिँ तलबाट आउने कारणले गर्दाखेरि यो चाहिँ अब बिस्तारै तलबाट आउँथ्यो माथि छुप्दै छुप्दै जाने हो यसकारण चाहिँ हामीले समुद्र लेभलमा हामीले चाहिँ अलि अति नै विशेष किसिमले हेर्नुपर्छ हुन र अब समुद्रमा चाहिँ जहाजहरूले पनि यो मौसम अध्ययन गरिरहेको हुन्छ हाम्रो नेपालमा समुद्र छैन तर हाम्रो नेपालको वरिपरि जुन बङ्गलादेश छ के भन्छ हिन्द महासागर छ बेह बङ्गाल छ ती ठाउँमा चाहिँ हामीले यो चाहिँ ढुङ्गामा जहाजमा राखेर टेम्परेचर हावा पनि नापिरहेको हुन्छ के कुरा हाम्रो इम्पोर्टेन्ट छ तलबाट सूर्य माथि आउने हो नि यो त होइन
2: त्यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ
3: होइन हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामीले हेर्न सक्छौँ
2: त्यसको चाहिँ आदान प्रदान हुन्छ
3: हजुर यो चाहिँ अब विश्व मौसम सङ्गठनले हामीले त्यति सुविधा दिएको चाहिँ कुनै पनि ठाउँको हामीले चाहिँ किनभने कि अब मौसम भविष्यवाणी गर्ने अध्ययन गर्नलाई त नेपालले मात्रै हेऱ्यो त पुगेन त्यस कारण त्यो सबै ठाउँ हेर्नुपर्ने भयो त्यो सुविधा चाहिँ हाम्रो प्राप्त छ है
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कुराकानी जोडिरहेका छौं खास गरी अहिलेको चाहिँ एलनिनो र यसका प्रभावबारे केन्द्रित रहेर खास गरी तपाईँले अघि भने जस्तै एलनिनोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला आउन सक्ला पूर्वानुमान भइरहलान् यी कुराहरू जोड्नुभयो अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगर्ने प्रभाव रह्यो भनेर भन्नुभयो अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन् यस्ता समस्याहरू देखिन्छन् आउँछन् तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले सँगसँगै दीर्घकालीन समाधानका यी यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ केही बुदागत रूपमा चाहिँ यो जो गर्नुपर्छ अथवा तयारी यो हो भनेर भन्न सकिन्छ
3: अहिले अब यसमा के भन्दाखेरि जलथा मौसम विज्ञान विभागले मात्र कुरा गर्ने कुरा भएन अब जलथा मौसम विज्ञान विभागले यस्तो हुन्छ है भने फेरि तयारी त अर्को गृह मन्त्रालय छ जस्तो अझ डिजास्टर युनिट अरूहरू छ त्यसकै यो एक्लै गर्ने काम चाहिँ होइन यो सबैजना समन्वयात्मक सबैजना मिलेर गर्ने किनभने अब गाउँको गाउँघरमा हेऱ्यो भने अब यस्तो पानी पर्छ है मात्र भने त भएन होइन उसले बुझ्नु पर्यो पानी पनि हो कि अनि के छ भन्ने कुराहरू गर्नु पर्यो त्यो सबै कुरा एकैचोटि हुँदै गयो भने चाहिँ हुन्छ यो एक्लैले गर्न नसक्ने काम भयो अलिकति सबैजना मिलेर गर्नुपर्ने जस्तो लाग्छ मलाई
2: हो कस्तो हुन सक्ला नि त पूर्व तयारीका पाटाहरू अहिले भर्खर अब चाहिँ हामीले थाल्ने हो भने कहाँबाट सुरु गर्ने
3: अब यसको लागि चाहिँ भने गृह मन्त्रालयदेखि सबै तयार चाहिँ हुनु पर्यो जस्तै अब हामी धेरै युजुअली के छ भने हामी बाढी आउँछ है मनसुन टाइममा बाढीको तयारी चाहिँ गरेर आउँछौँ धेरै जस्तो आइरहेछ नि बाढीलाई हामी के गर्ने यसो तयार पनि निकै राम्रोसँग भइरहेको सुनिन्छ अहिले पनि तर के भन्दाखेरि अब
2: आपत आइलाग्दाखेरि त त्यहाँनिर फेरि पुग्दैन त्यहाँनिर हुँदैन
3: त्यही त त्यो चाहिँ भएन अब तयारी साथसाथै केही समस्या भयो भने त्यसलाई चाहिँ समस्यामा निकाल्ने उपाय पनि गर्नु पर्यो तर अहिले जे प्र्याक्टिसमा धेरै राम्रो भइरहेछ है तर एउटा कुरा अब बाढीमा त होइन अब सुक्खा भयो त्यो के गर्ने त्यसलाई पनि तयार त हुनु पर्यो नि त्यो तयार भनेको त अब एउटै मात्र गरेर भएन कृषि पनि कृषकहरू पनि लाग्नु पर्यो कृषि क्षेत्रमा काम पनि अरू लाग्नु पर्यो मन्त्रालयहरू लाग्नु पर्यो सबै कुराहरू यो चाहिँ मिलेरै गर्नुपर्छ हरेक कुरा हो
2: तपाईँहरू हुँदा चाहिँ के हुन्थ्यो के पाइन्थ्यो के देखिन्थ्यो
3: होइन अब मैले काम गर्दाखेरि पनि अब त्यस्तै थियो समस्या थियो होइन हामीले एउटा यस्तो भयो कि तपाईँहरूसँग
2: अनुभव छ नि त
3: हाम्रो विभागको काम के भन्दाखेरि हाम्रो प्रकाशन गर्ने मात्रै काम भयो कि किन तयारी गरेर काम त अर्कै निकाले हेर्नु भयो त्यहाँ त्यसकै पहिले कि त्यस्तै हो हामी यही हुन सक्छौँ है भनेर भन्छौँ तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग भइरह नहुन सक्छ समस्या पहिले त्यस्तै थियो अहिले पनि अब राम्रो त धेरै राम्रो भए त्यही पनि चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागिरहेको छैन है पोहोर साल तपाईँ कस्तो समस्या भयो हेर्नुहोस् त यो वर्ष त्यति अब बाढी पहिरो कमै भयो पानी परेको छ तैपनि अलिक कमै देख्यो भन्नु कम्पेरिटिभली चाहिँ फोहोर साल तँलाई अलिक कमै भएछ नि होइन त्यसले गर्दा के अब सबै मिलेर गर्नुपर्छ यो काम
2: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन उपाय पनि निस्किन सकेन कमजोरी कहाँ रह्यो त उसो भए
3: त्यही त अब यो चाहिँ अब फोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो
2: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने किसानहरूलाई पनि त्यो उत्तीर्णा गर्न नसक्ने पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने यो समस्या चाहिँ कहाँ छ त जड कहाँ हो
3: अब यो होसियारीपन चाहिँ पुगेन होइन सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो किनभने कि अब भनौँ न अब हाम्रो शरीरमा एक ठाउँमा कपाल दुख्यो भने अब हात दुख्यो भने त्यो हात दुख्यो हातले मात्र दुखे त शरीरलाई दुख्ने हो नि सेक्रेटेरी आफ्नो नेपाललाई नै हो, त्यस कारण यो कुरालाई चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ,
2: ख्याल चाहिँ गर्नुपर्छ। तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे, एलनिनो बलियो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्लान् त उसो भए?
3: अब एलनिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो, र अघि भने चाहिँ अब यसपालिको एलएनओ छ भन्दा भने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन, यस कारण चाहिँ एलएनओ पर्यो भन्दामा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
2: समुदायले के गर्ने?
3: समुदायहरूले त अब मेन त बुझ्नु पर्यो कि अब एलएनओ भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ, अब बेसी पानी पर्यो के गर्ने भन्ने कुरा तयार त हुनु पर्यो नि, वा कम पानी पर्यो भने के गर्ने, समुदायले ती कुरा बुझेर अलिक त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्छ जस्तो लाग्यो है मेरो चाहिँ।
2: कार्ययोजना बनाउनु पर्यो पूर्व तयारीको।
3: हजुर,
2: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ, त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ। मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजे, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै चाहिँ एलनिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ, यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला, उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला, युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन डढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने हो भने समस्याहरू चाहिँ आइरहेका छन्, यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जंगलहरू जल्न सक्छन्, त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन्। अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला, त्यस्तो केही पूर्वानुमान गर्न सक्छौ हामीले?
3: अहिले अब यो चाहिँ जलचरा मौसम विज्ञान विभागले गरेका छन् पनि होइन, यसपालि के अब जुन अहिले एलडिएनको पनि पछिको दिनमा के होला भन्ने कुराहरू चाहिँ अध्ययन गरिरहेछ, यसको अब आउँछ होला यसले के कति असर गर्ला, केहरूलाई के हुनुपर्छ भन्ने कुराहरू अब यो त आइरहेको छ, यस्तो कुरा चाहिँ अब हामीले विचार नै गर्नुपर्छ, किन अहिले नै समाप्त भएको त छैन यो सिस्टमहरू, यसको असर रहिरहन्छ, यस कारण यी कुराहरूलाई चाहिँ हाम्रो विभागले राम्रोसँग अध्ययन गरिरहेको होला जस्तो मलाई लाग्छ, विभागले मात्र होइन कि एज ए होल मतलब चाहिँ हाम्रो साउथ एसियाकै युनिटले पनि, किन नेपालमा मात्रै देख्यो भने सिस्टम नेपालमा मात्रै आउनु त होइन, यो यसलाई त्यो
2: भनेको दक्षिण एसियाकै समग्र
3: हजुर
2: कुरा चाहिँ हेर्नु पर्यो
3: हजुर,
2: र ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो
3: हजुर।
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौं। तपाईँले अघि कुराकानीको शुरूआतमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर, यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहीँनिर छ?
3: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु म, एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन, अब अर्को एउटा भने के क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो एउटा यो फ्याक्ट, यो भनेको इयर टु इयर अब आज यसपालि देख्यो भोलि नहुने भने होइन, क्लाइमेट चेन्ज अस्ति त वर्षपछि देखिरहेकै छ, त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेन जस्तै एलनिनो ल्यानिनो हो, यो वर्ष देख्यो अर्को वर्ष हुँदैन, तर क्लाइमेट चेन्ज चाहिँ भइरहेको हुन्छ नि, क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनको रूप आइरहेको छ, र ग्लोबल फेनोमेन यसपालि नहोला अर्को वर्ष होला वा अर्कै कुनै सिस्टम आउँछ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन, यसपालि अब सुपर एलिनो भन्ने कुरा गरे 3 डिग्री सेल्सियस चाहिँ तपाईँ तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रियरी कुरा हो, 150 वर्ष पछिको फेनोमेन आउँदैछ भन्ने कुरा आइरहेछ है, यो सुपर एलिनो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ अहिले देखिरहेछ भन्ने कुरा आइरहेछ,
2: यो चाहिँ चेतावनीको संकेत हो,
3: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढ्या पनि चिन्त पुगेको छैन, त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो, यो पनि के छ भने मोल्डिङ आउटपुट हो नि, हो यो मोडलबाट के थियो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहेको हुन सक्छ, त्यसले गर्दाखेरि चाहिँ एलिनो यो अवस्थामा पुग्छ भन्ने कुरा गरे हो नि यो त होइन, त्यस कारण चाहिँ त्यो दुईटा फेनोमेन चाहिँ क्लाइमेट चाहिँ एउटा फेनोमेन छ एभ्री हरेक वर्ष देखिरहेको हुन्छ, जुन इम्प्याक्ट बढिरहेछ नेपालमा पनि बढिरहेछ होइन, अब त्यसको साथ चाहिँ ग्लोबल फेन दुईटा कुरा हो, त्यसले गर्दाखेरि झनै हामीले चाहिँ मौसमलाई कम्प्लेक्स बनाइदियो कि यसको अध्ययनले अझै गाह्रो बनाइदियो,
2: जटिल बनाउन चाहिँ भएको छ यी फेनामेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो। अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो, एउटा सुक्खा जमिन सुक्खा हुने पाटो, एउटा चाहिँ वातावरण वन डडेलोको पाटो, यी तीनटा क्षेत्रहरू छन्। तपाईँले चाहिँ जलवायु परिवर्तनलाई नि सँगै जोड्नु भएको छ, त्यसपछि अहिले आएका चाहिँ यी चक्रहरूलाई पनि जोड्नु भएको छ। यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो, जसले चाहिँ अरू स्वास्थ्य, खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त, त्यो सम्भावित दृश्यहरू?
3: होइन, यो अब स्वाभाविक एउटा सिस्टम झेकेपछि तपाईँ त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भइहाल्छ। जस्तै भनौँ तपाईँको धेरै सुख भयो, पानी पनि सकेन, स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ। वा धेरै पानी पर्यो, तपाईँको चाहिँ अक्सिजन कम, पानी जुन चाहिँ पानी पर्ने बेलामा मोइस्चर धेरै होला, अक्सिजन कम होला, त्यसले स्वास्थ्यमा असर गर्ने, त्यस्तै कृषिमा असर गर्ने। यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ, त्यसले थाहा नपर्ने विभिन्न किसिमबाट शरीरलाई विभिन्न भन्नु धेरै पानी देखिने, त्यो चाहिँ इम्प्याक्ट चाहिँ सँगसँगै आइरहेको हुन्छ। त्यसकै हामीले चाहिँ अब यो मौसम, एउटा मौसम सम्बन्धी अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन, यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ।
2: किसानहरूले त फेरि आकाशे पानीकै भरमा चाहिँ खेती गर्ने हो,
3: खेती गर्ने हो,
2: त्यहाँ एउटा प्रभाव देखिने भयो
3: हजुर,
2: सुक्खा खडेरी हुँदाखेरि
3: हजुर,
2: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने हिउँद सुक्खायाम यसै जान्छ।
3: त्यहाँनिर अब एक डेढ वर्ष अगाडि तपाईँ काग देनेमा चाहिँ होइन हिउँको ठाउँ बाढी आयो, हेर्नुहोस् त
2: बाढी आयो
3: के त भने यो राम्रो सिस्टम होइन कि हामी युजली साइन्टिफिक टर्ममा के भन्छौँ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउन थाल्यो भने त्यो चाहिँ राम्रो सङ्केत होइन भन्छ, यो चाहिँ बिग्रिने अवस्थालाई भन्छ। यसका अब हिमालयमा चाहिँ बाढी आउन थाल्यो हौ, सङ्केत दिइसकेको छ, वी हेभ टु भेरी अलर्ट है तपाईँ, हो बताउ चाहिँ लाग्नु पर्यो के गर्ने भनेको त्यहाँ आइसकेको छ।
2: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि घटना छ,
3: त्यही त अब यस्तो देखेको छ। तराई मधेस सुक्खा हुने, उता आउँदै नआउँछ बाढी उताबाट आउने, तपाईँ काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिमपात पानी पर्न थालिसकेको छ, त्यो विभिन्न चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक फरक खालको यही वास्तवमा यो भने एक किसिमको क्लाइमेट चेन्ज असरहरू भने
2: हो। अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन्, हामी चाहिँ संघीयतामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार, किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ। लामो अवधिसम्म चाहिँ पानी नपर्ने, सुक्खा खडेरी हुने, यो बढ्दा यस्ता घटनाक्रमहरू बढ्ने, तपाईँले अघि जलवायु परिवर्तनलाई जोडेर ठाउँ ठाउँका चाहिँ उदाहरण दिनुभयो, त्यस्ता समस्याहरू आउने, किसान र कृषि जोगाउन ती नजिकका सरकारहरूले चाहिँ कस्तो प्राथमिकता राख्नुपर्ने हो अथवा गर्नुपर्ने के थियो, अहिलेसम्मको यो अभ्यास के देखिरहेको छ त?
3: अब पहिला त उहाँहरूले चाहिँ मौसम सम्बन्धी कुराहरू चाहिँ बुझ्न सक्नु पऱ्यो, उहाँहरूले बुझ्ने अवस्थामा जानु पर्यो। हुन त अहिले धेरै काम पनि भइरहेछ, जस्तै अब साइन्टिफिक टर्महरू होला पार्टी क्लाउडे भनेको छ, त्यो भने के हो त्यो त बुझ्नु पर्यो, पार्टी क्लाउड भने कस्तो किसिमको वेदर होला, वा मोस्ट क्लाउड भने कस्तो किसिमको वेदर होला, अनि ती कुराहरू चाहिँ अब तल ग्रास लेभलमा है भनौँ, अब गाउँघरमा सबै उहाँले बुझ्ने अवस्थामा जानु पर्छ। हुन त अहिले धेरै प्रयास चाहिँ भइरहेछ है, तल लेभलहरूले पनि बुझ्ने किसिमबाट चाहिँ प्रयास भयो, तर त्यतिकै सफिसियन्ट नहोला, त्यो गाह्रो पनि छ के त, तल लेभलसम्म पुग्ने, उहाँलाई बुझाउने, उहाँलाई एलर्ट गराएर चाहिँ अब केही किसिमबाट चाहिँ काम गर्न लगाउने है, सबै कुराहरू चाहिँ अब हुन त बिस्तारै होला, एकै चाहिँ गर्न, तर ती कुरा सुरु भइसक्यो, तर गाह्रो गाह्रो अझै पनि गर्नु बाँकी नै छ।
2: वरिष्ठ मौसमवेद मणिरत्न साक्य कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ। तपाईँले पालिकाहरूले चाहिँ प्रयास गर्दै हुनुहुन्छ, तर किसानलाई बुझ्ने गरी मौसमी सूचना चाहिँ बेलैमा चाहिन्छ भनेर जोड्न खोज्नुभयो
3: हजुर,
2: यसले के फरक पार्छ?
3: अहिले धेरै असर पार्छ, धेरै। एउटा एक्जाम्पल भन्नु, अब मैले अघि पनि भने जस्तै मुस्ताङको कागभेनीमा चाहिँ जुन हिमालयको बाढी आयो, त्यो बाढी आउँदै कुनै पनि हानि नोक्त भएन है, किन भन्दाखेरि माथिल्लो लेभलमा बाढी आइसक्यो, त्यहाँबाट फोन गरिहालेको तल, ए बाढी आउँछ तिमी त्यहाँबाट हट्नु, के चाहिँ हटाउनु भन्दाखेरि जोडिन सक्यो नि, त्यो डिसिमिनेसनमा त्यही हो, त्यो सानो एउटा उदाहरणले त्यसले गर्दाखेरि मान्छेको ज्यान जोगियो, सम्पत्ति जोगियो, त्यस्तै हामीले अब अरू ठाउँ पनि गर्न सक्यो भने त गर्न सकिने रहेछ नि त, गर्न गर्न गर्न नसिकिने होइन, तर थाहा पाउनु पर्छ, ठाउँ ठाउँमा टाइममा चाहिँ मेसेज पुग्नु पर्यो, जनता पनि अलिकति एलर्ट चाहिँ पनि हुनु पर्यो, सरकारले पनि त्यही खेमबाट चाहिँ इक्विप गर्नु सक्नु पर्यो, यी कुराहरू चाहिँ
2: रहेका छन्, जानकारीका कुराहरू भए। कृषिका निकायहरू छन्, तपाईँले भने जस्तै मौसम पूर्वानुमान गरिन्छ, नार्कसँग चाहिँ सम्बन्धित निकायहरू छन्, उहाँहरूले चाहिँ अबका दिनमा के गर्नु पर्ला त यही विषयमा केन्द्रित रहेर?
3: अहिले अब कृषि क्षेत्रमा पनि अब मौसम बुलेटिन आइसकेको छ,
2: कृषि मौसम सल्लाह बुलेटिन,
3: सल्लाहकार बुलेटिन, त्यो पनि धेरै हेल्पफुल छ है, त्यो पहिले पहिले त्यस्तो थिएन, अहिले विगत 2-3 वर्ष भयो त्यसले पनि धेरै मान्छेलाई चाहिँ अलर्ट गराएको छ, यस्तो हुनसक्छ है, यस्तो भयो भने के होइन, त्यो एक किसिमबाट फरकास्ट रूपमा नभए पनि बिगडको घटना पनि हेर्न सकि, यस्तो यस्तो हुँदो रहेछ है, यस्तो गर्नु पर्यो है भन्ने कुरा आउँछ, त्यहाँ के पनि गर्न सकिने भइरहेको छ, धेरै प्रयास, यो प्रयास त हो भने हो
2: त्यो भनेको अब आउँदा दिनमा चाहिँ एलिनोकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के होला नि त?
3: अब यो वर्ष एलिनो त अहिले लागिरहेकै छ होइन, अब एलिनो लाग्ने बेला चाहिँ अब पानी कम पर्न पर्यो भने चाहिँ त्यसले अब गर्मी आउला वा चाहिँ ड्राउट ल्याउला, त्यसलाई अलिकति बचाउतिर चाहिँ उपाय गर्नु त हो नि, जस्तै बाढी आउँदाखेरि के गर्नु भनेर चाहिँ ती प्रक्रिया चाहिँ अब त्यो त गर्नुपर्छ, तर अब यो वर्षको जुन किसिमबाट देखियो त्यो अब अर्को वर्ष आउला भन्ने छैन, केही वर्ष बिराएर हुनसक्छ, तर त्यति इन्जिनसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जस्तो लाग्यो भने चाहिँ हुँदा एक्लै गर्न सकिन्छ होइन, यो समूहमै गर्नुपर्ने कारण भएको प्रयास चाहिँ भइरहेछ है। यो
2: अन्तिममा किसानहरूलाई केही सल्लाह छ कि?
3: किसानलाई त्यही अलिकति अब मौसम विषयमा चाहिँ मैले किसानलाई मात्र भने पहिले पनि भनेको छु, यो विद्यार्थी स्टुडेन्टहरूलाई पनि यो मौसमको जानकारी चाहिँ दिनु पर्यो, यो पाँच छ क्लासको विद्यार्थीलाई पनि मौसम के हो भन्ने कुरा चाहिँ अलिक अध्यापन राख्नु पर्यो कि, म त त्यो भन्छु, एकैचोटि कृषि लेभलमा मात्र किन जाने, कृषकलाई थाहै छ, विद्यार्थीलाई पनि मौसम भने के हो, के असर गर्ला, के हो चक्र भने के हो, के कति घटनाहरू हुन्छ, के हुनसक्छ भन्ने कुरा, स्वास्थ्यमा के असर पर्ला, के कुराहरू पनि गर्नुपर्ने जस्तो, तर अहिले मेरो चाहिँ त्यो स्कुल लेभलमा यस्तो चाहिँ भएको छैन जस्तो लाग्यो, त्यसले मेरो व्यक्तिगत पहिले भन्ने आएको कुरा नयाँ होइन, स्टुडेन्ट लेभलमा पनि विद्यार्थीलाई पनि यो मौसमकै जानकारी वा उहाँलाई चाहिँ अपडेट गर्ने काम चाहिँ गरौँ है भनेर, किताबमै के कोर्स हालिदिए हुन्छ नि होइन, भइहाल्छ नि, त्यसमा चाहिँ हामी हेल्प गरौँला, किताबै बनाउनु पर्यो, किताबै बनाइदिउँला, मैले धेरै लेख पनि लेखिरहेको छु अहिले मौसम सम्बन्धी धेरै कुराहरू आइरहेछ, गर्न सक्छौँ हामीहरू।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विश्वसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
2: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
2: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
1: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्दैन क्या हो
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
4: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425
5: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
6: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
5: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
7: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
5: होम डेलिभरीको पनि व्यवस्था छ
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
3: अहिले बिहानको 9 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाजरामा पहिरोले दुईवटा घर पुरिँदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आरी घोप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँको भनाइ छ। प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा बेपत्ता 3 जनाको खोजी भइरहेको छ। रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो। यता गैरातीको बाढ़ीले जाजरकोटमा 4 वटा घर र एउटा झोलंगे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुगाड खोलामा आएको बाढ़ीले घर र एक झोलुङ्गे पुल बगाएको हो। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। यस्तै मादी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने 2 वटा पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा रहेको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवजावत गर्नका लागि बनाएका 2 वटा मेटलको पुल बगाएको छ। मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगकामा मुसलधारे पानी पर्ने अनुमान छ। भरे राति पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यस्तै गैराती, स्याङजा, लमजुङ, कास्की र सिन्धुपाल्चोक, गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायत जिल्लाहरूमा ठूलो पानी परेको छ। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढ़ी ग्यास, खाना पकाउने ग्यास, एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमको दावी छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकताभन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकताभन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकताभन्दा बढ़ी सिलिण्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइचो लागेको छ। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार 3 दिनमै 77,000 भन्दा बढ़ीले मेला अवलोकन गरेका छन्।
तीन दिनमा 1500 गाड़ी बुकिङ भएका विक्रेताहरूको भनाइ छ। बुकिङ हुने गाड़ीमा विद्युतीय गाड़ीको संख्या धेरै छ। बीवाईडी, टाटा, चेरी ब्राण्डका गाड़ी सबैभन्दा बढ़ी बुकिङ भएका छन्। टाटा मोटर्सको आधिकारिक विक्रेता सिपरी ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र 5 ईभी फेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो ईभी फेस लिफ्टको मूल्य 28,79,000 रूपियाँ र 5 ईभी फेसलिफ्टको मूल्य 32,79,000 रूपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजी, ओमा, ओमुडा, टोयोटा, आइकार लगायत ब्राण्डका गाड़ी पनि बुकिङ

0: औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई तुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरिएकाले तत्काल तुनामुक्त गर्न माग गर्नु भएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। श्रेष्ठलाई अस्ति उहाँकै निवासबाट पक्राउ गरिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहले संविधानको धारा 169 दफा 1 खण्ड क बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्र्याकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाड़ीका अमेरिकी सहयोग राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर। जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायक स्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो 1 महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाजुरामा पहिरोले दुईवटा घर पुरिदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आधीघोप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूको तयारी पनि तीव्र।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा

0: मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन स्रोत शिक्षकहरूसँगको कार्य सम्पादन करार सम्झौता गरेको छ। स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। साथै आफ्नो कार्यक्षेत्रभित्र रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम एक घण्टी कक्षा लिनुपर्नेछ। महानगरले 11 स्रोत केन्द्रलाई अहिले 9 कायम गरेको जनाएको छ। ललितपुरको पाटन सौगलमा मिप्या लाखे नाच प्रदर्शन भइरहेको छ। गथा मंगुको दिनदेखि शुरू भएको यो नाच पाटनका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ। अन्य ठाउँमा प्रस्तुत हुने लाखे नाच भन्दा पाटनको एल ल्याकु मिप्या लाखे नाच केही फरक छ। यस नाचको मुख्य विशेषता लाखेले मसाल बालेर त्यसबाट आगो फुक्नु हो। लाखेसँगै तीन पकुचा पनि नाचमा सहभागी हुन्छन्। सौगोबाट शुरू हुने मिप्या लाखे नाच पाटनका विभिन्न टोलमा परिक्रमा गर्दै प्रदर्शन गरिन्छ। ललितपुरका अधिकांश क्षेत्रमा आज बिहान झण्डै 2 विद्युत आपूर्ति बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सबस्टेशनको 66 केवी लाइनको मर्मत सम्हारका लागि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट वितरण हुने आपूर्ति बन्द भएको हो। पाटन सब स्टेशनबाट विद्युत आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत सेवा प्रभावित भएको प्राधिकरणले जनाएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 8 421 स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर 2 प्रतिनिधिसभा सदस्य राजीव खत्रीले उनीहरूलाई लाल पूर्जा वितरण गर्नुभएको हो। कार्यक्रममा सांसद
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
9: सुन्दर अटो होक्स यमाहा सोरुम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 9850635921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी
14: चार दुलेगौड़ा भित्री बजार। फोन नंबर 0965702090 मोबाइल नंबर 9840601457 र 9816362032। स्तरीय कपड़ा पाइने एउटै ठाउँ अजमबरी इंटरप्राइज मै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई। दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग, शुक्लागण्डकी चार दुलेगौड़ा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9856023128 र 9462614726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
22: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
27: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856620630।
25: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
31: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
22: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
32: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर। जापानी प्रविधिबाट उत्पादित। आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। स्टिल टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
2: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
32: शुक्ला गण्डकी एफएम 97.6।
3: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
32: मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम बेसीका भाका।
3: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका बेसीको भाका लिएर प्रस्तुत भइसकेकी छु मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी शुक्रबारको बसाइमा रहेका छौं। शुक्रबारको बसाइमा मेरै रोजीमा रहेका विविध सुन्दर लोकवाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको भूषण सुनचाँदी पसलले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश रिजनका गरगनाहरू, राशनसर पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनचाँदी पसलमा गएर ढुक्कको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandagi.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो राम्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज विशेष मेरो रहेका विविध मधुर लोक बाकाहरू बज्ने छन्। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप चोली तुनामा भन्ने सुमधुर बाकलाई स्थान दिन्छु। खेम सेन्चुरी र रचना रिमल कावासमा रहेको छ। शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको छ। यति बेला क्रममा कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप स्वीकार्नुहोस्।

हजुर, यो सुमधुर भाकामा तपाईँको माझमा स्थान दिइसके खेम सेन्चुरी र रचना रिमालको आवाजमा रहेको थियो भने लय शब्द महेन्द्र विश्वकर्मा र सागर लामाको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके फेरि अर्को सुमधुर भाकलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर आले मगर र रिना केसीको, अनि अन्य साथीहरूको पनि आवाज रहेको छ प्रशान्त तामाङ, दिवस थापा मगर, बट्टी थापा मगर र रितिका शेर्पालीको यसमा पनि आवाज रहेको छ भने लय शब्द श्रीमनको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर छुकछुके रेलैमा यसो मधुर भाकले मैले कार्यक्रममा शान्ति सके सागर आले मगर र रिना केसीको आवाज परेको थिएन अन्य साथीहरू पनि यसमा आवाज परेको थिएन लय शब्द श्रीमनको रहेको थियो तपाईँहरूको माझमा स्थान दिइसके कि छु पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ आज यिनै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिनेछु के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिम्रै माया लाउँछ नि भनिरहेको छ यसमा आवाज रहेको छ राजु परियार र सुन्ता बुढा छेत्रीको आवाजमा रहेको छ भने लय शब्द कस्तो पन्तको रहेको छ स्वीकार हो

हजुर, यो सुमधुर भाकलाई मैले कार्यक्रममा स्थान दिइसकेकी छु। राजु परियार र सुन्दाबुढा छेत्रीको आवाजबाट कार्यक्रमलाई सुन्दा कस्तो पन्तको रहेको थियो, तपाईँहरूको माझ स्थान दिइसके तिम्रै माया लाउँछ नि भनिरहेको थियो। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुगला गण्डकी एफएम 97.10 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौँ शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा तपाईँको माझमा मेरै रोजामा रहेका विविध सुमधुर लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको वेनाभूषण सुनसादी पसलले दिलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहनाहरू, राशि अनुसार पत्थर राखिएका गरगहनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँ वेनाभूषण सुनसादी पसलमा गएर दुःखको साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला। गरगहनाहरू आवश्यक परेको छ भने यही होइन दुलेगोड़ाको भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नु भयो भने बायाँपट्टि ठूलो ठूलो अक्षरमा ओमेन आभूषण उद्योग लेखिएको छ। त्यहाँ गएर तपाईँले गरगहनाको बारेमा जानकारी लिन र कारोबारहरू चाहिँ गर्न सक्नेछ भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भागलाई स्थान दिन्छु। तिमी त मेरो परा नहौ भनिरहेको छ। यसमा आवाज रहेको छ तिलक बस्नेत र देवी घरतीको लय सदा तिलक बस्नेतको रहेको छ। यो सुमधुर भाग स्वीकार होस्।

हजुर, सुमधुरका मन्त्रवारको माझमा राखिसकेकी छु। तिमी त मेरो परा नहौ भनिरहेको थियो तिलक बस्नेत र देवी घरतीको आवाजमा रहेको थियो भने लय सद तिलक बस्नेतकै रहेको थियो। आज भने यिनै सुमधुर लोककारलाई कार्यक्रममा स्थान दिँदै पनि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसादी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स र हामीले हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदाजाँदै तपाईँहरूको माझमा अर्जुनको हाँसो भनिरहेको छ राजु गुरूङ र दीपिका बयम्बु मगरको आवाजमा रहेको छ भने लय शब्द राजु गुरूङकै रहेको छ। अन्तिममा जाँदाजाँदै सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल छु भने सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 60 69 46 98 58 00 08।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 560 33 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98 560 43 952 र 98 0 6।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 10 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि के साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको सत्तापन इतर पक्षको राष्ट्रिय भेला शुक्रबार आजदेखि शुरू हुँदैछ। सोही भेला काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी भ्यालेसमा हुने भएको। शुक्रबार बिहान 11:30 बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देवालले गर्ने पचास प्रचार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। भेला श्रावण 31 गतेसम्म जारी रहने भएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशाङ्क पेडाला रहनु भएको हो। सर्वोच्च अदालतले हालै भारतका कांग्रेसको नेतृत्व अधिकारिता विवादमा अवलोकन गर्ने अनुवाद दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ। प्रस्तावित जय नेपाल पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ। धवला शमशेर राणा सभापति र सर्वोच्च नेता दुर्गा प्रसाई रहेको जय नेपाल पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता हुन लागेको हो। शुक्रबार मध्याह साढे 12 बजे पार्टी दर्ताका लागि आयोगले समय दिएको सभापति राणाले जानकारी दिनुभयो। राप्रपाबाट अलग भएका राणाले नयाँ पार्टी खोल्नु भएको हो। राप्रपाबाट राजीनामा दिएका र अहिले उक्त पार्टीमा रहेर पनि असन्तुष्ट रहेकाहरूलाई आफ्नो दलमा आउने उहाँले दावी गर्नुभयो। सुदूरपश्चिम प्रदेशका सभापति प्रदेश प्रमुख नजिर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 को बताएर 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टराईले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाह संविधानको धारा 169 को उपधाराको 1 को खण्ड क बमोजिम पदबाट राजीनामा हिजै लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारको लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। पत्रकार किशोर श्रेष्ठ नमुक्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठ किशोरमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरेकोले तत्काल थुनामुक्ता गर्न माग गर्नुभएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिनमा थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो। प्रहरीले जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गोटी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको हो। प्रहरीले जनआस्था सप्लाई तथा जनआस्था.comको ललितपुर चम्सिखेमा रहेको कार्यालयमा छापा मारेर कन्ट्रोल लगायत केही कागज समेत नियन्त्रणमा लिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानून प्रक्रिया अनुसार समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सरकारले रिहाईको माग गरिएको हो। नेपाल आयल निगमले होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यवसाय प्रतिष्ठानलाई आवश्यकता भन्दा बढी खाना पकाउने एलपी ग्यासहरू सिलिण्डर मौजदार नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताहरूले सहज रूपमा ग्यास नपाएको गुनासो गरेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमको अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताको भरिएका एलपी ग्यासहरू सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा झण्डै 20% बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढे पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता बनाएको जनाएको छ।

उहाँले बताउनुभयो। हामीले नियमित दायित्वका लागि मात्र रेल्नुपर्ने अवस्था छ। राज्यको आवश्यक अत्यावश्यक दायित्व 1350 अर्ब रूपियाँ रहेकोमा सरकारले आमदानी 1250 रूपियाँको आधारमा मात्र गर्छ। अर्थमन्त्री डाक्टर वागले भन्नुभयो, यसैले करको दायरा फराकिलो बनाउँदै कर तिर्न प्रोत्साहन गर्ने क्रम ल्याएका हौ। करको दायरा विस्तार गर्दा सर्वसाधारणले पर्न सक्ने आर्थिक भारप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उहाँले अन्तिम करको दायित्वबाट सर्वसाधारण जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। तनहुँको प्रसिद्ध ढोरगराई मन्दिरमा नियमित पूजा शुरू भएको छ। साउन महिनाभर बलि दिन बन्द भएकोमा बिहिबारदेखि बहाले पूजा गरेर पूजा शुरू गरिएको हो। शुक्ला गण्डकी नगरपालिका नवाजस्थलमा रहेको ढोरगराई मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ। मन्दिरको दर्शन गरेमा भाषण पूरा हुने रोग व्याधि निको हुने जनविश्वास छ। यसो मन्दिरमा दुलेगौड़ाबाट करिब 5 किलोमिटर टाढा रहेको छ। मन्दिरमा तनहुँका साथै कास्की स्याङ्जा लमजुङ पाल्पा गुर्खा चितवन अल्परसी लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्। प्रत्येक आधा घण्टा महाराष्ट्रमय रंगले भूमिगत रूपमा चल्ने पानीको लहरीले ढोरगराई मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरू बताउँछन्। प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छोड्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढ़ाएको छ। महिला उद्यमी संघ शुक्ला गण्डकी नगरिकाको आयोजनामा 3 महिले गरेजा बुल्ने तालिम फेदीमा शुरू भएको छ। तालिमको शुरू नेपाल प्राधिका मानव संशोधन विभाग प्रमुख अञ्चन दुवारीले गर्नुभयो। सो कार्यक्रममा बोल्दै उहाँले सूर्य नेपाल प्रणालीले आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउँदै शिक्षिकेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो। पछिल्लो समयमा गलैचा बुनेर आमदानी गर्नेतर्फ धेरैको ध्यान कम भएको बेला अब व्यावसायिक रूपमा जानुपर्ने जोड़ दिनुभयो। महिला उद्यमी संघकी अध्यक्ष निर्मला मल्लले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गर्नुभयो। महिला उद्यमी संघ शुक्ला गण्डकी नगरिकाय समिति अध्यक्ष सपना पराजुलीले यसअघि समिति मार्फत लिएका विभिन्न तालिम पश्चात स्वरोजगार र रोजगारमा लागेको जानकारी दिनुभयो। सो कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 8 का सदस्य मानबहादुर छेत्री, वडा नम्बर 7 का सदस्य राजबहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोखरेल, समिति उपाध्यक्ष रजनी थापा, सचिव पार्वती पौडेल लगायत बोल्नुभएको थियो। नेपाल प्रणालीको आर्थिक सहयोगमा भएको तालिममा 20 जना महिला दिदी बहिनीहरूको सहभागिता रहेको छ। तालिममा चन्द्रकला भट्टराईले सहजीकरण गर्नुहुनेछ। चार हुँदै ढोरबराही मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। साइकल सिटी पोखरा र शुक्ला गण्डकी साइकल सिटीको आयोजनामा भदौ 6 गते शनिबार सो यात्रामा लागेको हो। पोखराबाट आउने सहभागीहरूलाई कोत्रेमा स्वागत गर्ने तयारी छ भने शुक्ला गण्डकीका साइकल यात्रीहरू कोत्रेमा जम्मा भएर दुलै गएर खरिदार हुँदै ढोरबराही मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि वडा नम्बर 2 गाछेपानी स्थित मुक्तिनाथ शुक्ला गण्डकी चेवन धाम परिसरमा पुगेर समापन हुने त्रिलो जनसालाई जानकारी दिनुभयो। यात्रामा सहभागी हुन हेलमेट अनिवार्य र 15 वर्ष उमेर पुगेको हुनुपर्ने आयोजकले जनाएको छ। गैरातीको बाढीले चाँगरकोटमा 4 वटा घर र 1 वटा झुलकी पुल बगाएको छ। चाँगरकोटको नलगडा नगरपालिका 11 र 4 मा तासु गार खोलामा आएको बाढीले घर र 1 झुलुङ्गे पुल बगाएको, पहिरोले घर बगाए पनि मानवीय क्षति पनि नभएको चाँगरकोट प्रहरीले जनाएको छ। यस्तै माली खोलामा आएको बाढीले कास्की र पर्वतजने 2 वटा पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 वा 6 को सीमामा अवस्थित मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवाजावत गर्नका लागि बनाइएका 2 वटा मेटलको पुल बगाएको हो। मन्दिरको आधा भाग समेत प्रहरीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ। पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा 1 जना बेपत्ता भएका छन् भने 2 जना घाइते भएका छन्। गैराती वर्षपछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्ण बहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचनाधिकारी प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभयो। घाइतेहरूको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थल गएको र थप विवरण संकलन भइरहेको उहाँले बताउनुभयो। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी जङ्सन कोरोला सड़क खण्डमा यात्रा गर्दा पूर्व सूचना लिएर सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ। लगातार भइरहेको वर्षाका कारण पहिरो तथा काली गण्डकी नदीको कटानले

0: क्षतिग्रस्त भनेपछि विभिन्न स्थानमा सवारी साधन रोकी र यात्रुले सास देखिनु परेको छ। त्यसैले मौसम तथा सड़कको अवस्था बारे पूर्व सूचना लिएर मात्र यात्रा गर्न प्रमुख जिल्लाधिकारी अजिता शर्माले आग्रह गर्नुभएको छ। विपरीतजा नगरपालिका स्थित अरौदी खोलाले बगाउँदै युवक बेपत्ता भएका छन्। अविरल वर्षासँगै परेको खोलाले बुदलीबजार नगरपालिका तीन बाढ़ खोला निवासी 21 वर्षीय सलिम मगरलाई बेपत्ता बनाएको शुक्रबार बिहान 11:81 नम्बरको मोटरसाइकलमा पुतली खेतबाट स्याङ्जा बजारतर्फ आउने क्रममा अरौदी खोलाको कजबे तर्ने प्रयास गर्दा मगरलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। खोलाले बगाएर मगर बेपत्ता भएको तथा मोटरसाइकल घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब प्रहरी क्षेत्र रमेश दत्त अवश्यले जानकारी दिनुभयो। उहाँको अनुसार बेपत्ता मगरको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय समाचार इरानले हर्मुज मार्गमा भएको तेल चुहावरका कारण आफ्नो दक्षिणी क्वेसमा टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पिएको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्तिको माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र उमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन जहाजबाट चुहावत भएको देखाएको बताइएको छ। अन्तिकाबाट सञ्चालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्युकर्सका अनुसार अगस्तिनमा उमानीय समुद्रमा रहेको ठूलो जहाज मिन अल पायनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। त्यसपछि तेल हर्मुज जलमार्ग हुँदै इरानतर्फ भएको बताएको छ। प्रवक्ता बगाईले हालका दशकमा यस्ता तेल चुहावटले इरानका तटीय क्षेत्रमा ठूलो आर्थिक वातावरणले क्षति पुर्याएको भन्दै सम्बन्धित पक्षले क्षतिपूर्ति दिनुपर्ने बताउनु भएको छ। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। 3 दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छ। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
6: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
12: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
11: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9856229338 र 9908222938।
8: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू:
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीती नाटक,
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी, तनहुँ।
15: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594530।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
10: फोन नम्बर 0614510000
17: 0614510002 मोबाइल नम्बर 9856084666
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
18: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9840747580
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
19: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
19: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
19: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
19: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385 मोबाइल 9856080385
20: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: ज्ञान प्रसाद भण्डारी दुलेगौड़ा ₹1,00,000
20: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000
21: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511
20: परशुराम शर्मा भण्डारी कवासी ₹31,005
21: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100
20: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा ₹51,111
21: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा ₹10,511
20: तुलसी शाह दुलेगौड़ा ₹10,505
21: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155
20: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005
21: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹25,231
20: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151
7: कता हिँडेको आइफोन हातमा लिएर
22: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
22: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843823811
20: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: रन बहादुर गुरुङ दुलेगौडा ₹12,610
20: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
21: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
20: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
21: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
20: पार्वती रिमाल दुलेगौडा रु 10,100,
21: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
20: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
21: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
20: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
21: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
20: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
21: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
20: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155,
0: सूचना यस तरह सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065414377, मोबाइल 98564443।
20: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
21: रामबहादुर परियार घारी शीतलबस्ती रु 15,055,
20: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100,
21: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155,
20: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050,
21: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000,
20: ऋषिराम पौडेल सेराबेसी रु 10,000,
21: रसमाया गुरुङ दुलेगौडा रु 55,555,
20: दलबहादुर छेत्री मिनाम खानी रु 11,115,
21: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111,
20: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000,
21: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005,
20: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125,
21: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111,
20: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111,
21: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055,
20: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555।
1: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello, Shukla Gandaki. Hello, hello.
2: Come on everybody, hello Shukla Gandaki.
1: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete call for
23: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु हरिमा. हामी तपाईँको माझमा रहने गर्दछौ लगभग लगभग 12 बजेसम्म. आज पनि हामी शुक्रबारको बसाइमा छौँ. शुक्रबारको बसाइमा तपाईँहरूको प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौ. रप्त भने फोन गर्ने साथीहरू मध्येबाट एकजना दुसाईको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले, जसको सञ्चालक हुनुहुन्छ विनोद पोखरेल. र तपाईँहरूको मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् र नयाँ मोबाइल खरिद गर्नु परेको छ भनेर अन्य सेवा सुविधाको बारेमा पनि मोबाइलहरूको बारेमा जान्न पनि चाहनुहुन्छ भने तपाईँ पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू पनि त्यहाँ गएर खरिद गर्न सक्नुहुनेछ. यहाँ हेल्पर चोकमा रहेको छ, एकचोटि आउनुहोला, भिजिट गर्नुहोला पनि भन्न चाहन्छु. बिहानीको समय रहेको छ, पक्कै पनि तपाईँहरू घरमै आराम गर्नुभएको छ अथवा भर्खरै मेलापातबाट काम सकेर आउनुभएको छ होइन. पानी परेको छ हिजो बेलुकातिर चाहिँ, अहिले चाहिँ के कस्तो हुँदैछ तपाईँहरूको चाहिँ हल्का घाम लाग्ला जस्तो भएको छ. र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुको साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. हाम्रो 97.6 MHz रेडियो ध्वनि तरङ्गबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ. फोन गर्नुहोला, तपाईँ फोन गर्न सक्नुहुनेछ 97.42/1130/1131 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूभित्र लुकेर रहेका प्रतिभाहरूलाई आजको दिनमा प्रस्फुटन गर्न सक्नुहुनेछ. फोन गर्नुहोला, हाम्रो दुवै नम्बर रहेका छन्, जुन नम्बर सक्नुहुन्छ त्यही नम्बर मात्र चाहिँ फोन गर्नुहोला भन्ने भन्न चाहन्छु. र यति बेलाको क्रममा कार्यक्रममा पहिलो सुमधुर यो मिठो गीत राख्दै म कार्यक्रमको पनि गर्न चाहन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू पनि फोन गर्दै गर्नुहोस् यति बेलाको क्रममा भने स्विकार्नुहोस् यो सुमधुर गीत.

0: साहब अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइ पुगेको छु त लागौ
2: हजुर मिठो गीतमा तपाईँको माझमा राखिसके बगे पनि मन पर्यो होला घरको माया भनिरहेको थियो गोर्खा बटन मुभीबाट तपाईँको माझमा मैले स्थान दिइसकेँ पक्कै पनि मन पर्यो होला भन्ने विश्वास भएको छ फेरि अर्को सुमधुर गीतलाई स्थान दिन्छु सुनकोसी सुशेलीको कसले सुनिदिन्छ कहाँ भेटियोला उनीबाट रहेको छ यति बेला क्रमसिक्का नोस यो सुमधुर गीत

हजुर मिठो गीतमा तपाईँको माझमा राखिसके सुन्सको शिशु शैलीको कसले सुनिदिन्छ कहाँ भेटेला मुहीबाट रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. तपाईँहरू आउनुहोला, फोन गर्न सक्नुहुन्छ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ, फोन गर्दै गर्नुहोस्. हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छ. हेलो, आउँदै गर्नुहोला भन्दै त्यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा अर्को सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु. पिर तिमी साउँदै भनिरहेको छ, हामी तिनमै मोबाट रहेको छ. यति बेलाको क्रममा भने यो सुमधुर गीत स्वीकार्नुहोला अनि त्यसपछि चाहिँ म छोटो व्यावसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेकपछि आउनेछु. किनभने 45 भइसकेको छ होइन, 5 मिनट जति गीत बज्छ, फेरि अलिकति थोरै त विज्ञापन पनि बस्नुपर्ने हुन्छ. त्यही भएर तपाईँहरू भने सुन्दै गर्नुहोला यति बेलाको क्रममा भने सुमधुर गीत.

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको वर्तबन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको वर्तबन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टीचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टीचर। मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 9856033384 र 9856067988।
8: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोभेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहीं,
13: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0865709 7, मोबाइल नम्बर 9847061268,
14: 9857602268।
16: घर मात्र बनाएर पनि नहुने रहेछ. कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
17: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
16: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
17: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
18: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
17: पोखरा जाने बाटोतिर. विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता. थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 27 र 98644 35031.

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 11 बज्यो.

हजुर मिथिक स्थानसँगै सुटुको व्यवसाय विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ शुक्रबारको बसैमा तपाईँको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छौँ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, जुन नम्बर सजिलो छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्न सक्नुहुनेछ। यतापट्टि भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्नुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम हेलो शुक्ला गण्डकी। तपाईँहरू फोन गर्दै गर्नु साथीहरू, यति बेलाको क्रममा भने अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि फेरि आउनेछु। सुनकै चुरा नसकिनी धर्कन मुभीबाट रहेको छ, यति बेलाको श्रीकान्त सुषमा दर्गी

हजुर मिटिङ तपाईँ तपाईँको माझमा राखिसके सुनकै चुरा नसकिने भनिरहेको धर्कन मुभीबाट तपाईँहरू पनि फोन गर्दै गर्नुहोला. यति बेला क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, कुसुमे रुमाल मुभीबाट रहेको छ. यति बेला क्रम सिकानु सुमधुर गीत

हजुर, कुसुमे रूमाल दुई मुईबाट रहेको थियो। कुसुमे रूमाल भन्यो सुमधुर गीतमा तपाईँको माझमा स्थान दिइसके सुनेर आनन्द लिनुभयो होला। र फेरि पनि अर्को मिठो सुमधुर गीत लाइनमा कार्यक्रममा स्थान दिन्छु। तपाईँहरू आउँदै गर्नुहोला, फोन गर्दै गर्नुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँको माझमा हाम्रो माया भन्ने रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् अर्जुन मुईबाट रहेको छ। फेरि तपाईँहरूको माझमा उपस्थित हुनेछु।

0: हजुर मिठो कि तपाईँहरूको माझमा मैले राखिसके पक्कै पनि मन पर्यो होला हाम्रो माया भनिरहेको थियो हजुर मुभीबाट र सुनेर पनि आनन्द लिइसक्नुभयो होला भन्ने पनि विश्वास रहेको छ तपाईँहरू आउनुहोला फोन गर्दै गर्नुहोला म भने सुमधुर सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु आउँदै गर्नुहोस्
1: यति बेलाको
0: प्रबन्ध भने तपाईँको माझमा म क्या गजबको बात भनिरहेको छ सुख दुःख मैबाट रहेको छ यति सँगसँगै म छोरी व्यवसायिक विश्राममा जान्छु विश्राम पछि तपाईँको माझमा आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्, समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461168, 98235-57763।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0-65-70-52, मोबाइल 98560-28587।
11: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: धार्मिक महोत्सवका आकर्षणहरू।
12: चर्चित कथावाचक सुश्री आचल बछेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
0: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
11: कथा सहितको झाँकी गीति नाटक
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
11: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
13: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचण्डी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
15: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्डफुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 9856602076।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: हजुर विश्रामपछि तपाईँ सम्पूर्णलाई स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। तपाईँ भर्खर रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.10 MHz कार्यक्रम हेलो शुक्ला गण्डकी। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई चाहे म कार्यक्रममा लिन्छु, कहाँदेखि को हुनुहुन्छ अनि त्यसपछि हामी चाहिँ तपाईँहरूसँग जोडिनेछौ भन्दाखेरि ठ्याक्कै फोन काट्यो। फेरि पनि फोन गर्न सक्नुहुन्छ 9942 9911 9066 3611 को माध्यमबाट जोडिन सक्नुहुनेछ। हेलो नमस्कार हजुर। हेलो नमस्कार।
1: हजुर
0: सन्चै छु। के छ हजुरको हाल खबर? के गर्दै हुनुहुन्छ यतिखेरको समयमा?
1: हजुर केही पनि गरेको छैन, घरैमा हो। एफएम सुनेको छैन, किन हो पनि लाइन छैन कि यता, त्यही भएर नसुनेको कि कसो हो।
0: हजुर
1: एफएम सुन्न पाएको छैन।
0: हजुर
1: त्यही भएर फोन लगाएको लगाएको फोन बल्ल उठ्यो भने त आज लिए छैन रहेछ मन कार्यक्रममा जस्तो लाग्थ्यो। हजुर खाना खाएर हजुर पनि खाएर आउनु भयो होला नि।
0: हजुर पनि खाना खाएर ल। अनि आज कोदो रोप्न जानु भएन?
1: कोदो रोप्न त अब बिउ नै सिद्धियो।
0: ल बिउ सिद्धियो, कोदो रोपेर सक्यो, अब आनन्द भयो भनेपछि।
1: हजुर आनन्दै भयो।
0: ल ठिक छ, के सुनाउनुहुन्छ नि आज हामीलाई?
1: आज चाहिँ के सुनाउनु भन्नु,
0: गीतै गाउने त होला नि आज नि?
1: आज त सबै चल्छ, हिन्दी सिन्दी सबै चल्छ हो नि त।
0: हजुर सबै
1: आइतबार आज चाहिँ अब शुक्रबार पर्यो हो नि त। ल त्यसो भए चाहिँ मुहुर्त तारै पो गयो त आज त। हेरौँ भएन भने त नेपाली नै गाउँ
0: हुन्छ।
1: तुम्हें अपना साथी बनाने से पहले मेरे जान मुझे को बहुत सोचना है, मेरे जान मुझे को बहुत सोचना है, कभी मेरे गुरबान आंसू दिया तो तुम्हें भी मेरे साथ रोना पड़ेगा, मगर तुम कोरोना से पहले मेरे जान मुझको बहुत सोचना है, तुम्हें अपना साथी बनाने से पहले मेरे जान मुझको बहुत सोचना है, कहा चलो मैं रेशम की शादी बंगला इमारत नहीं ले सकूंगा, मगर दिल रोता है बस मैं वही दे सकूंगा। है ना भाई ना क्या है ना
0: भाई नहीं भाई
1: अहिले भए पनि भए पनि भयो भन्छ अब गीत त अझै लामो थियो मात्रै भएन कि भन्छ डन्डलाई
0: होइन भन्थ्यो नि त अनि
1: त्यहाँ झुक्छ फिल्मको हो क्या।
0: हजुर
1: कताबाट मुड पनि कता कता जान्छ जान्छ पनि अब गीत चाहिँ कति डिग पछ्याउँछ नेपाली गीत त।
0: हजुर
1: ए मुड चाहिँ कता कता जान्छ, यो मुडको कुरा त हो। नेपाली गीत सुन्ने कि नसुन्ने त अब अरू दिन त हिन्दी सुनाउन पाउँदैन, यो शुक्रबार मात्रै हो भनेर हो अब।

0: मेरा मन था तिमी मै तिम्रो कथा था
1: यति सुनाउने भनेको त अर्को थियो हिन्दी गाउँदा गाउँदा त कथा पो गएछ
2: ल ठिक छ एकदमै धेरै राम्रो गाउनु भयो
1: ल हजुरले राम्रो भनिदिनुहुन्छ अनि अगाडिको कुवाहरूले बाबु किन गाउनु होला हजुरले बाबु तिमीले किन गाउँदैन भन्छन् तिमी कति त्यही अब अझै अस्तरीकरी खानेको बुवाहरूले त्यति माया गर्छ त्यही भएर राम्रो छ अब त्यतिको बडा जस्तो हो स्वर त तर हिन्दी गीत गाउँदा चाहिँ स्वर त आउँथ्यो आज चाहिँ अलिक स्वर आउने गीत चाहिँ गाएन हिन्दी पनि म कता कता अस्तरीमा कहाँ पुगेको गाएँ त अलि भन्ने अरूभन्दा आज त्यही गरेर मोडै अब बिहानै बिहान फल लगाउँछु भनेको म चाहिँ यता बिजी भयो क्या त्यत्तिकै गफमै
2: हजुर
1: कुरा काटे पर्छ मासु काटे घट्छ कुरा काटे पर्छ भन्छ त्यही हो त्यहाँदेखि गफी मान्छेको काम छैन सबतिर चाहिँ यसो भन्छ धेरै बल्ने जीवहरूले आशिष गुम्छ भन्छ अब संसारी ढाँचामा नचल संसारी झमझममा नबोल्नु संसारी गीत नगाउनु भन्छ संसारको एउटा जो नदारेर हिँड्नु भन्छ अब त्यो आज्ञा पालन गर्न त अब त्यत्तिकै हो अब के गर्नु त अब भने घामदेखि घाम राम्रो जुनदेखि जुन राम्रो के हुन्छ म जस्तो मान्छेलाई चाहिँ काम छैन भन्दै अब चाहिँ हामी सम्झना समापनतिरै लागौँ होला अरू साथीहरू पनि आउने होला लास्टै टाइम छ
2: हजुर हजुर ल
1: र सर्वप्रथम त हजुर र सिकाजीलाई अनि हजुरको जयन्ती मामीहरू अरू घर परिवार सबैलाई सपनाजी र सावित्रजी अनि हाम्रो सुमिना नानीलाई अनि अनि यता हाम्रो आयन सर अनि हाम्रो राजन उपत्या सर राम्रो मिठो न्युज लिएर आउनुहुन्छ अनि हाम्रो सिर्जना मेम आउने दिन त अब म आउँदैन आज आएको छैन होला कि होइन आज आउनु भएको छैन होइन अब मेरो प्यारो मित्र भानुबाट आउनुहुन्छ हाम्रो टेकु छेत्रीजी उहाँलाई नमस्कार सहित धेरै धेरै सम्झना है मित्र हजुरको परिवार सबैलाई भन्न चाहे अनि यता हाम्रो स्याङ्जामा हुनुहुन्छ दिराकी राम्रो नरेन्द्र रिमलजीलाई झोले नमस्कार सहित त्यतै मेरो दिदी सलिना दिदी घेनाजु भान्जा भान्जीहरू दिदीले मिठो गीत धागो राम्रो घुम्ने सरकारको भनेर गीत गाएर आउनुहुन्छ हाम्रो दिदी आजकल चाहिँ अब टिभीमा पनि म उकालीगर अलीमा अस्ति हाम्रो सरस्वती नगरबाट हाम्रो राधिका चामला गाई दिदीले चाहिँ मलाई चाहिँ कति मिठो गाएको गाएको छ ताराले सुनिराखेको छ गाउँघर ताराले भनेर गीतबाटै चाहिँ भनेर आउँथे मेरो दिदीले अस्ति चाहिँ मैले सुनेर अनि तिजको गीत सुनाइदिएको म त्यता उकालीवर अलीमा दिदीको नाममा अनि भन्दै अनि हाम्रो त्यतै राधा राईजी कुबेर राई गीता राई अनि हाम्रो शान्ति साई र मोहम्मद मिया दुइटै मधु बहिनीहरू अनि चेतना बहिनी लक्ष्मी बहिनी अनि यता हाम्रो जलमाया बहिनी प्रतिमा बहिनी रोसिका बहिनी अनि अरू सुत्ने सबैलाई अनि हाम्रो यता अमृत तुला झर्जीलाई नमस्कार चाहे हजुर भन्न चाहे उहाँलाई अनि हाम्रो ऋषिजी हुनुहुन्छ टोपजी हुन्ना शर्मा अनि यता सन्तोषजी चन्द्रजी लगायत आशिष भाइ जति पनि सबै अघि पछि आउने मित्रहरूलाई खोज्ने मित्रहरूलाई मुटुभरि माया छ धेरै धेरै सम्झना छ भन्न चाहे अनि यतै हाम्रो जति पनि शुक्ल गण्डकी सुनिराख्ने चैनपुर गणेशहरू लिएर भानुमाती यता पाइमी मौर्य अनि यता सत्या चौपानी आसपाडी अनि खानीमा अनि यता कटम साप रामसिया चित्रे झुएथाती गिराकोट लगायत जति पनि शुक्ल गण्डकी सुन्ने सुनिराख्नु हुने हाम्रो बुवा आमा दाजुभाइ दिदी बहिनीहरू पाइमीमा हाम्रो सबिलाल थापा सन्दीप राणा अनि काजी थापा हाम्रो मिन्सर काजी मिनबहादुर थापा लगायत धेरैजना छ पाइमिया सुनिराख्ने चासो राख्ने सम्पूर्णलाई भनेर बिदा चाहे हस्त बाई बाई नमस्कार शुभ दिन
2: हस् नमस्कार शुभ दिन उहाँले हामीलाई फोन गर्नुभएको थियो तारा बहादुर थापाजी हुनुहुन्थ्यो पाथरदेखि उहाँसँग पनि सुमधुर कुराकानी भयो एकदम मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ पालो पनि तपाईँ गाउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है साथीहरू फोन गर्दै गर्नुहोला भन्न चाहन्छु समय पनि सकिसकेको छ एकजना साथीलाई चाहिँ म कार्यक्रममा लिन्छु अनि त्यसपछि कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने हुन्छ। यो छोटो मोटो गीत सुनिहालौँ अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा चाहिँ आउने छु। फोन आयो भने आयो ठिकै छ, आएन भने चाहिँ पनि ठिकै नै छ भन्दै यति बेलाको क्रममा पनि तपाईँहरूको माझमा त्यो मिठो जो भएन भनेर रहेको छ यति बेलाको क्रममा सोकानु शीर्षमा त गीत

हजुर, मिठी गीतमा तपाईँको माछा राखिसकेपछि पनि मन पर्यो होला भने म कार्यक्रमबाट विदा माग्न जानु पर्ने बेला भइसकेको छ। तिनीहरूसँग साथ दिनु अनि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको छ, रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ, पोखरेल मल पसललाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र इन्टरनेट लाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्समा पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद। र आज हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्ज जित्नु भएको छ, हाम्रो तारा थापाजी, उहाँलाई एकदम धेरै धेरै बधाई छ, रुसाईको रिचार्ज प्राप्त गर्नुभएको छ। अहिले रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रम सकेपछि तपाईँले अनि अर्कै नम्बरमा फोन गर्न सक्नुहुनेछ र तपाईँसँग हामी कुराकानी गर्नेछौ। र यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद। तपाईँ पनि नियमित रूपमा फोन गर्नुहोला भन्न चाहन्छु है। आइतबारदेखि शुक्रबारसम्म फोन गर्न सक्नुहुनेछ र तपाईँहरू मध्येबाट एकजना चाहिँ मैले रुसाईको रिचार्ज तपाईँहरूको हातमा आउनेछ होइन, अनि प्रायोजन गरिदिनु भएको चाहिँ पोखरेल मोहन पसलले हो। यसरी आउनु हो आउनु होला भन्दा पनि फोन गर्नु होला भन्न चाहन्छु। र तपाईँहरू यदि दुलेगाउँ आउँदै हुनुहुन्छ भने पनि पोखरेल मोहल पसलमा चाहिँ जान सक्नुहुन्छ। हेल्पो चोकबाट भित्र छिर्नु भयो भने दायाँपट्टि रहेको छ पोखरेल मोहल पसल, र त्यहाँ गएर तपाईँले मोहल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् र तिनको समाधान गर्नु परेको छ, नयाँ मोबाइल खरिद गर्नु परेको छ भने र इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्नु परेको छ भने पोखरेल मोहल पसलमा जान सक्नुहुनेछ। र तपाईँ तमाम सम्पूर्ण लोकप्रिय श्रोता मित्रहरूलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा कहिले तिम्रो पछ्यौरीमा अल्झे भनिरहेको छ मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखला आजको समयावधिबाट चाहिँ हाम्रो कार्यक्रम सकिसकेको छ, 50 भइसकेको छ। त्यही भएर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई फेरि पनि एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको समय अनि तपाईँहरूको दिन शुभ अनि सुकल बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। बाई बाई।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
5: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर शोरूम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर शोरूम, दिल्लीगढ त नहु,
6: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9840601268
4: 9850602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9560633384 र 9560667988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
12: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
12: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: पाको बायाँ खुट्टा र शरीरमा तथा राहुलको टाउको खुट्टा र शरीरमा चोट छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ। उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ। यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो। लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढ़ीले मन्दिरमा आवतजावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम रहेको छ। त्यसै गरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा समेत बाढ़ीको जोखिम छ। त्यस्तै उता अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डलेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। भेला 3 दिनसम्म चल्नेछ। यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ। देउबा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो। भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 वटै पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका छवटा सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको थियो। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजन गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015 र 2016 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चांगलीमिथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि नै दबाव बनाएको थियो। रश्मीले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 90 मिनटमा पहिलो गोल गरेकी रश्मीले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि रश्मीले 23औं 29औं नम्बर मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मीले 46औं मिनटमा 6 गोल गरिन्। त्यसपछि मीना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मी प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापनितर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका

0: परिवर्तनसँग नयाँ साथफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
1: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65752225, मोबाइल 98563338, 98416568।
6: यस तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 65714377, मोबाइल 98560443।
7: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
4: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669, 98067525229,
9: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087169142।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
11: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171692।
12: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
14: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 0 60 र 98 4 60 78 0 22।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
13: मोबाइल 98 5 60 55 77। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
5: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामा सँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 9560231128 र 9462614726।
8: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
9: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू
9: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
11: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
9: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
12: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840594340।
13: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
15: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेनौ भन्नु?
16: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीभीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562 9238 र 98028 22938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98560535921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164-34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हिमाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658-590-511।
6: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-560-77-987।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0614-33-385, मोबाइल 98-560-80-385।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विदेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
13: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
13: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहुँ सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी थर्ड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको स्विंग स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्पन्न दिनुहोस्। स्विंग स्टील टीएमपी शुद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
3: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
4: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सोमाथि 60% छुटको व्यवस्था।
4: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
3: थप जानकारीको लागि 0635714479, मोबाइल 98560062, 98468064145।
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। गर्नुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9864047580।
0: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? साँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
10: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साफ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहु,
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 9847168268
6: 9857268268।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778 9825572763।
12: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
13: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
12: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
13: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेंट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
12: फोन नम्बर 0614510000,
13: 0614510002, मोबाइल नम्बर 9856084466।
14: द गर्ल्स कलेज फर एम्पावरिङ द फ्युचर।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बार दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई जोड्नुहोस् आठको दम र समयसँगै हर उत्पादन दिनुहोस् स्ट्रिङ स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
5: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
10: फोन नम्बर 0614510002
11: मोबाइल नम्बर 9856084666
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
12: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
14: सम्पर्क 0564142121 मोबाइल 9856035921
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
16: पोखरेल नाचिकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111196902।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
8: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
8: थप जानकारीको लागि 0635714479, मोबाइल 98560 62 265, 98468164145।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा,
11: कार्पेट डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम दिलगढ़ा त नहुँ
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0865709704 मोबाइल नम्बर 9896061268
11: 9856602068
13: सूचना यस तराउ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 0654143777 मोबाइल 9856443443।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 9843723811।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे यही त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिनसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिनसेना मोबाइल 9811411178 9856007078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु?
4: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
4: मोबाइल 9856055577।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी गीति नाटक
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.

0: संघको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डुको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजी
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
8: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-94-33-493-555
0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भाइल र रेबिज विरूद्धको 17,600 भाइल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातौतै प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो गर्मी थप बढ़न थालेसँगै मधेस प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन् अत्याधिक गर्मीका कारण रौतहट बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन् वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने

0: यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम शील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
1: शुक्ला गण्डकी एफएम 97.6
2: प्रसन्न होमवर्क देखाउ त।
3: हस् टीचर।
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
3: टीचर, मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे, म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0965414484, मोबाइल 98560033384 र 98560067988।
5: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू

0: ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
1: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9850603128 र 9462714726।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
5: मेरिया मैनी कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
8: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 9811716069, 9807625229।
7: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 9811433222, 9807769142।
10: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
18: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
18: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
18: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 9856043952 र 9806656586।
18: कता हिँडेको आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
21: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
5: यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
6: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
5: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
8: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
1: ओमकार
0: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
1: ओमकार
0: अनि घरमा पूजा सामग्री पनि छैन भने
1: ओमकार
0: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
2: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
4: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
5: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 9856062676
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846194378 9811796902
7: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
8: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
8: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
10: शुक्ला गण्डकी एफएम 97.6

0: सानाकोटी चाहिँ कसँग गर्ने होला मैले उसँग उसँग उसँग
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली,
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565391।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि के हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेयर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
11: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
14: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39066 र 98460-94543।
16: सुन हेर्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
24: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
23: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
24: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
23: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडिपट्टि।
24: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
25: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
23: होटल टाइटेनिक, गोमगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: प्लान त मार्ने नै बनाएको हो नि। भाग्य बलियो रहेछ पछ्यो।
1: केही छैन, कति नै दिन बाँच्ला रे हो, दुई चार दिनको मेहमान न हो। मान्छे चाहिँ यो हो, धनी बाउको एक्लो छोरो हो, कोही छैन दया भए, बुझ्यौ नि।

व्यवसायी आकाश श्रेष्ठको घरमा उहाँकी श्रीमती प्रिज्माद्वारा सुभाष बमजङको हत्या भएको छ। शुरूआती अनुसन्धान अनुसार प्रिज्माको मृतक सुभाषसँग अनैतिक सम्बन्ध थियो र यसैले दुईजना बीच मनमुटाव हुँदा यो घटना घटेको हो। अब चोरले मैले चोरेको होइन भन्छ भन्ने त हामीले सुनि नै रहेका थियौं, तर यहाँ त अपराधीले नि हत्या जस्तो अपराध गरेर आफ्नै अशक्त उपचाररत श्रीमानलाई दोष लगाउँदै हुनुहुन्छ। यसलाई अब के भन्ने र

0: शुक्लागन्धकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 98568285487।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
9: मोबाइल 98563443952 र 98066656586।
10: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल, मोबाइल 98058926466 र 98467939।
6: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन न के, माइफोन
2: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू
15: चर्चित कथावाचक सुश्री आचल बछेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी, गीती नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
3: शुक्लगण्डकी टाइम चेक
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एकमा सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।
8: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 तेलसोत्रामा संचालित साप्ताहिक हाट बजारलाई दिगो रूपमा संचालनका लागि उत्पादन बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। शुक्ला गण्डकी नगरपालिकाले कृषि उपसंकलन तथा बिक्री केन्द्रको संचालनमा देखिएका समस्या, उपलब्धि र चुनौती विषयमा सरकारवालासँग आज गरेको छलफल र अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड़ दिएका हुन्। नगर उप प्रमुख कुम्बहादुर विक राजुको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, वडा नम्बर 3 का वडा अध्यक्ष सचिन भुजेल, 4 का अध्यक्ष राजकुमार वार्ले, यसै गरी वार्ड नम्बर 12 का अध्यक्ष इन्द्र गुरूङ, कृषि शाखा प्रमुख दीप कुमार उपाध्याय, कृषक देवनारायण श्रेष्ठ, सुरेन्द्र वार्ले लगायतले आफ्नो धारणा राख्नु भएको थियो। मुख्यमन्त्री नव प्रवर्धन कार्यक्रम मार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यावसायिक र आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण योजनाका साथ करेन्टार महिला विकास बहुद्देश्यीय सहकारी संस्था संघको साझेदारीमा केन्द्र संचालनमा ल्याइएको हो। सहकारीले आइतबार बाहेक अन्य बार पनि सोही कृषि उपसंकलन केन्द्रमा तरकारी खरीद गरी बिक्री गर्दै आइरहेको छ। तनहुँको शुक्ला गण्डकी आतिस्थित ढोरफेदी साना किसान कृषि सहकारी संस्थाको आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लघुवित्त वित्तीय संस्था प्रदेश कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारी गर्नुभएको थियो। सो अवसरमा उहाँले सहकारी शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा इलाका कार्यालयका शाखा अधिकृत कृष्ण विनोद ढुंगेल, शुक्ला गण्डकी 10 का वडा अध्यक्ष राजेन्द्र छेत्री, संस्थाका निवर्तमान अध्यक्ष भोजराज शर्मा, संचालक सदस्य दुर्गा महत, दीपक छेत्री, अन्तर समूह अध्यक्ष डिलीराम भट्टराई, युवराज शर्मा, राधा पौडेल, सीता पौडेल लगायतले आफ्नो धारणा एवं सुझाव राख्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष तारा अधिकारी र संचालन सचिव रामेश्वर भट्टराईले गर्नुभएको थियो। वार्षिक प्रतिवेदन संस्थाका प्रबन्धक टेक नारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो। पोखरा महानगरपालिका 9 को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा बसवार क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरेको छ। बसवारको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिएका र सरकारी आवास सुविधा नपाएका व्यक्तिले जग्गा प्राप्तिको लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतिसम्म वडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि सन् 2 गते प्रारम्भिक सूची सार्वजन गरेको थियो। उक्त सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी थिए। 233 परिवारलाई भने अव्यवस्थित बसवासीको रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनु भएको थियो। पोखरा बसवार निर्माणको योजना 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक बसवार बनाउन 196 रूपियाँ जग्गा अधिग्रहण गरिएको थियो। तर संरक्षण र व्यवस्थापनको कमजोरी कारण यो क्षेत्र अतिक्रमणमा पर्यो। अहिले 187 रूपियाँ जग्गा मात्र बाँकी छ। त्यसमध्ये पनि 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको तथ्याङ्क छ। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढ़ीले मोटरसाइकलसहित 2 जनालाई बगाएको छ। पुतली बजार नगरपालिका 1 स्थित अरौँदी खोलाले बिहिबार राति G11/81-83 नम्बरको मोटरसाइकल र त्यसमा सवार 2 जनालाई बगाएको बताइएको छ। दुर्घटना परि मोटरसाइकलको पछाडि सवार पुतली बजार 3 पुतली खेतका 70 वर्षीय सामिप साईको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। यस्तै मोटरसाइकल चालक पुतली बजार 3 बाढ़खोलाका 21 वर्षीय सलीम मगर भने खोलामा बेपत्ता हुनु भएको छ। घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोजी तथा उद्धार कार्य थालिएको छ। टोलीले रातभर तथा शुक्रबार बिहानदेखि बेपत्ता मगरको खोजतलास जारी राखेको बताइएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मोदी खोलामा आएको बाढ़ीले सड़क पुल र धार्मिक संरचनामा क्षति पुर्याएको छ। बाढ़ी कारण नयाँ पुल बिरेठाँटी घाँजुक सड़क खण्ड अवरूद्ध भएको छ भने खोलाको बीचभागमा रहेको माता अन्नपूर्ण मन्दिर र त्यहाँ रहेका तीनजना व्यक्ति जोखिममा परेका छन्। बिहिबार रातिदेखि परेको अविरल वर्षापछि मोदी खोलाको बहाव बढ़दा अन्नपूर्ण गाउँपालिका आठ बिरेठाँटी स्थित नयाँ पुल बिरेठाँटी घाँजुक सड़क खण्डमा खोलाले सड़क कटान गरेको छ। सड़कको केही भाग बगाएपछि उक्त सड़क खण्डमा यातायात सञ्चालन अवरूद्ध भएको प्रहरीले जनाएको छ। अवरूद्ध भएको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी बिरेठाँटीबाट प्रहरी नायब निरीक्षक दिल बहादुर भण्डारीको कमाण्डमा पाँचजना टोली घटनास्थलमा खटिएको छ। टोलीले सड़कको अवस्था, क्षतिको विवरण र आवतजावतको स्थितिबारे अनुगमन गरिरहेको छ। यसैबीच अन्नपूर्ण गाउँपालिका पाँच हाइजुङ स्थित मोदी खोलाको बीचभागमा रहेको डिस्कोमा अवस्थित माता अन्नपूर्ण मन्दिरमा बस्ने एकजना पुजारी सहित तीनजना पुरूष बारीका कारण फँसेका छन्। उनीहरूको नाम थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। तीनजना व्यक्ति जोखिममा परेको खबर पाउन साथ राति 1:27 जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएपछि प्रहरी चौकी नयाँ पुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारी कमानमा चारजना टोली घटनास्थलमा खटिएको थियो। उद्धार तथा सुरक्षा व्यवस्थाको लागि सशस्त्र प्रहरी बल नम्बर 24 कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्का कमानमा 13 सदस्यीय विपद व्यवस्थापन टोली पनि परिचालन गरिएको छ।

0: शनिबारको दिन समेत बिहान 7 बजेदेखि राति 8 बजेसम्म अस्पताल खुल्ला रहने गरेको छ। विशेष गरी दैनिक जलाधारी मजदूर विद्यार्थी कर्मचारी व्यवसायी तथा गृहणीहरूलाई लक्षित गरी 3 चरणमा सेवा सञ्चालन गरिएकाले स्थानीयलाई ठूलो सहजता मिलेको डाक्टर गिरीले बताउनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न बाल गीतहरू सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल news@sukl lagandaki@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
6: मोबाइल 98 560 055 77।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर।

0: किमसेना मोबाइल 9841411178 9850600778।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
3: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840788022।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Twinkle, twinkle, little star, how I wonder what you are.
3: विद्यार्थीहरूभित्र लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन
4: बाल बालिकासँग सम्बन्धित छोटा कथा, कविता, मुक्तक, चुटकिला आदि रचना सुनाउने
3: र शिक्षा क्षेत्रसँग सम्बन्धित कुराकानी
4: हरेक शुक्रबार अब तपाईँको साथमा
3: 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचार पछि करिब 6 बजेसम्म
5: कार्यक्रम लिटिल गार्डनका कुरा.
6: हेलो, हाई, नमस्ते, गुड इभिनिङ एन्ड वेलकम तपाईँ सम्पूर्ण समस्त जदस्य यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को रेडियो ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगन साथै हाम्रो फेसबुक पेज शुक्ला गण्डकी 97.6 FM र युट्युब च्यानल शुक्ला गण्डकी टीभी मार्फत सुनेर बस्नुहुने तपाईँ सम्पूर्णमा हार्दिक स्वागत छ. कार्यक्रममा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता रिमा र हाम्रो यस कार्यक्रम शुक्ला गण्डकी एफएम र लिटल गार्डन बोर्डिङ स्कूलको सहकार्यमा तयार पारिएको रेकर्ड सामग्री यहाँहरूमाझ म विशेष प्रस्तुत गर्दछु र हाम्रो यस कार्यक्रम आउने गर्दछ हरेक हप्ताको एक दिन शुक्रबार, जस अन्तर्गत रहेर विद्यार्थीहरूमा लुकेर रहेको अध्ययन बाहेक अन्य अन्तर्निहित प्रतिभा साथै शिक्षा क्षेत्रसँग सम्बन्धित कुराकानी यहाँहरूमाझ म जोड्छु. आज भने हामी गुरू पूर्णिमाको अवसरमा कक्षा 4 मा अध्ययनरत विद्यार्थीहरू बीच आयोजित कविता वाचन प्रतियोगितामा सहभागी भएका विद्यार्थी भाइ बहिनीहरूको कवितालाई यस कार्यक्रममा प्रस्तुत गर्नेछु. यस प्रतियोगितामा कक्षा 4 मा अध्ययनरत विद्यार्थी उमङ्ग खनाल प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने द्वितीय स्थानमा विद्या सुनार, तृतीय स्थानमा प्रिया श्री रिमाल र सान्तवना स्थानमा समृद्धि थापा रहनु भएको थियो. उहाँहरूले वाचन गर्नुभएको कवितालाई मैले यस कार्यक्रममा प्रस्तुत गर्नेछु. कार्यक्रम रहन्छ अबको 6 बजेसम्म. कार्यक्रमको समयावधिभर सम्म सुनेर साथ पनि दिनुहोला. अब भने हामी लाग्छौ रेकर्ड सामग्री तर्फ.
7: नमस्कार, मेरो नाम उमङ्ग खनाल, म कक्षा 4 मा पढ्ने अध्ययनरत छात्र लिटल गार्डन इङ्ग्लिसमा. म आज यो गुरु पूर्णिमाको अवसरमा गुरुहरूमाथि लेखिएको कविता वाचन गर्न गइरहेको छु. ज्ञानको ज्योति बालेर मनको अध्ययारो भगाउने, सच्चा बाटो देखाई हामीलाई अघि बढाउने, सच्चा बाटो देखाई हामीलाई अघि बढाउने, अज्ञानको सागरबाट पार गराउने गुरु तपाईँकै आशीर्वादले हुन्छ यात्रा सुरु, तपाईँकै आशीर्वादले हुन्छ यात्रा सुरु. शिक्षा मात्र होइन गुरु, जीवन जीवन सिकाउनु भयो. भूल गर्दा सम्झाइ बुझाइ असल मान्छे बनाउनु भयो, भूल गर्दा सम्झाइ बुझाइ असल मान्छे बनाउनु भयो. तपाईँको ऋण यो जीवनमा कहिले चुक्ता हुन सक्दैन. गुरुको स्थान यो संसारमा कसैले लिन सक्दैन, गुरुको स्थान यो संसारमा कसैले लिन सक्दैन. चरणमा सादर नमन छ मेरा सम्पूर्ण गुरुहरूलाई. पवित्र गुरु पूर्णिमाको हार्दिक शुभकामना सबैलाई. पवित्र गुरु पूर्णिमाको हार्दिक शुभकामना सबैलाई. धन्यवाद.
8: मेरो नाम सपना सुनार हो. म लिटल गार्डन इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छु. आज गुरु पूर्णिमा दिवसको लागि मैले आज कविता आयोजना गरेर आएको छु. सुन्नुहोस् होला, मेरो गुरु ज्ञानको ज्योति, उहाँ हुनुहुन्छ जीवनको मोती. सही बाटो देखाइदिनुहुन्छ, अन्धकारबाट उज्यालोतिर लैजानुहुन्छ. माया अनुशासन सिकाउनुहुन्छ, असल भन्न प्रेरणा दिनुहुन्छ. उहाँको शिक्षा अमूल्य धन, उहाँप्रति छ मेरो उच्च सम्मान. गुरुको आशीर्वाद सधैँ रहोस्, मेरो जीवन सफल बनोस्। धन्यवाद.
9: अनुसा बानी हो, म कक्षा 4 मा पढ्छु लिटन गार्डन बोर्डिङ स्कुल, मेरो स्कुलको नाम हो. आज म गुरु पूर्णिमाको कविता भन्न गइरहेको छु. माया सोच्छ अनि अथे दिन्छौ, गल्ती गर्दा गुरु देश चिन्छौ. हाम्रो खुसीमा गुरु दङ्ग पर्नुहुन्छ. विवेक विशिष्ट र मित्र छन्, सम्बन्धमा पूर्ण प्रवृत्त छ. आफै जली सृजनाको श्रमिक छौ, आज्ञान बढी उपकार गर्छौ.
0: इमानको पाठ सधैँ पढ्यौ, अज्ञान शुक्र चार चढ्यौ, खुबी तिमीबाट अनेक पाए, चम्काउँछु यो जीवन रमाई। धन्यवाद।
10: नाम विद्या सुनार हो, म कक्षा चारमा पढ्छु। मेरो घर त्यही उता नजिकै छ, दुलेगौडा हो। अब म भन्छु कविता। गुरु नै हो सबै वेद, गुरु नै हो सबै पुराण, गुरुलाई गर्नु सबै सम्मान, गुरु नै हो जीवनको आधार। न त कसैलाई धनी देख्छ, न त कसैलाई गरिब, न त कसैलाई आफ्नो भन्छ, न त कसैलाई पराई। आफू जति दुखी भए पनि शिष्यलाई खुसी बनाउँछ, मोमबत्ती जस्तै बलेर आफै ज्ञानको ज्योति फैलाउँछ। आदर्श व्यवहार हुन्छ गुरुको, सागर जस्तै हुन्छ ज्ञान, कसैलाई बनाउँछ डाक्टर, कसैलाई बनाउँछ महान। धन्यवाद।
11: नमस्ते, मेरो नाम रेजिना सुनार हो, म लिटन गार्डन इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छु। म चार कक्षामा पढ्छु, म बेलचौतराबाट आउँछु। मेरो कविता आज म हजुरले गुरु पूर्णिमाको बारेमा गुरु पूर्णिमाको कविता सुनाउन गइरहेको छु। ध्यान सुन गुरु पूर्णिमा। गुरु हाम्रो ज्ञानको ज्योति, जीवनभरका सच्चा साथी, सही बाटो देखाउनुहुन्छ हामीलाई अघि बढाउनुहुन्छ, सही बाटो देखाउनुहुन्छ हामीलाई अघि बढाउनुहुन्छ, अक्षर चिन्ह सिकाउनुहुन्छ, राम्रो बानी बसाल्नुहुन्छ, माया शिक्षा र अनुशासन दिनुहुन्छ अमूल्य ज्ञान, माया शिक्षा र अनुशासन दिनुहुन्छ अमूल्य ज्ञान। गुरु पूर्णिमाको शुभ दिनमा गरौँ सबैले सम्मान, फुल चढे प्रणाम गरौँ, राखौँ उहाँको मान, फुल चढे प्रणाम गरौँ, राखौँ सधैँ उहाँको मान। धन्यवाद।
12: मेरो नाम जुना थापा हो, म कक्षा चारमा पढ्छु, म लिटल गार्डन इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छु। आज गुरु पूर्णिमाको दिन म आफ्नो कविता सुनाउन गइरहेको छु। गुरु हजुरको ऋण तिर्नु कसरी, सको यो जीवनमा ज्ञानको दीप जलाइदिनु भयो, अँधेरोमा उज्यालो दिनु भयो, शब्दको सागरमा डुबाइदिनु भयो, जीवनको अर्थ जाही बुझाइदिनु भयो। गुरु हजुरको ऋण तिर्नु कसरी, सको यो जीवनमा। धन्यवाद।
13: नमस्ते, मेरो नाम समृद्धि थापा हो, म कक्षा चार्नु पर्छु, म गुरु पूर्णिमाको सम्बोधन गर्न गइरहेको छु। कलमले नै कोर्न सिकाए, धरती उर्जालो चमरङ्ग बनाए, गुरु प्यारा हाम्रो लागि, हामी प्यारा गुरुका लागि, गुरु भने शिक्षा दिने, हामी भने शिक्षा लिने, गुरु हामी मिल्ने साथी, तपाईँको एउटा मुस्कानले सारा डर हराउने, जीवनको अर्थ बुझाउन गरिदिनु भयो सम्मान। शिक्षक हजुरलाई शिक्षक दिवसको धेरै धेरै शुभकामना हस्त। धन्यवाद।
14: नमस्कार, मेरो नाम प्रकृति पौडेल हो, म कक्षा चारमा पढ्छु। म आज गुरु पूर्णिमाको लागि एउटा कविता भन्न चाहन्छु। आज आयो शुभ दिन, प्यारा गुरु पूर्णिमा, उज्यालो गुरुज्यूलाई सम्मान गर्दै गर मनमा खुसी कपालो, गर मनमा खुसी कपालो, गुरु हाम्रो ज्ञानका दीप, जीवनका सच्चा साथी, सही बाटो देखाइदिनु बनाइदिनुहुन्छ, सबर र माथि बनाइदिनुहुन्छ, सबर र माथि आए सिकाइदिनुहुन्छ, गणित पनि बुझाइदिनुहुन्छ, राम्रो बानी मिठो बोली सधैँ हामीलाई सिकाइदिनुहुन्छ, सधैँ हामीलाई सिकाइदिनुहुन्छ, मेहनत गर्न प्रेरणा दिनुहुन्छ, सपना पुरा गर्न हौसला दिनुभन्दा र अनुशासित बनी राम्रो नागरिक बन्न सिकाउनुहुन्छ, राम्रो नागरिक बन्न सिकाउनुहुन्छ, गुरुको माया अमूल्य हुन्छ, सागर भन्दा गहिरो हुन्छ, यहाँको आशीर्वादले नै जीवन सधैँ उज्यालो हुन्छ, जीवन सधैँ उज्यालो हुन्छ। आज हामी सबै मिलेर गुरुज्यूलाई गरौँ प्रणाम, सुस्ती रहनुहोस्, सुखी रहनुहोस्, यही छ हाम्रो शुभकामना, यही छ हाम्रो शुभकामना। गुरु पूर्णिमाको पावना दिनमा गरौँ सबै सम्मान, गुरुज्यूको चरणमा नमन गर्दै बढाउँ उहाँको मान, नमन गर्दै बढाउँ उहाँको मान, जय गुरु जय ज्ञान जय हो शिक्षा महान, गुरुज्यूलाई सत सत नमन, सधैँ रहोस् हाम्रो सम्मान।
15: मेरो नाम प्रिया श्रीमाल हो, म गुरु पूर्णिमाको एउटा कविता सुनाउन चाहन्छु। मेरो कविताको शीर्षक लागेको छ, मेरो प्यारो गुरु सिकाउनु भयो आज समय कख लेख्न, पढ्न र चित्र कोर्न, हजुरबाटै सिकेका छौँ निरन्तर चट्टान फोर्न, गुरु मैन बत्ती जस्तै आफू जीवनभर जलिरहने, हाम्रो उज्यालो भविष्यको लागि शिक्षाको किरण छरिरहने, सिकाउनु भयो पढ्न लेख्न र सपना देख्न, गुरुको कारणले सक्षम भएका छ सफलताको शिखर टेक्न, गुरुले सिकाउनुहुन्छ सुमार्गमा हिँड्न, गुरुका कारणले नै भएका छौँ कठिन परिस्थितिमा भिन्न, अध्ययारोबाट उज्यारोतिर लम्काउने महान गुरु, गुरुको उच्च विचार योगदानले भयो हाम्रो पढाइको सुरु, अभिभावक चाहिँ हाम्रो उच्च भविष्य पढ्दै चिन्तित हुने शिष्यलाई हिलोमा फुल्ने कमल झै माथि उठेर फुल्न सिकाउने। धन्यवाद।
16: मेरो नाम पृष्ठा थापा हो, म कक्षा चारमा पढ्छु अनि म गुरु पूर्णिमाको अवसरमा एउटा कविता सुनाउन चाहन्छु। सम्पूर्णमा नमस्कार। गुरु हुन्छ ज्ञानका सागर, गुरु हुन्छ ज्ञानका सागर, उहाँले हटाउनुहुन्छ अज्ञानको अन्धकार, उहाँले हटाउनुहुन्छ अज्ञानको अन्धकार, सही बाटो देखाई अघि बढाउनुहुन्छ, सही बाटो देखाई अघि बढाउनुहुन्छ, जीवनलाई सफल बनाउन पनि सिकाउनुहुन्छ, जीवनलाई सफल बनाउन पनि सिकाउनुहुन्छ, अक्षर चिनाइ शिक्षा दिनुहुन्छ, अक्षर चिनाइ शिक्षा दिनुहुन्छ, राम्रो बानी र संस्कार सिकाउनुहुन्छ, राम्रो बानी र संस्कार सिकाउनुहुन्छ, मेहनत अनुसार र इमान्दारीको सधैँ सुन्दर पाठ पढाउनुहुन्छ, मेहनत अनुशासन र इमान्दारीको सधैँ सुन्दर पाठ पढाउनुहुन्छ, शिक्षक बिना जीवन अधुरो छ, शिक्षक बिना जीवन अधुरो छ, ज्ञानको ज्योति कहिल्यै बल्दैन, ज्ञानको ज्योति कहिल्यै बल्दैन, उहाँको माया स्नेह र प्रेरणाले हाम्रो भविष्य उज्यालो बनाउँदै जान्छ, उहाँको माया स्नेह र प्रेरणाले हाम्रो भविष्य उज्यालो बनाउँदै जान्छ। हामी सबैको यही कामना, शिक्षकको सधैँ होस् सम्मान, हामी सबैको यही कामना, शिक्षकको सधैँ होस् सम्मान, स्वास्थ्य सुखी र दीर्घायु रहनुहोस्, स्वास्थ्य सुखी र दीर्घायु रहनुहोस्, यही छ हाम्रो स्वच्छ प्रणाम। धन्यवाद।
17: मेरो नाम कुशल पौडेल हो, म कक्षा चारमा पढ्छु, म आज गुरु पूर्णिमाको अवसरमा एउटा कविता भन्न गइरहेको छु, ध्यान दिएर सुनिदिनु होला। ज्ञानको दीप बाल्नुहुन्छ, मनमा आशा हाल्नुहुन्छ, अज्ञानको अँध्यारो हटाई उज्जवल भविष्य सजाई, दिन रात मिहिनेत गर्नुहुन्छ, सफलताको बाटो खोल्नुहुन्छ, सही मार्ग सधैँ देखाई आत्मविश्वास मनमा जगाई, किताबको ज्ञान सिकाउनुहुन्छ, जीवनको पाठ पढाउनुहुन्छ, गल्ती हुँदा माया गरी सही बाटोमा अघि सारी, अँध्यारोलाई हटाइदिने शिक्षिका हुन् मेरी उनी, गुरुज्यू तपाईँ महान हुनुहुन्छ, हामीलाई सधैँ प्रेरणा दिनुहुन्छ, तपाईँहरूको उपकार हामीले सम्झिरहन्छौ, असल विद्यार्थी बनी अघि बढ्दछौ। हस्त, धन्यवाद।
18: मेरो नाम किर्बन रिग्मी हो, म कक्षा चार बेलचौ ताराबाट बोलेको हो। मैले चाहिँ गुरु पूर्णिमाको अवसरमा जानी नजानी एउटा कविता लेखेको थिएँ, सुनिदिनु हुन। अक्षर अक्षर जीवन कोर्नुहुन्छ, अज्ञानको अधार हटाउनुहुन्छ, आशका अन्तग्रह दीप जलाएर हाम्रो भविष्य उज्यालो बनाउनुहुन्छ, हारको आँसु हाँसोमा बदल्नुहुन्छ, निराश मनमा साहस पर्नुहुन्छ, तिमी सक्छौ भन्ने एक शब्दले हामी भित्र विश्वास जगाउनुहुन्छ, तपाईँको माया सागर गई गहिरो, तपाईँको शिक्षा सुनभन्दा बहुमूल्य, जीवनका हरेक सफल यात्रामा तपाईँको योगदान अमूल्य रहन्छ, हे गुरु तपाईँ हाम्रो सम्मान, तपाईँ नै हाम्रो देशको शान। धन्यवाद।
6: हजुर श्रोता मित्र, आजको यस श्रृंखलामा रहेर गुरु पूर्णिमाको अवसर पारेर आयोजित गरिएका विद्यार्थी भाइ बहिनीहरूको कवितालाई कार्यक्रममा राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जाने बेला पनि भइसकेको छ। आजको श्रृंखला के कस्तो लाग्यो बताउन सक्नुहुनेछ र प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ, जुन हाम्रो फ्रिक्वेन्सी मार्फत 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandaki.fm.np लगन साथै हाम्रो फेसबुक पेज सुक्लागण्डकी 97.6 FM र युट्युब च्यानल सुक्लागण्डकी टीभी मार्फत सुनेर बस्नुहुने तपाईँ सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै आजको यस श्रृंखलाबाट म रिमा पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुक्लागण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandaki.fm.com.np लगन गरी सुन्दै गर्नुहोला। तपाईँहरूको बाँकी रहेको समय शुभ रहोस्। नमस्ते।
19: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
19: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
21: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
19: पुराना गरगहना सँग नयाँ साथ फेर,
21: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
19: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560260999।

0: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: साकिना यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोभेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
6: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0765702625, मोबाइल 98563338, 98416568।
7: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
7: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120 र 98460078022।
9: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
3: 98560268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460047580।
12: सूचना यस तरौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहु, फोन 0654143777, मोबाइल 98564043043।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.

0: नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ़ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ, यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसीसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा कांग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डुको सुकेधारामा भेला आजदेखि शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ। निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउनुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
1: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढ़ीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
0: कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पत्ति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो।
1: रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
0: कास्कीको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र दुईजना भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नुभएको थियो। पोखराको सारांगकोट बस्ने प्रदीप ढकाल, सर्लाई घर भई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माणगिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 बिरेठाँटी क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झण्डै 100 मिटर सड़क खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाई छ। बाढ़ीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरूडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना बालक सहित तीनजनाको ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नाचाखा 15-54 नम्बरको बस दुर्घटनामा तीनजना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालय कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर सञ्चालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भयो।

0: मा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ़ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़। रोल्पा, कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति। नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित 3 जनाको ज्यान गयो। सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबीज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबीज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबीज विरूद्धको 17,600 भायल खोप काठमाण्डू टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबीज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन, राति सुत्दा झूल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाड़पर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अघि सारेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम शुरू गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। वर्षमा दशैं, तिहार र छठ जस्ता ठूला चाड़पर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झण्डै 1 महिना अघिदेखि नै शुरूआत गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाड़पर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी

0: छ भनेर सोधेका छौं।
1: हामीलाई नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट पुगेसम्म हामीले लामो अवधिसम्म यसलाई निरन्तरता गर्नेछौँ र रकम अपुग हुने जस्तो अवस्था आएमा हामी वर्षको अन्ततिर नेपाल सरकारसँग अनुरोध गरेर कुनै अन्य शीर्षकबाट समायोजन वा थप रकम बजेट निकासा गरेर हामी यो वर्षभरि नै सञ्चालन गर्ने प्रयासमा छौँ।
2: अहिलेसम्मको अवस्था हेर्दाखेरि हामी शहर केन्द्रित थियौँ धेरैजसो ठाउँहरूमा, दुर्गममा पनि केही ठाउँहरूमा हामी पुगेका थियौँ। अझै दुर्गममा चाहिँ हामी पुगिसकेका छौँ कि छैनौँ?
1: नेपाल खाद्य संस्थान र अहिले खाद्य कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। शहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौँ र अहिले पनि 101 पालिकासँग हामीले समझदारी यमयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौँ।
2: विशेष गरी शहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ, जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौं कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
1: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौं र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य प्रयोग तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामीले चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौं र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौं र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछौ।
2: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ, तर हामीले सहुलियत पसलबाट चाहिँ 5-13 आरीको मूल्यमा हामी छुट पाउने गरेका छौं, खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ, यसलाई चाहिँ कसरी हेरिन्छ?
1: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबीको मूल्यमा पनि, त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको हाराहारीमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
2: साउनबाट चाडपर्वको एउटा लहर नै शुरू हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
1: 1.5 महिना अगाडि नै हाम्रो सुगत मूल्य पसल सञ्चालन गर्यो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुगत मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौद्दा छ।
0: उहाँ हुनुहुन्थ्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्साल। फेरि पनि खबरकै सिलसिला, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यससँगै हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्यमन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
2: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित 3 जनाको नाममा प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्सन।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालय बाट लगेको 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
2: सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्स शैली चरम ऋण, राजनैतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
3: काठमाण्डुको भृगुटी मण्डपमा आज चौथो दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा पनि चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्।
2: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्सी परिसूचक सामान्य अंकले घटेको छ। नेप्सी परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता शेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ़दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रहयो। हिजो नेप्सी सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
3: काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सिल्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
3: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पछि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउवाकी नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़।
2: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
3: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको शपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
3: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अहिले सुन्दै
1: शुक्ला गण्डकी एफएम 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98560 28587
8: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
9: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
9: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 98261052067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: है ब्रिजेस ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-63-23-811।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउबाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने, संस्थापन पछि इतरका नेताहरूको जोड़। खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्तालाई शास्ति, 10,500 टन ग्यास आयात बढ़ाइदिन भारतलाई आग्रह। कर्मचारी विदेश जाँदा प्रधानमन्त्री कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने। स्याङ्जामा खोलाले बगाउँदा बेपत्ता भएका युवक मृत फेला। कास्कीको मोदी खोलामा बाढ़ी, घाँद्रु घरेपानी, एबीसी संघको सड़क सम्पर्क विच्छेद। बेलचोत्राको हाट बजारलाई दिगो रूपमा संचालनको लागि उत्पादन बढ़ाउनु पर्नेमा जोड़। भारतीय संसदमा नेपाली चियाको चर्चा, व्यापार सन्धि पुनरावलोकनको सुझाव। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाली कांग्रेसको संस्थापन इतर पछिको राष्ट्रिय भेलामा पूर्व सहमहामन्त्री प्रकाशन महतले मुलुकमा जीएनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउनुभयो। उहाँले असामान्य अवस्था मात्र सर्वोच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वोच्चबाट सिंगो पार्टीलाई न्याय हुने बताउनुभयो। उहाँले अबको अवस्थामा पार्टीलाई देउबाको नेतृत्वमा एकताबद्ध गरिने उल्लेख गर्नुभयो। त्यस्तै पार्टीका नेता रमेश लेखकले 15 महाधिवेशन प्रक्रिया शुरू भइसकेको अवस्थामा आत्तीय समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो। कांग्रेस देउबाको नेतृत्वमा एकताबद्ध हुने बताउनुभयो। त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। देउबाको नेतृत्वमा कांग्रेसलाई शीर्ष स्थानमा पुर्याएर देशलाई निकास दिने उहाँको भनाइ छ। कांग्रेस उपसभापति विश्वभरका समाले निरी वर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा लिखित रूपमा दिएको वक्तव्यमा व्यक्त परिवर्तन आत्मसात र युवा अघि बढ़ाउने कुरालाई केन्द्रमा राखेर राष्ट्रभेला आयोजना होस् भन्नुभएको छ। हिजो स्वदेश फर्कनुभएका देउवाले अपील जारी गर्दै परिवर्तन आत्मसात गरेको र युवाहरूलाई अघि बढ़ाउने कुरा गर्नुभएको थियो। देउवाको लिखित रूपमा आएको त्यो अभिमतलाई स्मरण गर्दै आज स्थानीयमा भएको केन्द्रीय कार्य समितिमा बोल्दै उपसभापति शर्माले भन्नुभयो, निवर्तमान सभापति शेरबहादुर देउवा हिजो काठमाडौँ फर्कनुभयो, हामीले स्वागत पनि गर्यौं। केन्द्रीय समितिमा सभापति गगन थापा बोलेर र निर्णयबाट यो बेला हाम्रो अपेक्षा थियो, निवर्तमान सभापतिले भनिदिनु पर्थ्यो, म लामो समयपछि देश फर्केको छु, म सबैको सुन्न चाहन्छु, यो बेला सबै एक हुनु जरूरी छ। यदि उहाँको लिखित अभिव्यक्तिमा आएको छ परिवर्तन आत्मसात गर्ने कुरा र युवा अघि बढ़ाउने कुरा, यो दुवै कुरामा कांग्रेस अहिले छ। उहाँ स्वयंले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको सम्मेलनमा पनि केन्द्रमा राखियोस् उहाँले भन्नुभएको छ। नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटेर लेखा समितिमा हालै भएको घटना सिंगु प्रहरीमाथिको प्रहार भएको बताउनु भएको छ। आज आईजीपी कार्की र सभामुख अर्यालबीच भेटवार्ता भएको थियो। लेखा समितिमा भएको घटना सिंगु प्रहरीमाथि प्रहार हो, आईजीपी कार्कीले सभामुखसँग भन्नुभएको थियो। यसमा तपाईँको धारणा के हो, कसरी हेर्नुभएको छ यो विषयलाई? सभामुख अर्यालले यस विषयमा आफ्नो पनि ध्यानकर्षण भएको लेखा समिति सभापतिसँग पनि कुराकानी गरेको बताउनु भएको थियो। म थप हेर्छु, सभामुखले भन्नुभएको थियो। लेखा समितिमा रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र आईजीपीमाथि विभिन्न आरोप लगाएको भन्दै आलोचना भइरहेको छ। सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कड़ा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्यय बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ व्यवस्था लागू गरेको छ। साथै यसको कार्यान्वयनमा समेत कड़ा नीति अपनाइएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने कड़ा निर्देशन दिएको प्रवक्ता हेमराज आर्यले बताउनुभयो। वैदेशिक भ्रमणलाई मितव्ययी र व्यवस्थित गर्न सबै मन्त्रालय तथा निकायले वैदेशिक भ्रमण अघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। आर्यले भन्नुभयो, पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाईलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कड़ाई गरेको छ। वैदेशिक अध्ययन भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान, सिप र असल अभ्यास अन्य कर्मचारी माझ अनिवार्य रूपमा शेयर गर्नुपर्ने नियम बनाइएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 10,500 टन ग्यास आयात बढ़ाइदिन भारतलाई आग्रह गरिसकेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जिल्ला प्रशासन कार्यालय नेपाल आयल निगम तथा ग्यास उद्योग संघको तर्फबाट आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले आयात बढ़ाउन पत्र पठाइएको जानकारी दिनुभयो। नेपाल आयल निगमले अहिले मासिक 49,500 टन ग्यास आपूर्ति गरिएको छ। अब 3 महिनाको लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको सुवेदीले बताउनुभयो। अन्य समयको तुलनामा 10-15% आयात वृद्धि भएको उद्योगीहरूले बताएका छन्। भारतबाट ग्यास आयात र वितरण उस्तै भए पनि माग बढ्दा बजारमा असहज भएको सरकारहरूलाई बताउँछन्। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले अभाव भइरहेको बेला 1-2% ग्यास नपाएको हुन सक्ने बताउनुभयो। घरमा एउटा मात्र सिलिण्डर राख्ने र घर परिवारका सदस्यहरू समस्यामा परेका छन् उहाँले भन्नुभयो। स्याङ्जाको पुतली बजार नगरपालिकामा मोटरसाइकल सहित खोलाले बगाएर बेपत्ता भएका 21 वर्षका सलिम मगर मृत फेला परेको खबर छ। पुतली बजार नगरपालिका नम्बर 9 स्थित अरौडी खोलाले बिहिबार राति बगाएको उहाँको शव आज दिउँसो आँधी खोलाको किनारमा भेटिएको हो। पुतली बजार नगरपालिका नम्बर 3 बार खोला बस्ने मगर बिहिबार राति अन्दाजे 10:20 G11P8173 नम्बरको मोटरसाइकल चढेर घर जाँदै हुनुहुन्थ्यो। वर्षा कारण उल्लिएको अरौडी खोला तर्ने क्रममा उहाँलाई मोटरसाइकल सहित खोलाले बगाएको थियो। उहाँसँगै मोटरसाइकलको पछाडि सवार 17 वर्षका समीप साई भनी सकुशल हुनुहुन्छ। साई पुतली बजार नगरपालिका नम्बर 3 पुतली खेतका बासिन्दा हुनुहुन्छ। घटना लगत्तै सुरक्षा कर्मी र स्थानीयले खोजी शुरू गरे पनि तीव्र भाव र अन्धारो कारण राति मगरलाई फेला पार्न सकिएको थिएन। आज बिहान 6:45 समयमा घटनास्थलबाट झण्डै 100 मिटर तल खोलामा मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल फेला परेपछि सुरक्षाकर्मीले खोजी कार्यलाई झन तीव्र बनाएका थिए। नेपाली सेनाको स्याङसारदुल गुल्मा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गुल्मा वालिङको संयुक्त टोली खोजीमा खटिएको थियो। खोजी गर्ने क्रममा आज दिउँसो 3:10 पुतली बजार नगरपालिका नम्बर 13 गौरी जाँगर स्थित आँधी खोलाको किनारमा मगरको शव फेला परेको बताइएको छ। प्रहरीका अनुसार शुरूमा मोटरसाइकल नम्बर खुलेको थिएन। खोजी गर्ने क्रममा भोलिपल्ट बिहान मात्रै मोटरसाइकल भेटिएपछि नम्बर पत्ता लागेको हो। कास्कीको मोदी खोलामा हिजो मध्यरातमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिका क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 बिरेठाँटीको बजार जोखिममा पारेको छ। मोदीको कटानले मन्दिर र सड़क बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दा विस्थापित भएका छन्। मोदीको कटानले बिरेठाँटीको कटानसँगै अन्नपूर्ण क्षेत्रको पर्यटकीय क्षेत्रसँगको सम्पर्क विच्छेद पनि भएको छ। अन्नपूर्ण क्षेत्रको घाँजोक घोरेपानी छोमरेङ हुँदै अन्नपूर्ण आधार शिविर एबीसीसम्मको सड़क सम्पर्क विच्छेद भएको स्थानीयले बताएका छन्। गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङका अनुसार बाटो कटान भएसँगै बिरेठाँटी घान्दुक सड़क पूरै विच्छेद भएको छ। यो सड़क हुँदै एबीसीसम्मको पदयात्रा हुन्छ। अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 ओडासँगको यातायात सञ्जाल सम्पर्क टुटेको छ। नदीको कटानले बिरेठाँटीको सिंगो बस्ती नै जोखिममा पारेको उहाँले बताउनुभयो। उहाँका अनुसार खोलाको बहावले बस्तीतिरको क्षेत्र कटान गर्दै जाँदा घरहरू जोखिममा परेका छन्। मोदी माथि 7 र 8 नम्बर ओडालाई जोड्ने गरी पुल छ। वारिपट्टि 7 नम्बर कडा चट्टान भएकोले कटान गर्न सकेन, तर पारिपट्टि 8 नम्बर कमजोर संरचना भएकाले कटान भयो। त्यसले गर्दा बिरेठाँटीमा मात्र 100 मिटर सड़क खण्ड पूर्ण रूपमा खोलामा बगेको छ। उहाँले भन्नुभयो, कडा चट्टानले छेकेकाले वारीको बस्ती सुरक्षित बन्यो, तर पारीको बस्ती भनी जोखिममा परेको छ। उहाँका अनुसार अहिले कटानको जोखिममा रहेका 3 वटा घरका बासिन्दा आफन्त कहाँ बसेका छन्। अरू घरका बासिन्दा अहिले घरमै रहे पनि जोखिममा रहेको उहाँले बताउनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 बेलचत्रमा सञ्चालित साप्ताहिक हाट बजारलाई दिगो रूपमा सञ्चालनको लागि उत्पादन बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। शुक्ला गण्डकी नगरपालिकाले कृषि उप संकलन तथा बिक्री केन्द्रको सञ्चालनमा देखिएका समस्या

0: हाट बजारमा उत्पादनको कमी नहुने उल्लेख गर्नुभयो। खरिङटार महिला विकास बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष सूर्यकला भण्डारीले वैशाखबाट शुरू गरेको आइतबारे हाट बजारसँगै दैनिक रूपमा किसानका उत्पादन खरिद बिक्री हुँदै आएको जानकारी दिनुभयो। शुक्लागंडेकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले हाट बजारका कारण जनमानसमा सकारात्मक प्रभाव परेको बताउँदै यहाँसम्म आइपुग्दा सहयोग गर्ने पत्रकार सहकारी सरकारवाला सबैलाई धन्यवाद दिनुभयो। नगर उप प्रमुख हुमबहादुर विकराजुले संचालनका क्रममा आइपरेका समस्यालाई समाधान गर्दै नगर अगाडि बढ़ने जानकारी दिनुभयो। वार्ड नम्बर तीनका अध्यक्ष सचिन भुजेल, वार्ड नम्बर चारका अध्यक्ष राजकुमार वर्गले, वार्ड नम्बर बाह्रका अध्यक्ष इन्द्र गुरूङ, कृषि शाखा प्रमुख दीप कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो। मुख्यमन्त्री नव प्रवर्धन कार्यक्रम मार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यावसायिक र आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनाका साथ खरिङटार महिला विकास बहुद्देश्य सहकारी संस्था संघको साझेदारीमा केन्द्र संचालनमा ल्याइएको हो। सहकारीले आइतबार बाहेक अन्य बार पनि सोही कृषि उप संकलन केन्द्रमा तरकारी बिक्री गर्दै आइरहेको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206030।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटोक्स ए महा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यामाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटर

0: साइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
1: सम्पर्क 0654142121, मोबाइल 98565935921।
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: yes, समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 98563942 र 98066656586।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
9: बाँकी समाचार। तनहुँको शुक्ला गण्डकी 8 स्थित धुरफिरी साना किसान कृषि सहकारी संस्थाको आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मती प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लघुवित्त वित्तीय संस्था प्रदेश कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो। सबसरमा उहाँले सहकारी शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा इलाका कार्यालयका शाखा अधिकारी कृष्ण विनोद ढुंगेल, शुक्ला गण्डकी 10 का वडा अध्यक्ष राजेन्द्र छेत्री, संस्थाका निवर्तमान अध्यक्ष भोजराज शर्मा, संचालक सदस्य दुर्गा महत, दीपक छेत्री, अन्तर समूह अध्यक्ष डिलीराम भट्टराई, युवराज शर्मा, राधा पौडेल, सीता पौडेल लगायतले आफ्नो सुझाव एवं धारणा राख्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष तारा अधिकारी र संचालन सचिव रामेश्वर भट्टराईले गर्नुभएको थियो। वार्षिक प्रतिवेदन संस्थाका प्रबन्धक टेकनारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो। पोखराको चिनारीका रूपमा निर्माण गरिएको पोखरा घर सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाको करिब 5.5 करोड़ लगानीमा पोखरा पृथ्वी चोकमा जेड आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो। पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको आज एक औपचारिक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। 285 वर्ग मिटरमा निर्माण गरिएको यो भवन 5 तलाको छ। यो निर्माणका लागि 7.46 करोड़ रूपियाँ लागत अनुमान गरिए पनि कोजुई आरूसी आरसू एबीएसी जेबी निर्माण कम्पनीले 5.42 करोड़ रूपियाँमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेको हो। शुक्रबारदेखि सञ्चालनमा आएको पोखरा घरलाई पोखरा महानगरपालिकाले बहुद्देश्य भवनको रूपमा अगाडि बढ़ाउने भएको छ। भवनको भूमिगत तला अण्डरग्राउण्डमा पार्किङ राखिएको छ। कुल 315 मिटरमा फैलिएको पार्किङ क्षेत्रमा 4 पाङ्ग्रे 2 पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ। भवनको भूतलामा कोशेली घर, एकीकृत सूचना केन्द्र, स्नान घर, सार्वजनिक शौचालय लगायत छ। कोसेली घरमा पोखरेलीले निर्माण गरेका स्थानीय उत्पादनका सामग्रीहरू बिक्री तथा प्रदर्शनको लागि राखिनेछ, जुन कोसेलीका रूपमा पर्यटकले खरिद गर्न सक्ने जनाइएको छ। पोखरा महानगरपालिका नम्बर 9 को कार्यालयले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा बसपार क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरेको छ। बसपारको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिएका र सरकारी आवास सुविधा नपाएका व्यक्तिले जग्गा प्राप्तिको लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म वडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि साउन 2 गते प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी थिए। 233 परिवारलाई भने अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको मेयर धनराज आचार्यले बताउनुभयो। पोखरा बसपार्क निर्माणको योजना विक्रमसम्म 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक बसपार्क बनाउन 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरीका कारण यो क्षेत्र अतिक्रमणमा पर्यो। अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ, त्यसमध्ये पनि 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको तथ्याङ्क छ।

0: तनहुको बन्दीपुर गाउँपालिका मातहत संचालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष 82-83 करिब 24,000 सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। शनिबार र सार्वजनिक विदाका दिनमा समेत 365 दिन नै अस्पताल खुल्ला राखेर सेवा प्रवाह गरिएपछि सेवाग्राहीको संख्या बढ़ेको हो। अस्पतालका प्रमुख डाक्टर अनिल गिरीका अनुसार यो अवधिमा कुल 23,980 जनाले सेवा लिएका छन्, जसमध्ये नियमित बहिरंग ओपीडी सेवातर्फ 12,171 र अतिरिक्त ओपीडी सेवातर्फ 11,809 जना रहेका छन्। अस्पतालले बिहान 10 दिउँसो 2 बजेसम्म नियमित र बिहान 7-10 तथा दिउँसो 2 राति 8 बजेसम्म अतिरिक्त सेवा प्रवाह गर्दै आएको छ। सार्वजनिक विदा र शनिबारका दिन समेत बिहान 7 राति 8 बजेसम्म अस्पताल खुल्ला रहने गरेको छ। विशेष गरी दैनिक ज्यालादारी मजदूर विद्यार्थी कर्मचारी व्यवसायी तथा गृहिणीहरूलाई लक्षित गरी 3 चरणमा सेवा सञ्चालन गरिएकाले स्थानीयलाई ठूलो सहजता मिलेको डाक्टर गिरीले बताउनुभयो। कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज 7.37 अंकले घटेर 2,643.83 अंकमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता शेयर 4,27,56,00,00,00 रूपियाँ बराबरको शेयर खरिद बिक्री भयो। आज 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ्दा 9 उपसमूहको घटेको छ। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्से सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,00 रूपियाँको बराबर शेयर खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय समाचार। नेपाल भारत चिया व्यापारमा भन्सा र बजार पहुँचको असमानता भएको भन्दै भारतले व्यापार सन्धि पुनरावलोकनको विषय अघि सारेको छ। भारतीय माथिल्लो सदन राज्यसभाको वाणिज्य सम्बन्धी स्थायी संसदीय समितिले नेपालसँगको व्यापार सन्धि पुनरावलोकन गरी चिया व्यापारमा पारस्परिकता रिसिप्रोसिटीको सिद्धान्त लागू गर्न सरकारलाई सुझाएको हो। गत 5 अगस्तमा बसेको समितिको बैठकले नेपाल भारत चिया व्यापारसँग सम्बन्धित विषय पहिलोपटक प्रतिवेदनमा समेटेको हो। बैठकले प्रतिवेदन स्वीकृत गरी 6 अगस्तमा भारतीय संसदका दुवै सदन राज्यसभा र लोकसभामा पेश गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। समितिले नेपालबाट भारतमा आयात हुने चियामा शून्य भन्सार दर रहेको तर भारतबाट नेपाल चिया निर्यात गर्दा 40% भन्सार लाग्ने अवस्थालाई असमान व्यापार अवस्था भन्ने व्यवस्था मानेको छ। दुवै देशका चिया उत्पादक र व्यवसायलाई समान प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्न व्यापार शर्त पुनरावलोकन गर्नुपर्ने समितिको सुझाव छ। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रमका बीच कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्रसिंह गैरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी हुनुहुन्छ। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपालसहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। यी खबरहरूसँगै हामी शुक्ल गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने संस्थापन पक्ष इतरका नेताहरूको जोड। खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्तालाई शास्ति। 10,500 टन ग्यास आयात बढ़ाइदिन भारतलाई आग्रह। कर्मचारी विदेश जाँदा प्रधानमन्त्री कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने। स्याङ्जामा खोलाले बगाउँदा बेपत्ता भएका युवक मृत फेला। मोदी खोलामा बाढ़ी। काण्डु घोरेपानी। एबीसी संघको सड़क सम्पर्क विच्छेद। बेलचौताको हाट बजारलाई दिगो रूपमा संचालनको लागि उत्पादन बढ़ाउनु पर्नेमा जोड़। भारतीय संसदमा नेपाली चियाको चर्चा। व्यापार सन्धि पुनरावलोकनको सुझाव र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65 4 14 378, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0-65-590-511।
5: वर्षा, यदि सुन्न, त्यहाँ टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-570-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22-938 र 98-28-22-938।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98-560-62-452।
16: सूचना यस तरह सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
11: मोबाइल 98560055770।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
2: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
2: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
2: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
2: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9560-80385।
3: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841809029। दमौली शाखाको लागि सम्पर्क 9807613425।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: नोटेटाङ जिमिठौ जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी साथ पेटा अनुरुद्ध सुबया मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृंखलामा तपाईहरू सबैलाई धेरै धेरै स्वागत छ।
5: ठोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकारी यहाँले डकाउ ख ठो कार्यक्रम सकने शुक्रबार भोली च्याउ बजे शुक्ला गण्डकी एफएम गुनेको 0.5 MHz प्रसारण ज्या चुन्ना।
4: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी सँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 MHz मा प्रसारण हुन्छ।
5: रेडी ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्रो नेपाली पात्रो एफसी वालिन जीपुण्ड विश्व डाङ्गालाङ्गिन फिन रेडियो अधिकारी फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेगु थुप्ला खु मेगा हज र शुक्ला गण्डकी च्वाटी युट्युब च्यानल न छिबुसी मालु बेलाई ठो ज्याज निने फिन ठो ज्याज प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेल दुलेवाडा ख खाना फेन्सी काप सम्बन्धी सकटा ओस मेवाईना छपमाली छुआडी
4: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी एफएम .com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ। रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 MHz र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौड़ा हो। यहाँ विभिन्न फेन्सी कपड़ा सुपथ मूल्यमा पाइन्छ।
5: भाषा संस्कृति संरक्षण र प्रबन्धन यात्रा आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नपाङ सहकार्यले ठोज आज डकाउ ख
4: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाइएको हो।
5: ठोस्या छगो हप्ता नपाजाले छिपुङ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ए आयोजना ए साउन निप्यौ गति जिउ स्विङ्यौ आदिवासी दिवस गठन सञ्चालन जिउ ख आदिवासी ढाउ छुख ढ्याउ सम्बन्धी आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी ए नायक कुल कुमार कुमार र सल्लाहकार संयोजक खिम बहादुर कुमार नपाङ ए खाँ यहाँ ढिल।
4: यसभन्दा अघिल्लो हप्ताको कार्यक्रममा तपाईहरूले साउन 24 गते मनाइएको 32 जनजाति दिवस मनाउनको लागि भएको तयारी आदिवासी जनजातिको परिचय दिवस मनाउने क्रममा आइपर्ने चुनौती सम्बन्धीका कुरा आदिवासी जनजाति नगर समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमाल र महासंघका सल्लाहकार संयोजक श्री खिम बहादुर कुमालज्यूसँगको कुराकानी सुनेर साथ दिनुभयो।
5: गथामङ्ग चाहिँ घण्टकण चतुर्दशी यस सम्बन्धी खाँटेटा जेगाचाङ
4: आज तपाईहरू समक्ष गथामङ्ग गठे मंगल घण्टा कर्ण चतुर्दशी सम्बन्धी कुरा राख्न लागेका छौ। सुनेर साथ दिनुहुन अनुरोध छ।
5: कथामङ्ग घण्टकर्ण सांस्कृतिक अध्ययन नेपाल देश सुनिपिङ विविध समुदाय मधेस हक प्रमुख समुदाय नेवा समुदाय ख नेवा समुदाय नेपाल देश आदिवासी जनजातीय गणना ज्यो समुदाय ख ठो नपाङ परापूर्व काल मसिंह व्यापार व्यवसाय सिलसिला काठमाडौँ उपत्यका बाहेक न नेपाल सकमठिया बसाई सरजली थपिने अस्तित्व डकेटा सफल जिजी वाचुण्ड खसाना नेवा समुदाय नेपा डाङ्गा फैले जिसाना नेवा समुदाय मनाउ नखा चखा तथा चालचलन ए काठमाडौँ उपत्यका यहाँ जिल्ला र छगु निगु जिल्ला डक्क ड वो न भक्तपुर डक्क छगु ठ्या ड आना नेवा समुदाय प्राचीन तथा मध्यकाल नसिंह साङ्गाटु मानाटु जात्रा नखा चखा चालचलन र संस्कृति नपा गङ्गे डोख अङ्गेटुङ वा समय अनुसार तथा समय परिवर्तन याली मक्काटु ड तर आधुनिक विज्ञान युगै नुगु पुस्ता नेवा समुदाय सांस्कृतिक पक्ष चासो भैचा टड्काटु ड नुगु पुस्ताङ नेवा समुदाय सांस्कृतिक पक्ष चासो भैचा टड्काटु ए नपाए पुस्ताङ सांस्कृतिक पक्ष ए चासो कम टल नपाए पुस्ता नपाङ सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण मायाटु कारण टान्टा जिकाछु ड नपाए पुस्ताङ सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण मया कारण टान्टा जिकाछु पक्का ख यगु अवस्था ए खसान आए बेलाए अस्तित्व डौ धार्मिक तथा सांस्कृतिक पक्षटा डक्क मक्काली टर्के फस्ताकिन अब वे भावी पुस्ता उपहार स्वरूप बेफेन
4: गथा मंग घण्टा कर्ण एक सांस्कृतिक अध्ययन नेपालमा बसोबास गर्ने विविध समुदाय मध्येको एक प्रमुख समुदाय नेवार समुदाय हो। नेवार समुदाय नेपालको आदिवासी जनजातिमा गणना हुने समुदाय हो, जुन पूर्व मध्यकालदेखि नै व्यापार व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यका बाहेक पनि नेपालको प्राय सम्पूर्ण भूभागमा बसाइसरी आफ्नो अस्तित्व स्थापना गर्न सफल रहँदै आएको छ। तर नेवार समुदाय नेपालभरि फैलिए पनि नेवार समुदायमा मनाउने पर्व तथा चालचलनको अस्तित्व काठमाडौँ उपत्यका जिल्लाहरूमा र अन्य केही जिल्लाहरूमा मात्र जीवित रहेको देखिन्छ। त्यसमा पनि भक्तपुर नै एकमात्र स्थान रहेको छ, जहाँ नेवार समुदायले प्राचीन तथा मध्यकालदेखि चलाउँदै मनाउँदै आएको जात्रा पर्व चालचलन एवं संस्कृतिहरू जस्ताका तस्तै तथा समय सापेक्ष परिवर्तन गरी जीवित राख्दै आएको छ। तर आधुनिक विज्ञानको युगमा नयाँ पुस्ताले भने नेवार समुदायको सांस्कृतिक पक्षमा चासो कम राखेको र अग्रज पुस्ताद्वारा सांस्कृतिक ज्ञान पुस्ता हस्तान्तरण नगरिएको कारण हराउन थालेको भने पक्कै हो। जे जस्ता अवस्था भए पनि वर्तमान समयमा अस्तित्वमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षलाई मात्रै पनि जोगाइराख्न सकेको खण्डमा आउने भावी पुस्तालाई उपहार स्वरूप प्रदान गर्न सकिन्छ।
5: नेवा समुदाय धार्मिक रूपमा हिन्दू नेवा समुदाय र बौद्ध नेवा समुदाय यहाँले धार्मिक समुदाय न्यु समुदाय सिक्के फेना र ठो न्युगुटु धर्मावलम्बी पिने ठौ ठौ टुङ उल्लेखनीय सांस्कृतिक पक्ष पुङ्ग हिन्दू तथा बौद्ध धर्मावलम्बी न्यगु समुदाय बिना संकोच तथा बिना विभेद दासाकलम वेव जात्रा तथा पर्व पुङ मनाउ चुना मनाउ तरिका रासा विस्काम विस्काम जे फ धार्मिक संस्कृति अनुपम नमूना ख नेवा समुदाय मनाउ विभिन्न जात्रा पर्व पुङ मध्ये गथामुङ्ग न छगु प्रमुख नखा ख दिनटा नेवा समुदाय गथामुङ्ग गथामङ्गल चाहे गथामङ्ग कथामङ्ग चाहे घण्टा कर्ण चतुर्दशी ठिङे नाम सिकेफेना गामीदेखि भूत छेउ दिन ढैली सिकेफेना
4: नेवार समुदायलाई धार्मिक रूपले हिन्दू नेवार समुदाय र बौद्ध नेवार समुदाय गरी दुई धार्मिक समुदायमा चिन्न सकिन्छ र यी दुवै धर्मावलम्बीहरूको आफ्नै उल्लेखनीय सांस्कृतिक पक्षहरू रहेका छन्। हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवै समुदायले बिना संकोच तथा बिना विभेद वर्षभरि आउने जात्रा तथा पर्व भने मनाएका हुन्छन्। तर मनाउने तरिकामा भने फरक हुन सक्छ, जुन धार्मिक सहिष्णुताको अनुपम नमूना हुन्। नेवार समुदायमा मनाउने विभिन्न जात्रा पर्वहरूमध्ये गथा मंगल पनि एक प्रमुख चाड हो। यो दिनलाई नेवार समुदायमा गथा मंगल चहे गथा मंग चहे घण्टा कर्ण चतुर्दशी जस्ता नामले चिनिने गरिन्छ भने गाउँ घरतिर लुतो फाल्ने दिनको रूपमा चिन्न सकिन्छ।
5: भक्त पुराए नर्तक तथा छाली सोगो टुटिए मनन कदय आकृति डकाली मुख्य चोक या सहर पिने खुसी लाका छ परम्परा ड
4: भक्तपुरमा भने नरकत तथा छालीको त्रिखुट्टे मानव कदको आकृति निर्माण गरी शहरको मुख्य चोक तथा शहर बाहिर खोला छेउ लगी जलाइन्छ।
5: खटलाङ छुसले छेउ अनिष्ट तथा वेउ भूत प्रेतात्मा तथा नकारात्मक शक्ति नष्ट या विश्वास र रोग व्याध मौमा नकारात्मक शक्ति छट्टिन असर या मफेना र विशेष यहाँले रुन्चे रोग मसरेजेमा ढाली मस्तपिण्डा छ्याटो गथा मुङ्ग खरानी वो कुन टोने माम्बावे सहायताङ नागाटा ल्याउ चलन र
4: यसरी जलाइसकेपछि घरमा आउने अनिष्ट वा आउन सक्ने भूत प्रेत आत्मा तथा नकारात्मक शक्तिलाई नष्ट गर्ने विश्वास छ। रोग व्याधमा आओस् नकारात्मक शक्ति कति पनि असर गर्न नसकोस् र विशेष गरी रुन्चे रोग नसरोस् भने

0: ग्यापुजेना ठोइ जिउलिन ठो पर्व खुनु वा नपा खुनु टुङ सरसफयाली छेलङ प्याउ फोरवा ममल्लाउ ऊर्जा सक्कने हान्छेउ यौ याना
1: गथा मुङ्ग पर्वलाई सरसफाई गरेर मनाउने एक पर्वको रूपमा पनि लिने गरिन्छ। किसानहरू असार महिनाभरि रोपाई खेतीपाती गरेर अति व्यस्त हुने भएकोले घर सरसफाई गर्न नभ्याएर घर अव्यवस्थित हुने, घर वरिपरि माकुराले जालो लगाउने, हानिकारक परजीवी किराहरूले घर बनाउने जस्ता डर हुन्छ। यति भएर गटेमङ भन्दा छ दिन अगाडिदेखि घर सरसफाई गरी निस्केका फोहोर वस्तु नराम्रो ऊर्जा सबै फाल्ने जलाउने गरिने चलन छ।
0: परिचय महसिका गथा मुङ्ग वा गथा मुङ्ग सुह गथमङ्ग र घण्डगण छमाटुङ ख श्रावण चतुर्दशी चय खुनु दिन ठोखा मनाउन ठपुङ जिज्ञासा अध्ययन यो क्षेत्र महत्वपूर्ण प्रश्न रूपुन र
1: परिचय गथामुङ्ग वा गथामङ्ग को हुन्? गथामङ्ग र घण्टाकर्ण दुवै एकै हुन्। श्रावण चतुर्दशीको दिन यो पर्व किन मनाइन्छ? यी जिज्ञासा अध्ययनको क्षेत्रमा महत्वपूर्ण प्रश्नको रूपमा उब्जिएको छ।
0: नेवा समुदाय गथामङ्ग वा गथामङ्गल गथामङ्ग चय नाम प्रचलित ज्याचुङ ठो दिनटा गैर नेवा समुदाय घण्टाकर्ण चतुर्दशी नामङ मसिक्यो प्रचलन र नेव समुदाय गथामङ्ग पात्रटा राक्षस ख्या वा दैत्य टैली समाज कल्याण याटा वो ख्याए तराङ ज्ञापु स्वरोटकारी सहरे चोक चौबाट वा सहरपिनी खुसी किनार वा बस्ती लाङ टापा यङ्गाली छेउ अन्तिम संस्कार याना ठङ्कने गथामङ्ग ढासान घण्टकर्ण ढासान न्यौ नामटान दैत्य वा राक्षस नपाङ जो गणाली गथामङ्ग चय सम्पन्न याउस प्रचलन्ड परापूर्व काल नपालिसिङ कथन अनुसार गथामङ्ग छ प्रकारे दैत्य ख वङ मनोपिन्टा असाध्य दुःख बिउ जाली सक्कने मनोपुङ मिलेजाली वो गथामङ्गटा सजाय बिउ र बेजति याली सहरे चौबाट वा सहरपिनी बस्ती नसिंह टापा ताना ताना यहाँले अन्तिम दाह संस्कार सम्पन्न यहाँले ठौठो छिनी वानेउ चलन र
1: नेवार समुदायमा गथामङ्ग वा गथामङ्गल गथामङ्ग चहे नामले प्रचलित रहेको यो दिनलाई गैर नेवार समुदायमा घण्टा कर्ण चतुर्दशीले नामले चिनिने प्रचलन छ। नेवार समुदायमा गथामङ्ग पात्रलाई राक्षस वा दैत्य मानेर समाज कल्याणको लागि उक्त पात्रको ठूलो मानव कद बनाई शहरको मुख्य चौबाटोमा वा शहर बाहिर नदी किनार वा बस्तीबाट टाढा लगेर जलाई अन्तिम संस्कार गरिन्छ। वर्तमान समयमा गथामङ्ग भने पनि घण्टाकर्ण भने पनि दुवै नामलाई दैत्य वा राक्षससँग जोडेर गथामङ्ग चहे सम्पन्न गर्ने प्रचलन छ। परापूर्वकालको कथन अनुसार गथामङ्ग एकै प्रकारको दैत्य हो जसले मानिसलाई अति नै दुःख दिन थालेको सबै मान्छेलाई मिलेर उक्त गथामङ्गलाई सजाय दिने र बेइज्जत गरी शहरको चौबाटो वा शहर बाहिर बस्तीबाट टाढा तानातान गरी अन्तिम दाह संस्कार सम्पन्न गरी आफ्नै घर फर्किने प्रचलनमा रहिआएको छ। गथामङ्ग चहे घण्टाकर्ण चतुर्दशी चहे अर्थात चतुर्दशी नेपाली चन्द्रमास पात्र अनुसार डाँची डाङ्गा बाल चहे सिलास हे शिवरात्री पिचास चहे पिचास चतुर्दशी र गथामङ्ग चहे घण्टाकर्ण चतुर्दशी यही पेउ चहे नखा चहे खुनो मनाऊ नखा पुङ
0: चहे अर्थात चतुर्दशी नेपाली चन्द्रमास पात्र अनुसार वर्षभरिका बाला चतुर्दशी शिला चहे शिवचात्री पिसा चहे पिसा चतुर्दशी र गथामङ्ग चहे घण्टाकर्ण चतुर्दशी गरेर चार चतुर्थी पर्वको रूपमा मनाउने चाड हुन्। गथामङ्ग चहे तथा घण्टाकर्ण चतुर्दशी या प्रमुख पात्र गथामङ्ग ख र नेवा परम्परा वा गथामङ्गटा राक्षस ख्याय रूपए चित्रण याली मानव कदय आकृति डकाली छेउयान छिछि वो प्रेत आत्मा ख्यात तथा नकारात्मक शक्तिका ठो चय हुनु हान्छेउ मान्न ढाउ उद्देश्यसँग छिछि सरसफाई याली पूजाविधि याउ ज्याली न गथामङ्ग चय

0: नेवा खल पुचा ये विशेष मानव चलन ड नेवा खल ये गथा मंग ये ज्या लिपा बुहोनी तांत्रिक विधि पूजा सम्पन्न याव चलन ड नेवा वैद्य तथा तान्त्रिक सटाले छेचु छौ कुनाचु चा पिकाली वो चाटा देव मानाले डुकुचा वा ह्याय बोली ब्याली छिन ख्या भूत ख्याउ विधि याउ चलन ड गुलिङ गुलिङ ठ्याय जाय मुट डकाली ध्वजा पतक्का ट्याली ह्याय खिर मकाटु हिले नाटा भोग ब्याली न पूजा या सुजित्यो चलन ड
1: गथा मंग तथा घण्टा कर्ण चतुर्दशीका प्रमुख पात्र गथा मंग वा घण्टा कर्ण हुन्। निवार परम्परा अनुसार गथा मंगलाई राक्षस ख्याकको रूपमा चित्रण गरेर मानव कदको आकृति बनाएर जलाउने गरिन्छ। घर घरमा आउने भूत प्रेत आत्मा तथा नकारात्मक शक्तिलाई यो चतुर्दशीको दिन फाल्नु पर्छ भन्ने उद्देश्यले घर घरमा सरसफाई गरी पूजा विधि गरेर गर्ने भएर पनि गथा मंग साउन कृष्ण चतुर्दशी नेवार समुदायले विशेष मान्ने चलन छ। नेवार समुदायमा गथा मंगको कार्यपछि बेलुकी तान्त्रिकले तन्त्र विधा अनुसार पूजा सम्पन्न गर्ने चलन पनि छ। नेवार वैद्य तथा तान्त्रिक बोलाएर घरको कुनाको माटो निकालेर माटोलाई देउता मानि पाठा वा हाँस बलि दिएर पनि घरको भूत प्रेत भगाउने चलन पनि छ। कुनै कुनै ठाउँमा माटाको मूर्ति बनाएर ध्वजा पत्का राखी हाँस कुखुराको अण्डा वा जिउँदो हिले माछा भोग बलि दिएर पूजा विधि सक्ने चलन पनि छ।
0: गथा मंग वा गथा मंग सुख गथा मंग र घण्टकण छमाटुङ ख श्रावण चतुर्दशी चाहे खुनु ठो नखा मान्य छ्यायना ठौ प्रतिक्रिया र सुझाव ब्याटिस शिवसुङ सकस्ता आपा आपा सुभाय।
1: अहिलेसम्म तपाईहरूले गथा मंग गठे मंगल घण्टा कर्ण चतुर्दशी सम्बन्धी कुरा सुनेर साथ दिनुभयो। यस सम्बन्धी आफ्नो प्रतिक्रिया दिनुहुन अनुरोध छ। तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता यस्तै कार्यक्रम लिएर
0: आउनेछौ।
1: निवार भाषा बोल्न जागा हौ। धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
9: चलिरहेको देखेन भन्यो।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे त्यहाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30324।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 78, 98431 56 58।
19: मेरी आमैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
17: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
17: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
17: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
17: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229,
17: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
20: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चन्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
20: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चन्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
22: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
23: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
22: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
23: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
23: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहु।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0 65 70 9 6 मोबाइल नम्बर 98 4 60 61 268
23: 98 5 60 60 268।
3: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98 1 41 11 178 98 5 60 00 778।
24: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
25: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका।

0: शुक्लागन्धकी एफएम 97.6।
1: बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो।
2: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि।
1: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मंगाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले 2 प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
4: मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु संकल्पित छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिसँग सहकारी कुरा गर्नुपर्छ भन्ने मेरो विश्वास छ।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
5: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
6: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्ति आएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
7: जुम्लाको चन्दनाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
8: उमेर पुगेन जन्मदर्ता वैद्यले डरमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि आजकल फजिलानु पर्दा छ। बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्मदर्ता वैद्यले बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
7: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
2: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत डिसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौँ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू नि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, चिन्ने बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
7: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा,
9: आमा बाबुको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाबु दुईटीको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
7: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
10: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
7: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखासिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, कृतिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
3: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो, यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिबा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिबामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बस पार्क प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084466
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
5: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ हिँड्ने त
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा

0: पूजा सामग्री पनि छैन भने
1: ओंकार
0: या पण्डित बा पनि जति बेला ओंकार मात्रै भन्नुहुन्छ भने के हो यो ओंकार भनेको
1: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओंकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
3: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
2: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062265 9468064145
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
7: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
8: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
9: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
3: सम्पर्क मोबाइल 9857065119 र 9864975056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9856023128 र 9462614726।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएडमा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856308385।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856020630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
4: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
4: कथा सहितको झाँकी गीति नाटक
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
4: सन्ध्याकालीन श्रृंगारिक महाआरती
10: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
12: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
15: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
16: सूचना एस्तराउ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143177, मोबाइल 98560443।
17: होइन यसो आमा कहाँबाट चलेको
18: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
18: गतिलो ठाउँ चाहिँ कहाँ छ?
19: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
20: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा स्याङजाको पुतली बजार नगरपालिकामा मोटरसाइकल चालित खुल्लाले बगाएर बेपत्ता भएका 21 वर्षका सलिम मगर मृत फेला परेका छन्। मोटर पुतली बजार नगरपालिका नम्बर 1 स्थित अरौदी खोलाले बिहिबार राति बगाएका उनको सब शुक्रबार दिउँसो आदि खोलाको किनारमा भेटिएको। पुतली बजार नगरपालिका नम्बर 3 अम्बार खोला बस्ने मगर बिहिबार राति अन्दाजी 10:20 मा G11P8173 नम्बरको मोटरसाइकल चढेर घर जाँदै थिए। वर्षाका कारण उर्लिएको अरौदी खोला तर्ने क्रममा उनलाई मोटरसाइकल सहित खोलाले बगाएको थियो। उनीसँगै मोटरसाइकलको पछाडि सह 17 वर्षका समीप साई भने सकुशल रहेका छन्। साई पुतली बजार नगरपालिका नम्बर 3 पुतली खेतका बासिन्दा हुन्। घटना लगत्तै सुरक्षाकर्मी र स्थानीयहरूले खोजी गरे पनि तीव्र बहाव रहेका कारण राति मगरलाई फेला पार्न सकिएको थिएन। शुक्रबार बिहान 6:45 को समयमा घटनास्थलबाट झण्डै 100 मिटर तल खोलामा मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल फेला परेपछि सुरक्षाकर्मीले खोजी कार्य झन् तीव्रता दिलाएका थिए। नेपाली सेनाको सिंह शार्दुल गुल्म जिल्ला प्रहरी कार्यालय स्याङ्जा र 17 प्रहरी बल नेपाल 30 नम्बर गुल्म वालिङको संयुक्त टोली खोजीमा खटिएको थियो। खोजी गर्ने क्रममा शुक्रबार दिउँसो 3:10 पुतली बजार नगरपालिका वडा नम्बर 13 गैरी जागर स्थित आदि खोलाको किनारमा मगरको सफेला परेको हो। प्रहरीका अनुसार शुरूमा मोटरसाइकलको नम्बर खोलेको थिएन। खोजी गर्ने क्रममा भोलिपल्ट बिहान मात्र मोटरसाइकल भेटेपछि नम्बर पत्ता लागेको हो। काशीगंगा खोलामा बिहिबार मध्यरातमा आएको बाढीले काशीको अन्नपूर्ण गाउँपालिका क्षेत्रका व्यापक क्षति पुर्याएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाटीको बजार जोखिममा परेको छ। मोदीको कटानले मन्दिर र सड़क बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दाहरू विस्थापित भएका छन्। मोदीको कटानले बिरे ठाटीको कटानसँगै अन्नपूर्ण क्षेत्रको पर्यटकीय क्षेत्रसँगको सम्पर्क विच्छेद नै गराएको छ। अन्नपूर्ण क्षेत्रको कान्द्रो खोरेपानी छुमरुङ हुँदै अन्नपूर्ण आधार शिविर एबीसी सम्मको सड़क सम्पर्क विच्छेद भएको स्थानीयले बताएका छन्। गाउँपालिकाका प्रमुख प्रवक्ता भरतमान गुरूङका अनुसार बाटो कटान भएसँगै बिरेठाटी घान्द्रुक सड़क दुवै विच्छेद भएको छ। यो सड़क हुँदै एबीसी सम्मको यात्रा पदयात्रा हुन्छ। अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 वडासँगको यातायात सञ्चार सम्पर्क टुटेको छ। नदीको कटानले बिरेठाटीको सिङ्गो बस्ने जोखिममा परेको उहाँले बताउनुभयो। उहाँको अनुसार खोलाको बाहवले बस्तीतिरको क्षेत्र कटान गर्दै जाँदा सड़क घरहरू जोखिममा परेका छन्। मोदीमाथि 7 र 8 नम्बर वडालाई जोडिने गरी पुल छ। पारिपारी 7 नम्बर वडा र कडा चट्टान भएकाले कटान गर्न सकेन। तर पारिपट्टि वडा नम्बर 8 कमजोर संरचना भएकाले कटान भयो। त्यसैले गर्दा बिरेठाटमा मात्र 100 मिटर सड़क खण्ड पूर्ण रूपमा खोलाले बगाएको छ। उहाँले भन्नुभयो, कडा चट्टानले छेकेकोले वारीको बस्ती सुरक्षित बन्यो, तर पारीको बस्ती भने जोखिममा परेको छ। उहाँको अनुसार अहिले कटानको जोखिम रहेका 3 वटा घरका बासिन्दा पन्त कहाँ गएर बसेका छन्। अरू घरका बासिन्दा अहिले घरमै रहे पनि जोखिममा रहेको उहाँले बताउनुभयो। तनहुँको शुक्लागण्डकी नगरपालिका 5 बजेसम्ममा सञ्चालित साप्ताहिक हाट बजारलाई दिगोबर रूपमा सञ्चालनका लागि उत्पादन बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। शुक्लागण्डकी नगरपालिकाले कृषि उपसंकलन तथा बिक्री केन्द्रको सञ्चालनमा देखिएका समस्या सम्बन्धी र उपलब्धि चुनौती विषयमा सरकारवालासँग शुक्रबार भएको छलफल र अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड़ दिएका हुन्। कृषक उदाहरण श्रेष्ठले सिजन अनुसार तरकारी समय अगावै उत्पादन गर्न सकिए उपभोक्ताको भीड हुने बताउँदै नगरले प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो। अर्को कृषक सुरेन्द्र बागले कृषि पेसा परिवार धान्न सुरक्षित नभएको गुनासो गर्दै प्राकृतिक प्रकोपदेखि बिक्री गर्दा उपभोक्तासम्म आइपुग्दा अनेकौं संघर्ष गर्नु परेको दुखी सघाउनुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव सुजन श्रेष्ठले आवश्यक परे किसानलाई वर्गीकरण गरेर हाट बजारमा स्थान सुरक्षित पार्नुपर्ने धारणा राख्नुभयो। शुक्ला गण्डकी पत्रकार
मञ्चका अध्यक्ष राजन उपाध्यायले हिउँदमा तरकारी कमी हुन नदिन तत्काल प्रत्येक वडामा व्यावसायिक किसान तयार गरी उत्पादनतर्फ केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। पत्रकार विनोद ढुङ्गालाले सकेसम्म टोल टोलमा सहजीकरण समिति बनाएर उत्पादन गर्न सके, हाट बजारमा उत्पादनको कमी नहुने उल्लेख गर्नुभयो। खैरिन्टार महिला विकास उद्देश्य सहकारी संस्थाका अध्यक्ष सूर्यकला भण्डारीले वैशाखबाट शुरू गरिएको आइतबारे हाट बजारसँगै दैनिक रूपमा किसानका उत्पादन खरिद गरी बिक्री हुँदै आएको जानकारी दिनुभयो। शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितले हाट बजारका कारण जनमानसमा सकारात्मक प्रभाव परेको बताउँदै यहाँसम्म आइपुग्दा सहयोग गर्ने पत्रकार सहकारी र सरकारवाला सबैलाई धन्यवाद दिनुभयो। नगर उपप्रमुख कुमार विकराजुले सञ्चालनका क्रममा आइपरेका समस्यालाई समाधान गर्दै नगर अगाडि बढ्ने जानकारी दिनुभयो। र नम्बर तीनका अध्यक्ष सचिन भुजेल, र नम्बर चारका अध्यक्ष राजकुमार वाग्रो, नम्बर बाह्रका अध्यक्ष इन्द्र गुरूङ, कृषि शाखा प्रमुख अदीप कुमार उपाध्याय लगायतले बोल्नुभएको थियो। मन्त्री नव प्रबन्धन कार्यक्रम मार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यावसायिक र आत्मनिर्भर गर्ने दीर्घकालीन उद्देश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनाका साथ खैरेन्टार महिला विकास र बहुद्देश्य सहकारी संस्थासँगको साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको हो। सहकारीले आइतबार बाहेक अन्य बार पनि सोही कृषि उपसंकलन केन्द्रमा तरकारी बिक्री गर्दै आइरहेको छ। किसान कृषि सहकारी संस्थाको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लघु वित्त विद्या संस्था प्रदेश कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो। यस अवसरमा उहाँले सरकारी शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा इलाका कार्यालयका शाखा अधिकृत कृष्ण विनोद ढुङ्गेल, शुक्लागण्डकी 10 का ओडा अध्यक्ष राजेन्द्र छेत्री, संस्थाका निवर्तमान अध्यक्ष भोजराज शर्मा, संचालक सदस्य दुर्गा महत, दीपक छेत्री, अन्तर समूह अध्यक्ष दिल्ली राम भट्टराई, युवराज शर्मा, राधा पौडेल, सीता पौडेल लगायतले आफ्नो सुझाव एवं धारणा राख्नु भएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष तारा अधिकारी र संचालन सचिव रामेश्वर भट्टराईले गर्नुभएको थियो। वार्षिक प्रतिवेदन संस्थाका प्रबन्धक टेकनारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो। पोखराको चिनारीका रूपमा निर्माण गरिएको पोखरा घर सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाको करिब 5.5 करोड़ लगानीमा पोखरा पृथ्वी चोकमा जेटा आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो। पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार औपचारिक रूपमा बीच पोखरा महानगरपालिकाका प्रमुख मेकृष्ण पोखरा महानगरपालिकाका मेयर दण्डा चाचाले उद्घाटन गर्नुभयो। 285 वर्ग किलोमिटरमा निर्माण गरिएको यो भवन 5 तलाको छ। यो निर्माणका लागि 7.46 करोड़ रूपियाँ अनुमानित गरिए पनि कुजुई आरुसु एबीएससी जेबी कम्पनीले 5.42 करोड़ रूपियाँमा ठेक्का सम्झौता गरेर काम सम्पन्न गरेको हो। शुक्रबारदेखि सञ्चालनमा आएको पोखरा घरलाई पोखरा महानगरपालिकाले बहुद्देश्य भवनको रूपमा अगाडि बढ़ाउने भएको छ। भवनको भूमिगत तल्ला अण्डरग्राउण्डमा पार्किङ राखिएको छ। कुल 315 मिटरमा फैलिएको पार्किङ क्षेत्रमा 4 पाङ्ग्रे 2 पाङ्ग्रे सवारी साधनहरू पार्किङ गर्न मिल्नेछ। भवनको 2 तल्लामै कुशली घर र एकीकृत सूचना केन्द्र, स्नान घर, सार्वजनिक शौचालय लगायतका छन्। कोशेली घरमा पोखरेलीले निर्माण गरेका स्थानीय उत्पादनका सामग्री बिक्री तथा प्रदर्शनका लागि राखिनेछ, जुन कोशेलीका रूपमा पर्यटकले खरिद गर्न सक्ने जनाएको छ। पोखरा महानगरपालिका नौको कार्यालयले भूमिहीन दलित सुकुम्बासी भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा बसोबास क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरेको छ। बसोबासको सार्वजनिक चक्रमा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुरक्षा नपाएका व्यक्तिले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरेको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भए भदौ 3 गतेसम्म कडा वडा कार्यालयमा प्रमाण सहित निवेदन दिन सूचित गरिएको छ।
बन्दीपुर गाउँपालिकामा तहतका सञ्चालित बन्दीपुर अस्पतालबाटको आर्थिक वर्ष 2082 सीमा करिब 24,000 सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। शनिबार सार्वजनिक विधाका दिनमा समेत 365 दिन नै अस्पताल खुल्ला राखेर सेवा प्रवाह गरिएपछि सहकारीको संख्या बढ़ेको हो। अस्पतालका प्रमुख डाक्टर अनिल गिरीका अनुसार यो अवधिमा कुल 23,980 जनाले सेवा लिएका छन्, जसमध्ये नियमित बहिरङ्गी ओपीडी सेवातर्फ 12,171, अतिरिक्त ओपीडी सेवातर्फ 11,809 जना रहेका छन्। अस्पतालले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म नियमित र बिहान 7 बजेदेखि 10 बजेसम्म, दिउँसो 2 बजेदेखि 8 बजे, राति 8 बजेसम्म अतिरिक्त सेवा प्रदान गर्दै आइरहेको छ। सार्वजनिक विधा र शनिबारका दिन सहित बिहान 7 बजेदेखि राति 8 बजेसम्म अस्पताल उल्ला रहने गरेको छ। विशेष गरी दैनिक चालादारी मजदूरी विद्यार्थी कर्मचारी व्यावसायिक तथा गृहणीहरूलाई लक्षित गरी 3 चरणमा सेवा सञ्चालन गरिएकाले स्थानीयलाई ठूलो सहजता मिलेको डाक्टर गिरीले बताउनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि होइन 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण

समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी टाइम चेक.
3: यति बेला बिहानको ठिक 5 बज्यो.

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: चलिरहेको देखिनु पनि
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो पङ्खा।

0: रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारी का लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: घटना दुर्घटना,
3: कला संस्कृति,
2: स्थानीय राष्ट्रीय
4: अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल साउन महिनाको 30 गते शनिबार, श्रावण शुक्ल पक्षको तृतीय तिथि, अंग्रेजी मिति अनुसार अगस्त 15 तारीक सन् 2026, नेपाल सम्वत 1146। सूर्योदय बिहान 5:35 हुनेछ भने सूर्यास्त साँझ 6:44 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

कांग्रेसको संस्थापनी तर्समूहको राष्ट्रिय भेलाई हिजोदेखि काठमाण्डुमा शुरू। देउबाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुने संस्थापन पक्ष इतरका नेताहरूको जोड। खाना पकाउने ग्यास अभाव हुँदा उपभोक्तालाई 7,500 टन ग्यास आयात बढ़ाइदिन भारतलाई आग्रह। कर्मचारी विदेश जाँदा प्रधानमन्त्री कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने। नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एकजना बालक सहित 3 जनाको ज्यान गयो। स्याङ्जामा खोलाले बगाउँदा बेपत्ता भएका युवकको मृत्यु फेला। कास्कीको मोदी खोलामा बाढ़ी, घान्द्रुक, घोरेपानी, एबीसीसँगको सड़क सम्पर्क विच्छेद। दैल चौताराको हाट बजारलाई दिगो रूपमा सञ्चालनका लागि उत्पादन बढ़ाउनु पर्ने जोड। भारतीय संसदमा नेपाली चियाको चर्चा, व्यापार सम्धि पुनरावलोकनको सुझाव र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विधाई।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा पूर्व सह महामन्त्री प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताउनुभयो। उहाँले असामान्य अवस्थामा मात्र सर्वोच्च अदालतमा पुनर्मूलकन गरिने उल्लेख गर्दै सर्वोच्चबाट सिंह पार्टीलाई न्याय हुने बताउनुभयो। उहाँले अबको अवस्थामा पार्टीलाई देउवाको नेतृत्वमा एकबद्ध गरिने उल्लेख गर्नुभयो। त्यस्तै पार्टीका नेता रमेश लेखकले 15 महाधिवेशन प्रक्रिया शुरू भइसकेको अवस्थामा आतिएर समयभन्दा छिटो विशेष महाधिवेशन गरिएकाले पार्टीमा समस्या आएको बताउनुभयो। कांग्रेस देउवाको नेतृत्वमा एकताबद्ध हुने बताउनुभयो। त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई

0: र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई हाल्न साथ गर्नुपर्ने बताउनुभयो। देउवाको नेतृत्वमा कांग्रेसलाई शीर्ष स्थानमा पुर्याएर देशलाई निकासा दिने उहाँको भनाइ छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा सुदेश फर्किदा लिखितम रूपमा दिएको वक्तव्यमा व्यक्त परिवर्तनात्मक साथ र युवा अघि बढ़ाउने कुरालाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना होस् भनेका छन्। बिहिबार सुदेश फर्केका देउवाले अपील जारी गर्दै परिवर्तन आत्मसात गरेको र युवाहरूलाई अघि बढ़ाउने कुरो गरेको थियो। देउबाको लिखित रूपमा आएको त्यो अभिव्यक्तिलाई स्मरण गर्दै हिजो सानेपामा भएको केन्द्रीय समिति कार्य समितिमा बोल्दै उपसभापति शर्माले भन्नुभयो, निवर्तमान सभापति शेरबहादुर देउवा हिजो काठमाडौँ फर्काउनुभयो, हामीले स्वागत पनि गर्यौं। केन्द्रीय समितिमा सभापति गगन थापा बोले र निर्णयबाट यो बेला हाम्रो अपेक्षा थियो। निवर्तमान सभापतिले दिनु पर्थ्यो, म लामो समयदेखि देश फर्केको छु, म सबैको सुन्न चाहन्छु, यो बेला सबै एक हुन जरूरी छ। यद्यपि उहाँको लिखित अभिव्यक्तिमा आएको छ परिवर्तन आत्मा साथ गर्ने कुरो र युवा अघि बढ़ाउने कुरो, यो दुवै कुरामा कांग्रेस अहिले छ। उहाँले स्वयंले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको सम्मेलनमा पनि केन्द्रमा राखियोस्। नेपालको अधिकार आईजीबी दान बहादुर कार्कीले सभामुख डोलप्रसाद परालसँग भेटेर लेखा समितिमा हालै भएको घटना सिंगो प्रहरीमाथिको प्रहार भएको बताउनु भएको छ। हिजो आईजीपी कार्की र सभामुख अर्याल बीच भेटवार्ता भएको थियो। लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो, आईजीपी कार्कीले सभामुखसँग भन्नुभएको थियो। यसमा तपाईँको धारणा के हो, कसरी हेर्नुभएको छ यो विषयलाई? सभामुख अर्यालले यस विषयमा आफ्नो पनि धारणा कसर भएको र लेखा समिति सभापतिसँग पनि कुराकानी गरेको बताउनु भएको थियो। यसबारेमा थप हेर्छु, सभामुखले भन्नुभएको थियो। लेखा समितिमा राज्यसभा सांसद खगेन्द्र सुनारले गृह सचिव र आईजीपीमाथि विभिन्न आरोप लगाएको भन्दै आलोचना भइरहेको छ। सरकारले निजी निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गरेको छ। साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाइएको छ। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयुक्त तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारीहरू मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने कड़ा निर्देशन दिनुभएको प्रवक्ता हेमराज आर्यले बताउनुभयो। वैदेशिक भ्रमणलाई वित्तव्ययी र व्यवस्थित गर्न सबै मन्त्रालय तथा निकायको वैदेशिक भ्रमण अघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। आर्यले भन्नुभयो, पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कडाई गरेको छ। वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किँदा कर्मचारीहरूले आफ्नो हासिल गरेको ज्ञान शिव र असल अभ्यास अन्य कर्मचारीहरूमा अनिवार्य रूपमा शेयर गर्नुपर्ने नियम बनाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 10,500 टन ग्यास आयात बढ़ाइदिन भारत तयार गरिसकेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जिल्ला प्रशासन कार्यालय नेपाल आयल निगम तथा ग्यास उद्योग संघको तर्फबाट शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले आयात बढ़ाउन पत्र पठाइएको जानकारी दिनुभयो। नेपाल आयल निगमले अहिले मासिक 49,500 टन ग्यास आपूर्ति गरिरहेको छ। अब 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको सुवेदीले बताउनुभयो। अन्य समयको तुलनामा 10-15% आयात वृद्धि भएको उद्योगीहरूले बताएका छन्। भारतबाट ग्यास आयात र वितरण उस्तै भए पनि माग बढ्दा बजारमा सहज भएको सरकारवाला बताउँछन्। निगमका कार्यकारी निदेशक नागेन्द्र शाहले अभाव भइरहेको बेला 1-2% ग्यास नपाएको हुन सक्ने बताउनुभयो। घरमा एउटै मात्र सिलिण्डर राख्ने घर परिवारका सदस्यहरू समस्यामा परेका छन् उहाँले भन्नुभयो। र उतहतको गरूडा नगरपालिका छ पोथियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा एक बालिका बालक सहित तीनजनाको ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहत गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महत्वकी 14 वर्षीय छोरा शिवम महत्वको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहतले जनाएको छ। NH-15-54 नम्बरको बस दुर्घटनामा 3 जना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमले पनि जनाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ। झाँझाको पुतली बजार नगरपालिका मोटरसाइकल सहित खोलाले बगाएर बेपत्ता भएका 21 वर्षका सलिम मगर मृत अवस्थामा फेला परेका छन्। पुतली बजार नगरपालिका वडा नम्बर 21 स्थित अरौदी खोलाले बिहिबार राति बगाएका उनको शव शुक्रबार दिउँसो आधी खोलाको किनारमा भेटिएको हो। पुतली बजार नगरपालिका वडा नम्बर 3 नम्बर खोलामा बस्ने मगर बिहिबार राति अन्दाजी 10:20 G/73 नम्बरको मोटरसाइकल चलेर घर जाँदै थिए। वर्षाको कारण उर्लिएको अरौदी खोला तर्ने क्रममा उनलाई मोटरसाइकल सहित खोलाले बगाएको थियो। उनी सँगै मोटरसाइकलको पछाडि सवार 17 वर्षका समीप साही भनी सकुशल रहेका छन्। साही पुतली बजार नगरपालिका वडा नम्बर 3 पुतली खेतका बासिन्दा हुन। घटना लगत्तै सुरक्षाकर्मी र स्थानीयले खोजी शुरू गरे पनि तीव्र बहाव र अँध्यारोको कारण राति मगरलाई फेला पार्न सकिएको थिएन। शुक्रबार बिहान 6:45 समयमा घटनास्थलबाट झण्डै 100 मिटर तल खोलामा मोटरसाइकल फेला परेको थियो। मोटरसाइकल फेला परेपछि सुरक्षाकर्मीले खोजी कार्यले झन् तीव्र बनाएका थिए। नेपाली सेनाको सिंह शार्दुल गुल्म जिल्ला प्रहरी कार्यालय स्याङ्जा र 17 प्रहरी बल नेपाल 30 नम्बर गुल्म वालिङको संयुक्त टोली खोजीमा खटिएको थियो। खोजी गर्ने क्रममा शुक्रबार दिउँसो 3:10 पुतली बजारबाट नगरपालिका वडा नम्बर 13 गैरी जागर स्थित आधी खोलाको किनारमा मगरको शव फेला परेको हो। प्रहरीका अनुसार सुरुमा मोटरसाइकलको नम्बर खुलेको थिएन। खोजी गर्ने क्रममा भोलिपल्ट बिहान मात्रै मोटरसाइकल भेटिएपछि नम्बर पत्ता लागेको हो। कास्कीको मोदी खोलामा बिहिबार मध्यरातमा आएको बाढ़ीले कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 बिरी घाटीको बजार जोखिममा परेको छ। मोदीको कटानले मन्दिर र सड़क बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दाहरू विस्थापित भएका छन्। मोदीको कटानले बिरी घाटीको कटानसँगै अन्नपूर्ण क्षेत्रको पर्यटकीय क्षेत्रसँगको सम्पर्क विच्छेद नै गराएको छ। अन्नपूर्ण क्षेत्रको खान्द्रो घोरेपानी थोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर एबीसीसम्मको सड़क सम्पर्क विच्छेद भएको स्थानीयहरूले बताएका छन्। गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङका अनुसार बाटो कटान भएसँगै बिरेठाटी घान्द्रोक सड़क पूरै विच्छेद भएको छ। यो सड़क हुँदै एबीसीसम्मको पदयात्रा हुन्छ। अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 ओडासँगको यातायात संचार सम्पर्क टुटेको छ। नदीको कटानले बिरेठाटीको सिंगो बस्ती नै जोखिममा परेको उहाँले बताउनुभयो। उहाँका अनुसार खोलाको बहावले बस्तीतिरको क्षेत्र कटान गर्दै जाँदा घरहरू जोखिममा परेका छन्। मोदीमाथि 7 र 8 नम्बर वडालाई जोड्ने गरी पुल छ। वारीपट्टि 7 नम्बर वडा कडा चट्टान भएकाले कटान गर्न सकेन। तर पारीपट्टि 8 नम्बर कमजोर संरचना भएकोले कटान भयो। त्यसैले गर्दा बिरेठाटीमा मात्र 100 मिटर सड़क खण्ड पूर्ण रूपमा खोलामा बगेको छ। उहाँले भन्नुभयो कडा चट्टानले सिकेकोले वारीको बस्ती सुरक्षित बन्यो, तर पारीको बस्ती भने जोखिममा परेको छ। उहाँका अनुसार अहिले कटानको जोखिममा परेको 3 वटा घरका बासिन्दा आफन्त कहाँ गएर बसेका छन्। घर र अरू घरका बासिन्दा अहिले घरमै बसिरहे पनि जोखिम रहेको उहाँले बताउनुभयो। खनौटको शुक्ला गण्डकी नगरपालिका 5/17 सञ्चालित साप्ताहिक हाट बजारलाई दिगो रूपमा सञ्चालनका लागि उत्पादन बढ़ाउनु पर्नेमा जोर दिएको छ। शुक्ला गण्डकी नगरपालिकाले कृषि उप संकलन तथा बिक्री केन्द्रको सञ्चालनमा देखिएका समस्या उपलब्धि र चुनौतीमा सरकारवालाहरूसँग शुक्रबार भएको छलफल र अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड़ दिएका हुन्। कृषक देवनारायण श्रेष्ठले सिजन अनुसारका तरकारी समय अगावै उत्पादन गर्न सकिए उपभोक्ताहरूको भीड़ हुने बताउँदै नगरले प्रोत्साहन गर्नु पर्ने उल्लेख गर्नुभयो। अर्का कृषक सुरेन्द्र वाग्लेले कृषि पेसा पारिवारिक धान सुरक्षित नभएको गुनासो गर्दै प्रकोपदेखि बिक्री गर्दा उपभोक्तासम्म आइपुग्दा अनेकौं संघर्ष गर्नु परेको दुखेसो गर्नुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव सुजन श्रेष्ठले आवश्यक परे किसानलाई वर्गीकरण गरेर हाट बजारमा स्थान सुरक्षित गर्नुपर्ने धारणा राख्नुभयो। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले हिउँदोमा तरकारी कमी हुन नदिन तत्काल प्रत्येक वडामा व्यावसायिक किसानहरू तयार गरी उत्पादनतर्फ केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। पत्रकार विनय ढुंगालाले सकेसम्म टोल टोलमा सहजीकरण समिति बनाएर उत्पादन गर्न सके हाट बजारमा उत्पादनको कमी नहुने उल्लेख गर्नुभयो। खैरेन्टार महिला विकास सभा उद्देश्य सहकारी संस्थाका अध्यक्ष सूर्यकला भण्डारीले वैशाखमा शुरू गरिएको आइतबारी हाट बजार सँगै दैनिक रूपमा किसानका उत्पादन खरिद गरी बिक्री हुँदै आएको जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले हाट बजारका कारण जनमानसमा सकारात्मक प्रभाव परेको बताउँदै यहाँसम्म आइपुग्दा सहयोग गर्ने पत्रकार सहकारी र सरकारवाला सबैलाई धन्यवाद दिनुभयो। नगर उपप्रमुख बहादुर विकार राजुले संचालनका क्रममा आइपरेका समस्याहरूलाई समाधान गर्दै नगर अगाडि बढ़ने जानकारी दिनुभयो। वडा नम्बर तीनका अध्यक्ष सचिन भुजलो, नम्बर चारका अध्यक्ष राजकुमार वाग्लु, वडा नम्बर बाह्रका अध्यक्ष इन्द्र गुरूङ, कृषि शाखा प्रमुख दीप कुमार उपाध्याय लगायतले बोल्नुभएको थियो। मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यावसायिक र आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनाका साथ खैरेन्टार महिला विकास बहुद्देश्य सहकारी संस्था संघको साझेदारीमा केन्द्र संचालनमा ल्याइएको हो। सहकारीले आइतबार बाहेक अन्य दिन पनि सोही कृषि उपज संकलन केन्द्रमा तरकारी बिक्री गर्दै आएको छ। तनहुँको शुक्ला गण्डकी आठ स्थित ढोरफिर्दी साना किसान कृषि सहकारी संस्थाको आर्थिक वर्ष 2082/83 वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मध्य प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लघु वित्तीय संस्था प्रदेश कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारीले गर्नुभएको थियो। सो अवसरमा उहाँले सहकारी शिक्षाबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा इलाका कार्यालयका शाखा अधिकृत कृष्ण विनोद ढुङ्गेल, शुक्ला गण्डकी दशका वडा अध्यक्ष राजेन्द्र छेत्री, संस्थाका निवर्तमान अध्यक्ष भोजरा शर्मा, संचालक सदस्य दुर्गा महत, दीपक छेत्री, अन्तर समूह अध्यक्ष डिलीराम भट्टराई, युवा राज शर्मा, राधा पौडेल, सीता पौडेल लगायतले आफ्नो सुझाव एवं धारणा राख्नुभएको थियो। कार्यक्रममा स्वागत उपाध्यक्ष तारा अधिकारी र संचालन सचिव रामेश्वर भट्टराईले गर्नुभएको थियो। वार्षिक प्रतिवेदन संस्थाका प्रबन्धक टेक नारायण पौडेलले प्रस्तुत गर्नुभएको थियो। पोखराको चिनारीका रूपमा निर्माण गरिएको पोखरा घर सञ्चालनमा आएको छ। पोखरा महानगरपालिकाको करिब 2.5 करोड़ लगानीमा पोखरा पृथ्वी चोकमा जेड आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो। पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पोखरा महानगरपालिका प्रमुख मेयर धननाथ आचार्यले उद्घाटन गर्नुभयो। 285 वर्गमिटरमा निर्माण गरिएको यो भवन 5 तल्लाको छ। यो निर्माणका लागि 7.46 करोड़ रूपियाँ लागत अनुमान गरे पनि कोजुई आरूसी आरूसु एबी एसी जेबी निर्माण कम्पनीले 5.42 करोड़ रूपियाँमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेको हो। शुक्रबारदेखि सञ्चालनमा आएको पोखरा घरलाई पोखरा महानगरपालिकाले बहुद्देश्य भवनको रूपमा अगाडि बढ़ाउने भएको छ। भवनको भूमिगत तल्ला अण्डरग्राउण्डमा पार्किङ राखिएको छ। कुल 115 मिटरमा फैलिएको पार्किङ क्षेत्रमा 4 पाङ्ग्रे 2 पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ। भवनको भुइँ तल्लामा कोसेली घर र एकीकृत सूचना केन्द्र, स्नान घर, सार्वजनिक शौचालय लगायतका छ। कोसेली घरमा पोखरेलीले निर्माण गरेका स्थानीय उत्पादनका सामग्रीहरू बिक्रीका तथा प्रदर्शनीका लागि राखिनेछ। सुन गोसेलीका रूपमा पर्यटकहरूले खरिद गर्न सक्ने जनाएको छ। पोखरा महानगरपालिका 9 को कार्यालयले भूमिहीन दलित भूमिहीन सुकुवासी र व्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। कार्यालयले पोखरा पर्सा क्षेत्रमा बसोबास गर्ने 116 जनाको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र दावी विरोध गर्न आह्वान गरिएको छ। पर्साको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको सो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म वडा कार्यालयमा प्रमाण सहित निवेदन दिन सूचित गरिएको छ। महानगर नगरले यसअघि साउन 2 गते प्रारम्भिक सूचना सार्वजनिक गरेको थियो। उक्त सूचीमा 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी थिए। 223 परिवारलाई भने अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। 55 परिवारको विवरण भने दोहोरो परेको र मेल नखाएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। पोखरा वर्षपात निर्माणको योजना 2032 सालमा शुरू भएको थियो। त्यति बेला आधुनिक वर्षपात बनाउन 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण व्यवस्थापनको कमजोरीका कारण यो क्षेत्र अतिक्रमणमा पर्यो। अहिले 187 रोपनी जग्गा मात्र बाँकी छ। त्यसमध्ये पनि 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको तथ्याङ्क छ। तनहुँको बन्दीपुर गाउँपालिकामा तह सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष 2082-83 करिब 24,000 सर्वसाधारणहरूले स्वास्थ्य सेवा लिएका छन्। शनिबार सार्वजनिक विदाका दिनमा समेत 365 दिन अस्पताल खुल्ला राखेर सेवा प्रवाह गरिएपछि छेउकरहरूको संख्या बढ़ेको हो। अस्पतालका प्रमुख डाक्टर अनिल गिरीका अनुसार यसो अवधिमा कुल 23,980 जनाले सेवा लिएका छन्, जसमध्ये नियमित बहिरंगी ओपीडी सेवातर्फ 12,171 र अतिरिक्त ओपीडी सेवा मार्फत 11,809 जना रहेका छन्। अस्पतालले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म नियमित र बिहान 7 बजेदेखि 10 बजेसम्म तथा दिउँसो 2 बजेदेखि राति 8 बजेसम्म अतिरिक्त सेवा प्रवाह गर्दै आएको छ। सार्वजनिक विदा र शनिबारका दिनमा समेत बिहान 7 बजेदेखि राति 8 बजेसम्म अस्पताल खुल्ला रहने गरेको छ। विशेष गरी दैनिक जालधारी मजदूरी विद्यार्थी कर्मचारी व्यवसायिक तथा गृहिणीहरूलाई लक्षित गरी 3 चरणमा सेवा सञ्चालन गरिएकोले स्थानीयलाई ठूलो सहजता मिलेको डाक्टर गिरीले बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0765707744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
5: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
15: हजुर दान गरौ।
16: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
17: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
16: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। माघे रहेका खबरहरू, अन्तर्राष्ट्रिय समाचार। नेपाल भारत चिया व्यवहारमा संसार र बजार पहुँचको असमानता भएको भन्दै भारतीय व्यापार सम्धि पुनरावलोकनको विषय अघि सारेको छ। भारतीय माथिल्लो सदन राज्यसभाको वाणिज्य सम्बन्धी स्थायी संसदीय समितिले नेपालसँगको व्यापार सम्धि पुनरावलोकन गरी चिया व्यापारमा पारस्परिक रेसिप्रोसिटीको सिद्धान्त लागू गर्न सरकारलाई सुझाएको हो। गत 5 अगस्तमा बसेको समितिको बैठकले नेपाल भारत चिया व्यापार संघ सम्बन्धित विषय पहिलो पटक प्रतिवेदनमा समेटेको हो। बैठकले प्रतिवेदन स्वीकृत गरी 6 अगस्तमा भारतीय संसदका दुवै सदन राज्यसभा र लोकसभामा पेश गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। समितिले नेपालबाट भारतमा आएका आयात हुने चियामा शून्य भन्सार दर रहेको तर भारतबाट नेपालमा चिया निर्यात गर्दा 40% भन्सार लाग्ने अवस्थालाई असामान्य व्यावहारिक अवस्था मानेको छ। दुवै देशका चिया उत्पादक र व्यवसायहरूलाई समान प्रति स्पर्धाको अवस्था सुनिश्चित गर्न व्यापार शर्त र पुनरावलोकन गर्नुपर्ने समितिको सुझाव छ। प्रतिवेदनमा नेपालसँगको व्यापारमा देखिएको यस्तो अन्तर सम्बन्ध सम्बोधन गर्न भारत सरकारले पहल गर्नुपर्ने उल्लेख छ। नेपालसँग हुने द्विपक्षीय वाणिज्य वार्तामा भारतीय चिया उद्योगको हितलाई समेत प्राथमिकतामा राख्नुपर्ने समितिको सुझाव छ। खेल समाचार मलेसियामा हुने एसिसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले हिजो यो कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोर, बसिर अहमद, ईशान पाण्डे, गुलशान झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा